0: नेपालले गत जेठको मध्यतिर मन्त्रालयमा पत्र पठाउँदै 74.70 करोड़ आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तर उन्नतिका परियोजना छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसले अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताएका छन्। यो विषय अझै छलफलको क्रममै छ। ती अधिकारीले भने तर उनले प्रस्ताव किन रोकिएको हो वा कहिले पठाइनेछ भन्ने बारे भने खुलाएका छैनन्। एमसीए नेपालका एक बोर्ड सदस्यले पनि 3 महिना अघि नै म्याद थपको प्रस्ताव सहितको अनुरोध अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्। सम्झौता अनुसार परियोजनाहरू कार्यान्वयनमा गएको 5 वर्ष अर्थात 13 भदौ 2085 सम्पन्न गरिसक्नुपर्नेछ। तर आयोजनाहरूमा विभिन्न अवरोध देखिएको भन्दै म्याद थप्न पहल भइरहेको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद 1 वर्ष थप्न गरिएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै छ। अमेरिका पठाउन भने ढिलाइ भएको छ। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: उपत्यका पूर्वाधार सुधार्न 500 अर्बका योजना नागरिक दैनिक खबर लेख्छ। काठमाडौँ उपत्यकाको पूर्वाधार विकास तथा सार्वजनिक यातायात सेवामा सुधार गर्ने उद्देश्यबाट सरकारले 500 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च लाग्ने गरी 35 बुँदे महत्वाकांक्षी गुरू योजना तयार गरेको छ। उक्त गुरू योजना कार्यान्वयन भए उपत्यकामा मेट्रो रेल, दुई तले सुरूङ मार्ग, ठाउँ ठाउँमा एलिभेटेड रोड, उचाइमा रहने सड़क फ्लाईओभर, थुप्रै ठाउँमा नयाँ पुल, करिडोर सुधार लगायत ठूला संरचना दर्जनौं ठाउँमा निर्माण गरिनेछ। जापानी सहयोग नियोग जाइकाको सहयोगमा पूर्वाधार विकास मन्त्रालयले गुरू योजना तयार गरेको हो।
0: हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउने सरकारको अभियान अन्तर्गत सरकारी कुरियर सेवा 77 जिल्लामा पुगेको छ। यही साउन 29 गते हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय बीच सरकारी कागजात घर दैलोमा पुर्याउने सम्झौता भएपछि सेवा सबै जिल्लामा विस्तार भएको हो। यसअघि सरकारी हुलाक तथा कुरियर सेवा निकै परम्परागत, सीमित र ढिलासुस्तीयुक्त थियो। कागजात दिन नागरिकले कार्यालयमै लाइन बस्नु पर्थ्यो। सेवा प्रविधि मैत्री थिएन र यसको प्रयोग साधारण चिठी वा केही जिल्लामा मात्र कागजात ओसार्न सीमित थियो। यसअघि राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स वा अन्य सरकारी कागजात दिन सेवाग्राही स्वयं सम्बन्धित कार्यालयमा घण्टौं लाइन बस्नु पर्थ्यो। हुलाक सेवा आधुनिक ट्र्याकिङ, डिजिटल प्रणाली वा प्रविधि सापेक्ष थिएन, परम्परागत कार्यशैली थियो भने हुलाक सेवालाई ओझेलमा परेको र कम महत्व दिएको क्षेत्रका रूपमा समेत हेरिन्थ्यो। दायरा सीमित थियो। सेवा देशका सबै जिल्लामा एकीकृत रूपमा पुगेको थिएन। केही सीमित जिल्लामा मात्र प्रशासनिक कागजात आदान प्रदान हुन्थ्यो भने घर दैलोमा सेवा पुग्ने कल्पना समेत गरिएको थिएन। सरकारको शासकीय सुधार सम्बन्धी सय कार्यसूची अन्तर्गत हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी र नागरिकको घर दैलोसम्म सेवा पुर्याउने माध्यमका रूपमा विकास गर्न थालिएको हो। सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
1: प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मंच नेपालको नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदबहाली भएको छ। मंचको 6 अधिवेशनले आइतबार जनक रावलको अध्यक्षतामा कार्य समिति निर्वाचन गरेको थियो। यता युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच संघले उठाएका 15 बुँदे मागका सम्बन्धमा सहमति बनेको छ। उक्त सहमतिसँगै वैदेशिक रोजगारमा कामदार पठाउने प्रक्रिया सोमबारदेखि नै निरन्तर भएको छ। श्रम मन्त्री रामजी यादवको नेतृत्वमा सचिव डाक्टर दीपक काफले वैदेशिक रोजगार महाशाखा का प्रमुख सहितको मन्त्रालयको टोली र अध्यक्ष डिक बहादुर खत्री कुमार नेतृत्वमा संघका पदाधिकारीहरू सहितको टोलीबीच सोमबार मन्त्रालयमा भएको 3 घण्टा लामो छलफलमा संघका मागहरूलाई प्रशासनिक र नीतिगत रूपमा पूरा गर्ने बताइएको छ। सरकार र व्यवसायबीच सहमति, आन्दोलन स्थगित शीर्षकमा मध्यान्न दैनिकमा यो खबर छापिएको हो।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको देउवा समूहमा हिन्दू धर्मका विषयमा लिएको नीतिलाई लिएर विवाद शुरू भएको छ। यही मतभेदका कारण अब कसरी अघि बढ़ने भन्नेमा समूहभित्रै अलमल देखिएको छ। देउवा समूहका नेता मीन विश्वकर्माले

0: पर्यो विश्वकर्माले भनेका छन्।
1: जनास्थ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई जिम्मा जमानीमा छाडेको हो।
0: केही दिन अघि सुनसरीमा भएको धार्मिक घटनालाई दृष्टिगत गर्दै नेपालगंजका मुस्लिम समुदायले यस वर्षको मोहम्मद जयन्तीको अवसरमा निकालिने धार्मिक जुलुसमा ठूलो स्वरको बाजा नबजाउने निर्णय गरेका छन्। मुस्लिम अगुवाले सो दिवसका अवसरमा आयोजना हुने सबै खालका कार्यक्रमलाई शान्तिपूर्ण मर्यादित र व्यवस्थित बनाउन डीजे तथा अत्याधिक ध्वनि प्रयोग नगर्ने निर्णय गरेका हुन्।
1: उल्लेखीय सुधार हुँदाहुँदै पनि नेपाल विद्युत प्राधिकरणको खुद नाफा खुम्चिएको छ। प्राधिकरणको 41 वार्षिकोत्सवको अवसरमा कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सार्वजनिक गर्नुभएको वार्षिक प्रतिवेदन विद्युत खरिद बिक्री व्यवसाय बढ़े पनि खुद नाफा 59% संकुचित भएको छ। यद्यपि नाफा भने बढ़ेको प्रतिवेदनमा उल्लेख छ।
0: औद्योगिक तथा व्यावसायिक क्षेत्रको संरक्षण र लगानीको जोखिम न्यूनीकरणका लागि सरकारले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरेको छ। गत शुक्रबार सार्वजनिक उक्त रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सम्पत्तिको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल स्थापना गर्ने उल्लेख गरिएको छ।
1: खाड़ीका देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय यूरोपतर्फ मोड़िएको छ। आकर्षक तलब श्रम मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य यूरोप हुन थालेको हो।
0: नेपाली भाषा साहित्य कला संस्कृति शिक्षा तथा सृजनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई नूर गंगा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण गरिएको छ। काठमाण्डुमा आयोजित समारोहका बीच पुरस्कार वितरण गरिएको हो। समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले भाषा साहित्य कला र संस्कृति राष्ट्रको पहिचान भएको बताउनु भएको थियो।
1: अब शेयर बजार शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार शेयर बजार परिसूचक 2.01 अंक 0.07% घटेर 2641.82 बिन्दुमा झरेको छ।

0: नेपाल को एकमात्र डीटीएच सेवा जिसको
1: खुशी को कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउनु भएको छ। उहाँले सोही कारण दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिनुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा सुधार आएको छ। अमेरिका अहिले उत्तर कोरियालाई चिढ्याउने पक्षमा छैन।
3: अब खेल खबर। न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगलेनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। सुदूरपश्चिमले उनलाई तेस्रो संस्करणका लागि अनुबन्धन गरेको हो। एनपीएलको तेस्रो संस्करण दशै लगत्तै शुरू हुने तालिका छ।
2: अब विचार विश्लेषणको पालो। बलियो राष्ट्रका आधार संस्था निर्माण र क्षमता वृद्धि शीर्षकमा विनोद बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ। हरेक राष्ट्रको जीवनमा एउटा निर्णायक क्षण आउँछ। अब उसले राष्ट्रिय हितका लागि संघर्ष गर्न छाडेर आफैभित्र संघर्ष गर्न थाल्छ। नेपालका लागि यो उदीयमान रणनीतिक चेतावनी हो। मधेसमा देखिएका साम्प्रदायिक तनावलाई पृथक घटनाका रूपमा मात्र बुझ्नु हुँदैन। ती गहिरिँदै गएका सामाजिक राजनीतिक र संस्थागत कमजोरीका संकेत हुन्। यदि यस्ता विभाजन समयमै सम्बोधन गरिएनन् भने राष्ट्रिय ध्यान सार्वभौम सत्ता समृद्धि र रणनीतिक भविष्यबाट आन्तरिक द्वन्द्व व्यवस्थापनतर्फ मोडिन सक्छ। त्यसैले नेपालले साझा राष्ट्रिय पहिचान सुदृढ गर्दै देशलाई एकताबद्ध राख्ने संस्थाहरू बलियो बनाउनुपर्छ।
3: त्यस्तै फुटको घाटा देउवालाई जुटको नाफा गगनलाई शीर्षकमा प्राध्यापक डाक्टर देवी भक्त ढकालको विचार हिमाली टाइम्समा छापिएको छ। नेपाली कांग्रेसको जारी शक्ति संघर्षमा राजनीतिक घाटा

0: न्यासको लेखाजोखा दुवै हिसाबले देउवाने सबैभन्दा बढ़ी जोखिममा हुनुहुन्छ। गगन थापासँग अझै लामो राजनीतिक यात्रा, जनाधार र पुनरागमनका धेरै अवसर बाँकी छन्। तर देउवा यो आफ्नो जीवनभरको राजनीतिक कमाई र छवि जोगाउने अन्तिम घड़ीमा हुनुहुन्छ।
1: डिजिटल सुशासनको दिशा शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार गोर्खापत्रमा छापिएको छ। विद्युतीय सुशासन गुरूयोजना कार्यान्वयन गरिनुपर्छ, सबै सरकारी सेवा अनलाइनमै उपलब्ध गराउनुपर्छ, कागज प्रमाणीकरण गर्न लाम बस्नुपर्ने नियम हटाउनुपर्छ, सेवा छरितो बनाउन आवश्यक पद हटाइनुपर्छ, संसदीय प्रक्रियालाई डिजिटलाइज गरी नतिजामुखी बनाउनु पर्दछ।
0: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशमा विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752 67, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 6 AM
3: अहिले बिहानको 6 बज्यो।
4: तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल भदौ 2 गते मंगलबार, सन् 2026 अगस्त 18 तारीक साउन शुक्ल पक्षको षष्ठी तिथि।
6: काया कैरन का साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
5: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रूलिङ, भदौ 10 प्रश्नोत्तर संसदको अवरोध स्थगित।
4: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो, एनसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो।
5: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो, नीति मात्रै होइन रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।
7: देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन।
8: बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ।
9: बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्।
4: इरान सम्झौतामा बाधा पुर्याए ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह।
5: र न्यूजील्याण्डका कुगेलिन एनपीएल टोली सुदूर पश्चिम रोयल्समै रहने।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
11: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
11: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-67-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
3: काया कैरनमा अब खबरको सिलसिला। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठेपछि नेपालको संसदीय इतिहासमै पहिलो पटक सदनबाट प्रधानमन्त्रीको नाममा रूलिङ भएको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको सदनमा आएर जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको हो। सभामुख अर्यालले रूलिङको क्रममा प्रतिनिधि सभा नियमावलीको नियम 56-60 उल्लेख गर्नुभएको छ। यी नियममा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भदौ 10 लागि तोक्नु भएको छ। यो रूलिङ भएसँगै अब प्रधानमन्त्री शाह प्रश्नोत्तरमा उपस्थित हुनुपर्नेछ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नियमावलीको परीक्षेद 9 बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ 10 बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराउनु भएको छ। यसका लागि भदौ 5 1 बजेसम्म प्रश्न दिन सभामुखले आग्रह समेत गर्नुभएको छ। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठ्ने अवस्था आएपछि सभामुखले रूलिङको अधिकार प्रयोग गर्नुभएको हो। संसदले जन्माएको प्रधानमन्त्री सदनप्रति उत्तरदायी नहुँदा सभामुखले रूलिङ गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक रहेको संसदीय मामिलाका जानकारहरूको भनाई छ। यो रूलिङपछि संसदको अवरोध स्थगित भएको छ। संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रूलिङ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: सरकारले खाद्य वस्तुको खुल्ला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल, चामल, गेडागुडी जस्ता खाद्य वस्तु खुल्ला रूपमा बिक्री भइरहेकोमा सरकारले आउने दिनमा खुल्ला बिक्रीमा रोक लगाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मस्यौदामा खुल्ला बिक्री वितरण निरुत्साहित गर्ने उल्लेख छ। खाद्यान्न लगायतका वस्तुहरूको खुल्ला रूपमा बिक्री वितरण गर्न निरुत्साहित गर्नका लागि यस्ता वस्तुहरूलाई अनिवार्य रूपमा सुरक्षित तवरले गुणस्तर निर्धारण, परीक्षण, प्याकेजिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने प्रबन्ध गरिने मस्यौदामा भनिएको छ। यसै गरी आयातित तथा आन्तरिक रूपमा उत्पादन हुने वस्तु तथा सेवामा उत्पादन मिति, उपभोग अवधि, अधिकतम खुद्रा मूल्य लगायतका विवरणहरू स्पष्ट खुल्ने गरी लेबल लगाउने व्यवस्था अनिवार्य गरिने उल्लेख गरिएको छ। आपूर्ति नीतिमा अहिलेको जस्तो जथाभावी आयातमा प्रतिबन्ध लगाइने उल्लेख छ। विशेष गरेर खाद्यान्न, कृषि उपज, पशु पक्षी, मत्स्य, वनजन्य, काठ, जैविक सुरक्षामा जोखिम हुन सक्ने बिरूवा तथा बिरूवाजन्य पदार्थ लगायतका वस्तुहरू भन्सार नाकामा क्वारेन्टाइन चेक गरिने जनाइएको छ। यस्ता वस्तुहरू स्वदेशभित्र उत्पादन स्थलमा निरीक्षण गर्ने व्यवस्था मिलाइने उल्लेख छ। मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुहरूको नियमित रूपमा नमूना संकलन तथा स्वच्छता परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाइएको छ। अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकको खबर कारोबारमा छ।
3: आर्थिक वर्ष 82-83 नेपाल विद्युत प्राधिकरणको कर अघिको नाफा झण्डै 59% घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा हिजो सार्वजनिक भएको गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले नाफा घटेको देखाएको हो। आर्थिक वर्ष 81-82 प्राधिकरणले 12,57,30,00,000 नाफा गरेकोमा गत आर्थिक वर्षमा 5,04,00,000,000 रूपियाँ मात्रै नाफा कमाएको छ। गत आर्थिक वर्षको भने लेखा हुन बाँकी छ। विगतका वर्षमा उच्च हुने गरेको प्राधिकरणको नाफा गत आर्थिक वर्षमा न्यून भएको हो। प्राधिकरणले आर्थिक वर्ष 78-79 15,05,80,00,000, 79,80,00,000 12,07,70,00,000, 80,81,00,000 14,46,50,00,000 र 81,82,00,000 12,17,30,00,000 नाफा कमाएको तथ्याङ्क छ। प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विदेशी विनिमय दरमा आएको वृद्धिले नाफा प्रभावित भएको बताउनु भएको छ।
2: मिलिनियम च्यालेन्ज अकाउण्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा संचालित मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा संचालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण यो प्रस्ताव अमेरिकाको वाशिङटन डीसीको एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गएको जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74,70,00,000 डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तरोन्नतिका परियोजनाहरू छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताएका छन्। एमसीसी सम्झौता अनुसार यी आयोजनाहरू 13 भदौ 2085 सम्पन्न भइसक्नु पर्नेछ। तर अमेरिकी सरकारले एमसीसीका गतिविधिहरू अस्थायी रूपमा स्थगन गरेको र प्रसारण लाइनको ठेक्का रद्द भई फेरि ठेक्का आह्वान गर्नु परेका कारण आयोजना कार्यान्वयनमा करिब 14 महिनाको ढिलाइ भएको एमसीए नेपालको भनाई छ। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। कान्तिपुरमा खबर छ।
3: जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन 27 गते मध्यराती पक्राउ गरेको थियो। काया कैरनमा देशभित्र सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाहरूको गुनासोसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायंसेस बेटर को पानी लाग्छ।
7: थोरै बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान एनबीएल अटो लोन
8: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
7: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 मा सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
11: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
11: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
2: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा।
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रूलिङ, भदौ दशमा प्रश्नोत्तर, संसदको अवरोध स्थगित, अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध, विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो, एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो, जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। देशमा युवाको संख्या ठूलो भए पनि पर्याप्त अवसर नहुँदा धेरै युवा विदेशिन बाध्य छन्। रोजगारीको सीमितता, सीप अनुसारको कामको अभाव, न्यून पारिश्रमिक, उद्यमका लागि पूँजी र बजारको समस्या तथा सरकारी प्रक्रियाको झन्झट यसका प्रमुख कारण हुन्। यद्यपि सूचना प्रविधि, पर्यटन, कृषि, स्टार्टअप लगायतका क्षेत्रमा नेपालमै सम्भावना खोज्ने युवाको संख्या पनि बढ़िरहेको छ। युवालाई देशमै अवसर दिन सीप विकास, रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने तथा व्यवसाय संचालन सहज बनाउन वान विन्डो सिस्टम लागू गर्नुपर्ने आवाज उठिरहेको छ। साथी महेश केवालीले युवालाई देशमै रोक्न सरकारले के गर्नुपर्छ भनेर काठमाडौँमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
12: सन्ध्यावसल, मेरो घर चाहिँ बुटोल, बसाइ चाहिँ मेरो काठमाडौँ। यो ब्याचलर पढ्दा पनि धेरै खर्च गर्नु पर्यो, अब मास्टर्स पढ्दा पनि घरबाटै पैसा पठाउनु भनेर पढ्नु पर्दा चाहिँ दुःख लाग्छ। अब सकेसम्म दुःख गर्ने हो, देशमै गर्ने हो भनिन्छ, तर आफूले सोचे जस्तो पढाइ अनुसारको सिपमूलक कार्यक्रम, इन्टर्नसिप पनि पेड नपाउनु, अनपेड इन्टर्नसिपमा गर्नुपर्ने, त्यस्तो हुँदाखेरि चाहिँ हामी फर्स्टमा गर्दै जाँदा आफू नै एकदमै पीड़ित, त्यो भिक्टिम जस्तो भइन्छ। देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्प हुँदैन, फर्स्टमा लगानी गर्नुपर्छ, त्यसमा नै हामी चुकेर चाहिँ हामी विदेश जानुपर्ने बाध्यता आएको।
13: प्रवीण मास्तोल, सोलुखुम्बु, बसाई बागबजार। 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न, औसत वार्षिक लगभग तपाईँको 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ। उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन, ऋण उद्योगहरूको चाहिँ तर त्यसको लागि चाहिँ स्रोत सुनिश्चित भएको छैन, सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो त्यो सरकारको कार्ययोजना छैन, उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ, पूर्वाधार निर्माण गर्नुपर्छ, सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका, विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ।
14: सानवी देउजा, अहिले मेरो बीए इन इकोनोमिक्स अनि पोलिटिकल साइन्स। अब सरकारले अब विद्यार्थीलाई लोन दिन सकिन्छ कि स्टार्टअपको लागि, होइन, एजुकेसन सिस्टममा नै अलिकति प्र्याक्टिकल नलेज बढाउन सकिन्छ कि पढाइ सकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु, अब सार्वजनिक संस्थानहरू कति बन्द छन्, होइन, त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो, त्यो सञ्चालनहरू गरेर।
15: बन्दना बिके सल्यान, अहिले बानेश्वर।
16: मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त, होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन, महँगाई यति छ, होइन, काठमाडौँमा एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, हरेक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या।
17: उमेश पाण्डे, सुदूरपश्चिम बाजुरा, बसाई यता भक्तपुर छ अहिले मेरो। इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो, होइन, कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आयोजन हुन सक्छ, यसरी चाहिँ आत्मनिर्भर हुन सकिन्छ, होइन, यो यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार यो यो अवसरहरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिरी सेक्टरमा यस्तो छ भनेर सबै चाहिँ सरकारले पनि केही कदम गरिदियो भने, अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ। हुन्छ जस्तो लाग्छ।
18: सुमिना राई सोलुखुम्बु थमेलमा बोल्नेमा चाहिँ होइन, तपाईँ नीति बनाउने मात्रै होइन कि त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्। जे जे बनाएछ एकदमै आफ्नो देश सुहाउँदो होइन कि, हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई। हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल निशुल्क, त्यो पनि खान पाउनु भएको छैन कि। त्यो नेपाली स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको परिवेश अनुसार लग्नुहोस्। हामीलाई स्विजरल्यान्ड चाहिए होइन, होइन यहाँको सोर्सहरूलाई रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस्। अनि हाम्रो फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा होइन। त्यही हो
3: रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे युवा अनुभव समेटिएको कार्यक्रम देश प्रदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, पहाड़ी क्षेत्रका बस्तीमा बाँदर, दुम्सी, बँदेल, मृग, खरायो लगायतका जंगली जनावरले खेतीबालीमा ठूलो नोक्सान पुर्याउँदै आएका छन्। जंगली जनावरको कारण बस्ती नै खाली हुन थालेपछि पाल्पा रिब्दीकोट गाउँपालिका खेहाले गाउँ गाउँमा बाँदर हेरालु कर्मचारीदेखि किसानको बारीमा काँडे तारजाली लगाएर जंगली जनावर नियन्त्रणको नमूना काम गरिरहेको छ। अहिले मकै खेतीको मुख्य सिजन हो। चैत वैशाखमा लगाएको मकै अहिले फल्ने दाना हाल्ने समय हो। जंगली जनावर बाँदर र बदेलको संख्या अत्याधिक वृद्धिसँगै किसानले लगाएको मकै लगायत अन्नबालीमा ठूलो नोक्सानी हुँदै आएको छ। केन्द्रीय सरकारलाई बाँदर तथा बदेल जस्ता जंगली जनावर नियन्त्रणका लागि किसानहरूले आवाज उठाए पनि कही कतैबाट सुनवाई हुन नसकेको गुनासो गर्छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका एक ख्याहा वडा कार्यालयले 2080 सालदेखि हरेक वर्ष बाँदर लखेट्न 8-10 जनाको दरले घेरालु कर्मचारी खटाएर किसानको मकै खेती जोगाउने अभियान थालेको छ। बाँदर धपाउन हेरालो, बँदेल रोक्न काँडेदार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
19: कृषि मन्त्र नार्कसँग
20: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।
3: काया खैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
20: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
21: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
20: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। जनकवि दुर्गालाल श्रेष्ठ साथीभाइसँगको भेटघाटमा प्राय एउटै सम्झना दोहोर्याएर सुनाउन चाहनुहुन्थ्यो। त्यसमा उहाँलाई गर्व पनि थियो। उहाँ भर्खर 11 वर्षका मात्र हुनुहुन्थ्यो। नेपाल भाषामा एउटा नाटक लेख्नु भएछ र त्यसलाई निर्देशन गरेर आफैले खेल्नु पनि भएको रहेछ। त्यति बेला टोल टोलमा नाटक प्रदर्शन गर्ने चलन थियो। उहाँका यही सम्झनालाई मात्र आधार मान्दा 8 दशक भन्दा बढ़ी समय उहाँले साहित्य सृजनामा बिताउनुभयो। आधुनिक नेपाल भाषा साहित्यमा समेत सबैभन्दा लोकप्रिय यिनै कविको आइतबार राति निधन भएको छ। नाटक लेखनबाटै साहित्य क्षेत्रमा लागेका श्रेष्ठको नेपाल सम्बन्ध 1075 धर्मोदयमा एउटा कविता छापिएको थियो। त्यसको शीर्षक थियो सान्त्वना। पछि उहाँको परिचय कविकै रूपमा बढ़ी भयो। भलै गीतकार, नाटककार र अनुवादक सबै हुनुहुन्थ्यो उहाँ। उहाँको साहित्यिक यात्रालाई नजिकबाट हेर्ने मौका पाएका निबन्धकार रमेश काजी स्थापितका अनुसार श्रेष्ठका कविताको सबैभन्दा ठूलो विशेषता भन्नु नै ती गीत जस्तै हुनु हो। उहाँको जति कविता छन् ती सबै लय राखेर गीत गाउन सकिने खालका छन्। त्यस अर्थमा उहाँको कविता गेयात्मक नै रहे। जनकवि श्रेष्ठका 1 दर्जन भन्दा बढ़ी कविता संग्रह निस्केका छन्। उहाँको गीत संग्रहका नामबाट पनि पुस्तक प्रकाशनमा छन्। अधिकांश गीत राष्ट्रियता, देशभक्तिसँगै भाषा र जातिको उत्थानमा केन्द्रित छन्। नेपाली भाषामा पनि उहाँले धेरै गीत लेख्नु भएको छ। त्यसमध्ये फूलको आँखामा, फूलै संसार सबैभन्दा चर्चितमा पर्छ, शब्दमा बाँचिरहेका जनकवि शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फक्स न्यूजका पत्रकारसँगको कुराकानीमा ट्रम्पले यदि ओमानले बाधा पुर्यायो भने उनीहरूमाथि व्यापक बमबारी गर्ने बताउनु भएको हो। ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वाशिङटनले पनि ओमानसँग छिट्टै वार्ता अघि बढ़ाइरहेको उहाँले उल्लेख गर्नुभयो। साथै उहाँले इरानलाई आत्मसमर्पण गर्न समेत आग्रह गर्नुभएको बीबीसी को खबरमा उल्लेख छ। तेहरानको विदेश मन्त्रालयले हिजो दुवै पक्ष संयुक्त घोषणा पत्रमा काम गरिरहेको बताएपछि ट्रम्पको भनाई बाहिर आएको हो। तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयास विरूद्धको दवाबका रूपमा प्रयोग गरेको छ। शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दावी गर्नुभएको थियो भने इरानले यो महत्वपूर्ण ऊर्जा मार्ग इरानकै नै रहने जवाब दिएको थियो।
6: अब खेल खबर। न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगेलेनले सुदूरपश्चिम रोयल्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। 34 वर्षीय कुगेलेनले लगातार तेस्रो वर्ष सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न लागेका हुन्। सुदूरपश्चिम रोयल्सले विज्ञप्ति जारी गर्दै कुगेलेनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेनलाई टोलीमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्।
5: अब केही खबर संक्षेपमा। गैराती, सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशको धेरै जसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशीको उखलढुङ्गा ऐसिलु खर्कमा 59 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी बैतडी, बझाङ, दैलेखमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशीको तराई र मधेस प्रदेशको केही ठाउँमा भने हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
6: सोमबारदेखि विदेशमा श्रमिक पठाउन बन्द गर्ने सहितका कार्यक्रम राखेका वैदेशिक रोजगार व्यवसायीले सरकारसँगको वार्तापछि तत्काललाई आन्दोलन स्थगित गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा हिजो बिहानदेखि भएको छलफलमा व्यवसायीले राखेका 15 बुधे माग मध्ये अधिकांश नीतिगत सुधारका भएकाले संशोधनको प्रक्रियामा रहेको वैदेशिक रोजगार ऐन मार्फत सम्बोधन गर्ने सहमति भएको छ।
5: वर्षदेखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम अन्तर्गत दोस्रो पुरस्कारको नतिजा सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको साम 16 31 गतेसम्म सामान किन्ने उपभोक्ता यसपटकको पुरस्कार कार्यक्रममा समेटिएका छन्। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रम मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार 350 रूपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रूपियाँ बराबरको बम्पर पुरस्कार जितेका हुन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता यसपटकको बम्पर उपहारका विजेता बने। सरकारले सञ्चालनमा ल्याएको प्राइज पोर्टलमा पछिल्लो 16 दिनमा नगद कारोबार भएका 3,57,149 बिल दर्ता भएका थिए। काया कैरनमा अब पालो उखानको।
6: गंगामा नुहाए पनि गधा गाई बन्दैन।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रूलिङ, भदौ 10 प्रश्नोत्तर, संसदको अवरोध स्थगित।
5: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो।
6: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो। नीति मात्रै होइन रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 64। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाख सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ। लु सुनौ त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि। मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
6: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबै इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि।
7: टप टप चाहिँबाट हुन्छ त?
6: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबै इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबै इलेक्ट्रोनिक एन्ड फोटो स्टुडियो माधी नगरपालिका चार ओखरगोटे सङ्खुवा सभा, मोबाइल 98421-91181 र

0: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
1: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
2: होइन के साह्र हो त, चाहिँ बजार जान्छु भन्थ्यो, एक्लै गनगनाएर बसिरहेछस् त।
1: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
2: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
2: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 98421506000,
1: खरा सम्पर्क सञ्जीव कटवाल 98164540।
2: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98400969।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029-570-208, 98-421-25-999, 98-420-52-496, 98-421-93-686 र 98-420-76-778। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
1: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, संखुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 98-520-45-441।
4: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका 6, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्मेत। सम्पर्क नम्बर 98-621-43-460।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: लु बोक्ने, हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीबाट जानु।
5: लाखेगर के पाक त बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1990 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष काम

कर्मचारीहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली सागर घायल कुलुङ साल्पा सिरिछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया सानुमाया शेर्पा पाँचकोट नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत मीडिया प्रेमी निमु शेर्पा पाँचकोट नगरपालिका 8 चुङखुरुङ संखुवा सभा पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर सुजाता यखा इलुम्बाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ लिम्बू विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत बिरबल तामाङ साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर रवि पहाड़ी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया गजेन्द्र राई साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खरान

नमस्कार अनि शुभ बिहानी कार्यक्रम समूह सन्देशको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुतारामा कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। लेखबेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा तपाईँले हामीलाई लाइभ मार्फत सुन्दै हुनुहुन्छ। आशा गर्छु यो स्वर्णिम बिहानीको बसाईमा तपाईँ हामीसँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ र यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा तपाईँले आफ्ना विशेष शुभकामना शुभेच्छाहरू राख्न चाहनुहुन्छ भने फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ, जसको निम्ति तपाईँले हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 यो नम्बर डायल गर्नुपर्छ। तपाईँले आजको दिनमा आफ्ना आफन्तजन इष्टमित्र साथीभाइहरूको लागि विशेष दिनको कामना गर्न चाहनुहुन्छ भने चाहिँ फोन गर्न सक्नुहुन्छ र कार्यक्रममा फोन गरिसके पश्चात धेरैभन्दा धेरै साथीहरूको नाम लिएर उहाँहरूको नाम लिँदै सम्झिँदै गर्नुभयो भने चाहिँ यो कार्यक्रमको औचित्य अलि त्यति धेरै रहँदैन। त्यसैले विशेष शुभकामना सन्देशहरू छन् भने जोडिनुहोस्, बरु एकजना साथीको लागि विशेष शुभ दिनको कामना गर्नुहोस्, विशेष दिनको कामना विशेष दिन परेको छ उहाँको भने उहाँको लागि छोटोमा बरु एउटा म्यासेज छोड्नको लागि भए पनि आउन सक्नुहुन्छ। अनि तपाईँ जति साथीहरू फेसबुक लाइभबाट सुनिरहनु भएको छ, लाइभको कमेन्ट बक्स तपाईँको निम्ति खुल्ला छ, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँको विशेष शुभकामना शुभेच्छाहरू छन् भने त्यहाँबाट पनि आफ्ना शुभकामना शुभेच्छाहरू पोस्ट गर्न सक्नुहुन्छ, अर्थात कमेन्ट बक्सबाट मेसेज गरी पठाउन सक्नुहुन्छ, त्यहाँबाट पनि तपाईँलाई समेट्ने कोसिस गर्नेछु। कार्यक्रममा सुन्दै हुनुहुन्छ र सहभागिता जनाउन चाहनुहुन्छ भने त्यही नम्बर हो 98 40 68 68 23 डायल गर्दै रहनुहोस्। म पनि कार्यक्रमको आरम्भमा एउटा सुमधुर देशभक्ति भावले समेटेको यो गीत राख्न चाहन्छु, सुन्दै रहनुहोस्।

0: घरको फेरीमा सानो मेरो घर नेपालको छोरो म नेपाली हो मेरो थर साँच्चैको यो मिठो देशभक्ति भावले समेटिएको यो गीतबाट आजको कार्यक्रम शुभ सन्देशको शुभारम्भ गरिसकेकी छु। अब पालो तपाईँको हो, तपाईँ जोडिन सक्नुहुन्छ अनि तपाईँले आफ्ना आफन्तजन इष्टमित्र साथीभाइको निम्ति आफ्ना शुभकामना शुभेच्छाहरू यस वसाई मार्फत राख्न सक्नुहुन्छ। र कार्यक्रमको शुरूआतमा आज जति पनि साथीहरूको जन्मदिन परिरहेको छ अर्थात जन्मदिन मनाउँदै हुनुहुन्छ भने तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छौ। कति साथीहरू यात्रामा हुनुहुन्छ अथवा कतै यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ भने तपाईँलाई यात्रा सफलताको कामना। त्यसै गरेर केही साथीहरू त अस्वस्थ पनि हुनुहुन्छ होला तर पनि हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँलाई स्वस्थ शीघ्र लाभको कामना भन्छौ। केही साथीहरू जो चाहिँ परीक्षाको तयारीमा हुनुहुन्छ अथवा परीक्षा दिँदै हुनुहुन्छ परीक्षा लेख्दै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको कामना छ। आजको दिनबाट नयाँ कामको शुरूआत गर्नुहुने साथीलाई तपाईँको कार्य सफलताको निम्ति धेरै धेरै शुभकामना। विवाह बन्धनमा बाँधिँदै हुने साथीहरूलाई चाहिँ वैवाहिक जीवनको धेरै धेरै शुभकामना। लगायत तपाई जुन जुन क्षेत्रमा कार्यरत हुनुहुन्छ तपाईँलाई सोही क्षेत्रको कार्य सफलताको निम्ति धेरै भन्दा पनि धेरै धेरै शुभकामना यस व्यवसाय मार्फत व्यक्त गर्न चाहन्छौ। अब पालो तपाईँको हो, तपाईँले आफ्नै आवाजबाट शुभकामना शुभेच्छाहरू राख्न सक्नुहुन्छ। ढिला गर्दिन म फोन कलतर्फ नै लाग्छु। आजको निम्ति फर्स्ट एन्ड लक्की कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट आउनुभयो स्वागत गर्छु। हेलो
1: हेलो नमस्ते गुड मर्निङ।
0: हजुर नमस्ते गुड मर्निङ, को बोल्दै हुनुहुन्छ?
1: निमा शेर्पा काठमाडौँबाट।
0: निमा शेर्पा आउनुभयो काठमाडौँबाट, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ निमाजी?
1: मेरो खबर सबै ठिकै छ, राम्रै छ।
0: अनि कार्यक्रम सुनिरहनु भएको छ?
1: सुनिरहेको छु।
0: ओके ल, अब तपाईँको शुभकामना शुभेच्छा तर्फ लागौँ न त।
1: हुन्छ, सर्वप्रथम त हजुरहरूको लागि नै शुभ दिन गर्दा शुभकामना भन्न चाहन्छु।
0: हस् थ्याङ्क यू सो मच। निमा शेर्पा काठमाडौँबाट हामीलाई फोन गर्नुभयो आफ्नो शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट सुनिसक्नु भएको छ। पालो तपाईँको हो, अर्को मित्र हुनुहुन्छ। हेलो
2: हेलो नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट ईश्वरी मेवाङ। हजुर अनि के छ, आराम हुनुहुन्छ ईश्वरीजी? घरमै हुनुहुन्छ? ए खाना बनाउँदै हुनुहुन्छ है? हुन्छ, फोन लाउनु भएको छ। अब तपाईँको शुभकामना शुभेच्छा राख्न सक्नुहुन्छ ईश्वरीजी?
2: हुन्छ, अब हजुरलाई पनि एकदम शुभ दिन भन्छु अनि एडी अरुण एफएमलाई पनि आज दिन शुभ रहोस् भन्न चाहन्छु।
0: अनि थ्याङ्क यू सो मच।
2: अब यी चार गते बर्थडे मनाउँदै छ छोरी उपमा अनि मल्लु मन्दिरा कुलुङलाई एकदम एकदम चाहिँ ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि हिजै मात्रै बर्थडे बनाउनु भयो भाइ सन्जय खानिङलाई पनि ह्याप्पी बर्थडे टु भन्न चाहन्छु। अनि यही छ छोरी अन्तिका आर्या अनि कृष्ण कुलुङ ईश्वरी भनेर तिमीलाई सबैलाई आज दिन शुभ रहोस् शुभ दिन भन्ने नमस्कार गर्दै।
0: ओके नमस्ते, बाई बाई। साथी ईश्वरी मेवाहाङ भोजपुरबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग पनि म छुटे। पालो तपाईँको हो, म धेरै भन्दा पनि धेरै साथीहरूलाई जोड्ने जमर्कोमा छु। यति बेला अर्को मित्र हुनुहुन्छ। हेलो
3: हेलो गुड मर्निङ, नमस्ते।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ? खातबारी छ तल्लो पाङ्ठाबाट तीर्थराई आउनुभयो, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ तीर्थजी?
3: हजुर म लगायत तल्लो पाङ्ठातिरको खबर एकदमै ठिकै छ भन्नुपर्छ। मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि दिउँसो अलिअलि घाम लागिरहेको छ, बादल पनि हल्कामै आइरहेको छ भन्नुपर्छ नानी।
0: ए घाम लागेको छ खातबारीतिर है?
3: हजुर पक्कै पनि।
0: अनि अब तपाईँको शुभकामना सन्देश कसको निम्ति छ राख्न सक्नुहुन्छ?
3: हुन्छ, मेरो शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल त तपाईँ लगायत रेडियो अरुण होल गतिमा नै आजको दिन शुभ रस भन्न चाहन्छु। र केही साथीहरूको नाम लिन पर्दाखेरि सर हुनुहुन्छ सुरज राज हुन्छ, अनि मिडिया प्रेमी शेर्पा, तनुमाया शेर्पा, रिमा थामी, भूमिका राई, रञ्जना बाङ, अनि रञ्जित राज सर हुनुहुन्छ, समीर सहित क्रान्ति, लगायत साथीहरू थुप्रो हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई सम्झिरहेको छु र जसले जुन जुन माध्यमबाट कार्यक्रम सुनेर बसिराख्नु पर्छ सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइ बच्चा छुट्टिन चाहन्छु। नमस्ते प्रभाषी।
0: ओके नमस्ते। साथी हुनुहुन्थ्यो तीर्थ राई, हामीलाई खानबारी छ तल्लोबाङठाबाट फोन गर्नुभयो। उहाँसँग म छुटिसकेकी छु। यो स्वर्णिम बिहानीमा धेरै साथीहरूसँग जोडिने जमर्कमा छु। तपाईँका शुभकामना शुभ इच्छाहरूलाई सम्झालिरहेका छौ। पालो तपाईँको हो। यति बेला अर्को मित्र हुनुहुन्छ लाइनमा। हेलो, हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ? उर्मिला राई भन्नुभयो। अनि के छ, आराम हुनुहुन्छ उर्मिलाजी? हजुर, मेरो खबर एकदम राम्रो छ, आराम छु, सन्चै छु है। अनि यतातिरको मौसम ठिकै छ, शीतल शीतल नै छ, राति पानी पर्यो, अहिले चाहिँ ठिकै छ। अघि फेरि मन्द घाम लाग्यो जस्तो पनि भएको थियो, अहिले चाहिँ ठिकै छ बाहिर। अनि अब तपाईँको शुभकामना शुभेच्छा राख्न सक्नुहुन्छ?
2: थ्याङ्क
0: यू सो मच।
2: हुन्छ, अनि कार्यक्रमलाई माया गरेर प्रायोजन गर्ने मिडिया पनि कसैलाई पनि आफ्नो क्षेत्रको शुभकामना भन्न चाहन्छु। अनि विशेष आजको दिनमा जन्मदिन परेको छ सौदनी गरी एफएमको आज नाना हुनुहुन्छ तारा गदाल, अनि उहाँको बढाउनु पनि हुनुहुन्छ दुवैजनालाई जन्मदिनको लाखौँला शुभकामना या दिवसै भन्न चाहन्छु। अनि दुई साथीहरूलाई शुभकामना सन्देश राख्नुपर्छ, मेरो प्यारो छोरीलाई पनि शुभ दिन भन्न चाहन्छु। अनि मन्दिर कार्यक्रम सिक्किम मन्दिर मुखिया, अनि कमला मुखिया सुनिल बिन्दु, अन्त अमित आली जगनपुर सुनि गुरासरा आशिष नाम नसुर्ता लगाएको सुकन्य समयमा कुरा सुनि पछि नाम सुकेको सबै साथीहरूलाई आज धेरै सम्झना शुभ दिन भन्ने सिकिन्छु। नमस्ते।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो उर्मिला राई भोजपुरबाट आउनुभयो, आफ्ना शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट छुटिसक्नु भएको छ। फेसबुक लाइभबाट पनि धेरै साथीहरू जोडिएर सुनिरहनु भएको छ। लाइभको कमेन्ट बक्सबाट आफ्ना मेसेजहरू पनि पठाइरहनु भएको छ। तपाईँ पनि सुन्दै हुनुहुन्छ भने मेसेज गर्न सक्नुहुन्छ, कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको विशेष आज होइन साथीभाइ इष्टमित्रको विशेष दिन परेको छ भने उहाँहरूको लागि केही सन्देश गर्न सक्नुहुन्छ, अथवा कुन कुन ठाउँबाट सुन्दै हुनुहुन्छ त्यसको जानकारी चाहिँ पक्कै पनि मेसेज मार्फत गराउनु हुने नै छ भन्दै अहिले म फेसबुक लाइभमा प्राप्त कमेन्टतर्फ लाग्न चाहन्छु। रोमन मुक्तान तामाङले हेलो रमा नाना, नमस्ते, गुड मर्निङ फ्याफुल्ला, म भोजुरे जेनजी भन्नुभएको छ। भोजुर घरमै हालसा सम्बन्ध पारीबाट मर्निङ विश राख्नुपर्दा हजुरको लागि अनि मेरो भोजमा हुने घर परिवारको लागि पनि सबै साथीहरूलाई शुभ दिन भन्ने सुटिन्छु भनेर लेख्नु भएको छ। तीर्थ राईले लाइभ मार्फत पनि सुन्दै हुनुहुँदो रहेछ। अमिनाजीले गुड मर्निङ दिज्यू विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ। टुडे स्पेसियल्ली डे दादा अमित किरात राईलाई ह्याप्पी बर्थडे टु यु दादा, मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे एन्ड वन्स अगेन ह्याप्पी बर्थडे टु यु दादा भन्नुभएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि। अनि जनक रजाले मगरले गुड मर्निङ भन्नुभएको छ, मर्निङ है। अनि त्यसै गरेर सुरज राई तुम्साले हेलो गुड मर्निङ नमस्ते, म सुरज राई तुम्सा भोसुर गर्वै हाल मलेसियाबाट सुन्दैछु। अनि शुभदिनको कामना राख्नुपर्दा सर तीर्थ राई त्यसै गरेर योगिनी मिहाङ लिम्बू लगायत धेरै साथीहरूको नाम दिनुभएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि सुरजजीलाई। अर्को साथी तिलक विष्ट हुनुहुन्छ, हेलो नमस्कार हजुर, म तिलक विष्ट खोटाङ घर भई हाल बिरान मुलुकबाट आज यस कार्यक्रम मार्फत जन्मदिनको शुभकामना रेडियो चौदण्डी गढीका आरजे तारा शेषलाई साथमा सम्पूर्ण साथीहरू सम्झिँदै शुभदिनको कामना है भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी हुनुहुन्छ निरुता चामलिङ राई, उहाँले चाहिँ ह्याप्पी बर्थडे प्यारो भाइ शुभदेव राई एण्ड हेभ नाइस डे भनेर लेख्नु भएको छ। त्यसै गरेर सुमन गुरुङले सबै साथीहरूलाई सम्झेको छु भन्नुभएको छ। सबिना मुक्तान हुनुहुन्छ, सबिनाजीले हाई गुड मर्निङ फ्याफुल्ला खोटाङबाट सुन्दैछु है कार्यक्रम सम्पूर्णमा शुभ दिन भन्नुभएको छ। ओके तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सबिनाजी। अब म फेरि फोन कलतर्फ लाग्न चाहन्छु, साथी लाइनमा हुनुहुन्छ। हेलो
4: नमस्ते, गुड
0: मर्निङ। हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ हजुर? सन्ध्या गुरुङ मोरङको काने पोखरीबाट। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ? हजुर मेरो खबर पनि एकदमै राम्रो छ, आराम छु, सन्चै छु है सन्ध्याजी। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि?
4: सन्ध्या होइन, मेरो नाम सरिना हो।
0: ए सरिना, ओके सरिनाजी, अनि के छ तपाईँको कानीपोखरीतिरको खबर कस्तो छ मौसम भन्नुहोस् न सुनाउनुहोस् न।
4: कानीपोखरीको मौसम चाहिँ आज खै कस्तो भने होइन चैत वैशाख जस्तो एकदम हावा चलिरहेछ, घाम पनि लागेको छैन, एकदम चिसो चिसो हावा चलिरहेछ हो आज।
0: ए भनेपछि यो गर्मी मौसममा हावा चल्दाखेरि त निकै प्यारो लाग्छ नि होइन?
4: हजुर एकदम प्यारो लाग्छ, तर अलिकति घरिघरि चाहिँ धेरै नै चल्छ र अलिक अप्ठ्यारो है।
0: ए त्यही त है, धेरै नै चल्यो भने त आफ्नो पनि केयर गर्नु पर्यो होइन। हुन्छ सरिनाजी, अब यो सडिङ बिहानीमा आउनुभयो, तपाईँको शुभकामना शुभेच्छाहरू राख्न सक्नुहुन्छ।
4: हस् हुन्छ, विशेष गरेर आज रेडियो चौधरी गरेको आजदेखि हुनुहुन्छ तारा गजल र शैलीलाई जन्मदिनको धेरै धेरै शुभकामना, आजको सोचेको कामहरू सबै पुरा हो, जन्मदिनको लाखौँ लाख शुभकामना दिन चाहन्छु। अनि तपाईँलाई टेक्निसियनको हुनुहुन्छ उहाँलाई पनि शुभदिनको कामना, कार्यक्रमका धेरै धेरै शुभकामना भन्न चाहन्छु। मिडियालाई एकदमै धेरै माया गर्ने प्याटिकल साथीहरू हुन्छ, राई दिदी राई, ढकाल धर्मराज, राग खरे मग, शुभ्रदास चौधरी, दिदी याम्पु, दिनलाइन सुटी लिसानु याम्पु, अनि अगदान थुलुङ राई, हर्पल जोस्मी लगायत धेरै साथीहरू हुन्छ। सङ्केत लिम्बीलाई कार्यकर्ताको धेरै धेरै शुभकामना, मिसु हरू।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सरिना गुरुङ, हामीलाई मोरङको काने पोखरीबाट फोन गर्नुभयो र आफ्ना साथीभाइहरूको लागि विशेष दिनको कामना गर्दै व्यवसायीबाट सुनिसक्नु भएको छ। पालो तपाईँको हो, अर्को मित्र हुनुहुन्छ लाइनमा, उहाँलाई पनि स्वागत गर्छु। हेलो दर्शन। हजुर दर्शन नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? स्काई नवीन इलामबाट आउनुभयो, के छ तपाईँको खबर? आराम हुनुहुन्छ नवीनजी?
5: एकदम आराम छु।
0: हजुर अनि कस्तो छ इलामतिर? धुमिरहेछ है, चिसो चिसो मौसम। ओके ल, अनि यो बिहानीको बसाइ मार्फत तपाईँको शुभकामना शुभेच्छा को कसको निम्ति?
5: मेरो शुभकामना भन्दा पाँच छ फेरितिर जाउँ, अहिले इलामा जानुहुन्छ दिदी सहिमा ओजाड गेल है, सौरभ भुजेल छ कन्यामतिर, समर बस्ने इलाम सुकुरिङ, अहिले छ मलेसियातिर, रामलक्ष्मण चौरा जाइन्छ इलाम साङ्ग्रुमा, अनि शिक्षा घिमिरे छ इटलीतिर चाहिँ इलाम फिलिपिनीको साथी, अहिले चाहिँ दुबईमा छ, सुजन चौला गाई हुन्छ हेटौडाको एन्सर जिल्लामा हुनुहुन्छ। सबैको बर्थडे छ आज, सबैलाई जन्मेको धेरै धेरै शुभकामना दिन चाहन्छु। राष्ट्र घिमिरे इलाम दिने सबैकाजी हुन्छ कतारमा, बाबु श्रेष्ठ छ ताप्लेजिङ बजारतिर, त्यसपछि दुःख तामाङ चाहिँ इलाम चिसा पानीतिर, ढकाल धर्मराज छ दुबईमा, अन्तिममा भन्नु पर्दाखेरि कमल घिमिरे छ कोरियातिर। सबैलाई शुभदिन भन्दै गाई गाई।
0: ओके नौ स्टेटर बाबाई, साथी हुनुहुन्थ्यो स्काई नवीन, हामीलाई फोन गर्नुभयो इलामबाट, उहाँसँग म सुटिसके। पालो तपाईँको हो, धेरै भन्दा धेरै साथीहरूलाई जोड्ने जमर्कमा छु, अबको आठ बजेसम्म तपाईँसँग रहँदै गर्दा धेरै भन्दा पनि धेरै साथीहरूलाई जोड्नेछु। अर्को मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई म स्वागत गर्छु। हेलो हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
6: नमस्ते, म यता
0: भुसुरबाट वरुण चञ्चले आउनुभयो, के छ खबर खबर, सन्चै हुनुहुन्छ वरुणजी?
6: ठिकै छ, राम्रो छ, दिन चाहिँ अलिक धुम्म धुम्म भइरहेछ, ठिकै छ, समग्रमा राम्रै छ, कार्यक्रम सुन्दै बसिरहेको
0: हो। हजुर कार्यक्रम सुन्दै बस्नु भएको छ है, अनि तपाईँको शुभकामना सन्देश कसको लागि हो?
6: विशेष गरी त अब तपाईँलाई आज दिन एकदम शुभ रहेछ, कार्यसफलताको धेरै धेरै।
0: हेलो वरुणजी,
6: हेलो,
0: तपाईँको आवाज हरायो नि,
6: हजुर
0: अहिले भर्खरै मात्रै सुन्यो, त्योभन्दा अगाडि तपाईँको
6: आवाज
0: हो हो, त्यही त है, केही समस्या छ जस्तो छ, लुडो खेल्दै हुनुहुन्छ कि कसो?
6: लुडो त खेलाएको छैन मैले, यहाँ तपाईँको आवाज नबुझेर रेडियोबाट सुन्न खोजेको, अलिक डिस्टर्ब भइरहेको
0: छ क्या, त्यही भएर अहिले आवाज क्लियर आएछ। हुन्छ,
6: शुभकामना है। अनि त्यसै गरी अब राजु रे काइलाई पनि जन्मदिन आउँछ, उहाँलाई पनि एडभान्स आशीर्वादै भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन अनि प्रवीण निमा हुनुहुन्छ, अनि सुनु सुनिता, सुनिता कुलुङ, अनि सानु कमला, अनि चान्दिङ निर्मला, ढकाल धर्मराज, रोमन मोक्तान तामाङ, पूर्वी ल्याएको साई लगायत सबैसँग आज दिन एकदम शुभ रहोस्, कार्यक्रम शुभकामना भन्दै छुटिन्छ है, बाई बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चले राई, भोजुरबाट आउनुभयो, उहाँसँग म सुटिसकेकी छु। यति बेला फेसबुक लाइभ मार्फत पनि धेरै साथीहरूले सुनेर साथ दिइरहनु भएको छ। स्वर्णिम राई हुनुहुन्छ, स्वर्णिमजीले गुड मर्निङ सी साथी सायमा सरू रुबी लगायत सबैलाई शुभ दिनको कामना भनेर लेख्नु भएको छ। धर्मराजले नमस्ते, म ढकाल धर्मराज बिरतामर झापाकर भइहाल चाहिँ दुवैबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत शुभ सन्देश राख्नुपर्दा आज भदौ 2 गते जन्मदिन मनाउने साली नानी दिपिसा घिमिरे रेडियो चौदण्डी गढी कि तारा गदाल र साइली र इलामका टिएन घिमिरेलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मलाई चिन्ने आफन्तजन सबैलाई शुभ दिनको कामना भन्नुभएको छ। अनिता नखोकले गुड मर्निङ नमस्कार, म भोजेबाट अनिता नखोको सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना गर्दछु भन्नुभएको छ। अनि शुक्रराज र साली निर्दोष हुनुहुन्छ, उहाँले हेलो हजुर नमस्कार एन सांगीतिक अभिवादन, म पासर हिल्याङ घर भई हाल फिल्म डब्ल्यूबाट कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। आजको दिन सम्पूर्णको लागि शुभ रहोस् भनेर लेख्नुभयो। धेरै साथीहरूको नाम पनि लेखी पठाउनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब पनि कार्यक्रममा अर्को एउटा देशभक्ति भावले समेटेको मिठो गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि पनि बाँकी तपाईँ धेरै साथीहरूलाई जोड्नेछु। धेरै साथीहरू जो जसले सुन्दै हुनुहुन्छ, कार्यक्रमलाई सुनिरहनु भएको छ, सहभागिता जनाउन चाहनुहुन्छ भने 9840668023 नम्बर खुल्ला नै छ, फोन डायल गरिरहन सक्नुहुन्छ। अहिले पनि समग्र गीत राख्न चाहन्छु।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जानु
1: लाखै सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20, बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 9957208, 9942259, 9942-5296, 9942-93-686
6: संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलैको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ। तपाई जहाँ जहाँ रहेर भए तापनि हामीलाई सुनिरहनु भएको छ र यो बसाईमा हामी तपाईँले तपाईँका शुभकामना शुभेच्छाहरूलाई सङ्घाल्ने गर्छौं। हामीलाई सुनिरहनु भएको छ भने 9840 68 68 23 यो नम्बर डायल गर्न सक्नुहुन्छ। यदि बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ, उहाँलाई म ढिला नगरिकन स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो, गुड मर्निङ।
0: नमस्ते। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
1: धरानबाट।
0: विपिन राई बोल्दै हुनुहुन्छ? हजुर। अनि के छ विपिनजी, सन्चै हुनुहुन्छ? खुसी लाग्यो, सधैँभरि आराम कुशल रहनुहोस् त्यही कामना गर्छौ हामी पनि। अनि तपाईँको शुभकामना सन्देश राख्नुहोस् न विपिनजी। थ्याङ्क यू सो मच। ओके, नमस्ते, बाई बाई। साथी विपिन राई हामीलाई धरानबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो नमस्ते। हजुर नमस्कार, जय मातृभूमि, को बोल्नु भएको ठाउँबाट? काठमाडौँबाट एबीसी ताजपुरिया। ओके, अस्ति पनि हाम्रो कुराकानी भएको थियो है, के छ खबर खबर, सन्चै हुनुहुन्छ एबीसीजी? हजुर हजुर हजुर, मलाई त एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन?
2: हजुर हजुर, कार्यक्रम सुनिरहेको छु सिस्टर, एकदमै यो बिहानी टाइममा लिएर आउनु कार्यक्रमले एकदम निरन्तर रूपमा चलिरहोस्।
0: हजुर पक्कै पनि
2: सम्पूर्ण परिवारलाई
0: हुन्छ, धेरै धेरै धन्यवाद छ। अनि यो तपाईँहरूको साथ माया रहिरह्यो भने त अवश्य पनि कार्यक्रमले निरन्तरता पाउँछ नै विशेषजी। अनि तपाईँको शुभकामना सन्देशतर्फ लागौ न भाई।
2: हाम्रो साथ माया हजुरहरूलाई सबैभरि यसै गरी रहिरहनेछ। अनि शुभकामना सन्देश राख्नु पर्दा जन्मदिन मनाउनु हुने तारा गदाल, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु भने अन्य क्षेत्रको केही साथीहरूलाई शुभकामना सन्देश राख्नु पर्दा जब मेसिन अफेर हुन्छ जीवन साथी छोरासँग सरमा जानु त्यसै साथी खाली कमला वारी लिम्बु हुन्छ सिद्धरा लगा तैले हरेक अरू 96.6 मेगा सुनेर पठाउनु सम्पूर्ण साथीहरूलाई
0: नमस्ते टिकर बाबाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो एबीसी ताजपुरिया काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म सोधिसके। अर्को साथी हुनुहुन्छ, उहाँलाई म ढिला नगरिकन स्वागत गर्छु। हेलो
3: हेलो, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हर्पल रोशनी धनकुटाबाट बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ रोशनीजी?
3: अब एकदम राम्रो छ, ठिकठाक नै भन्नुपर्छ, तपाईँलाई कस्तो छ?
0: हजुर मलाई पनि एकदम ठिक छ नि, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
3: हजुर हजुर।
0: अनि तपाईँको शुभकामना सन्देश राख्नुहोस् न त।
3: विशेष तपाईँ हाम्रा फ्रेन्डका टिमलाई विशेष कार्य सफलताको धेरै भन्दा धेरै शुभकामना।
0: थ्याङ्क यू सो मच।
3: मस्ट वेलकम। आज स्पेसल जन्मदिन मनाउने सिन्धुली घर भए हल्का सुन्दैर हुनुहुन्छ प्यारो दादा अमित अनन्त सुनेवार, उहाँलाई जन्मदिनको लाखौँ लाख शुभकामना, उन्नति प्रगति सुस्वास्थ्य यसरी गाइछ धेरै शुभकामना। अनि दादा शुभ दिन भन्न चाहन्छु। अनि आगामी दिनमा बर्थडे मनाउने दादा चन्द्र बस्नेतलाई जन्मदिनको अग्रिम शुभकामना, सबै साथीहरूमा शुभ दिन, बाई बाई।
0: ओके नमस्ते, बाई बाई। उहाँसँग पनि म छुटिसके, कार्यक्रम शुभ सन्देशको बसाइमा छौँ, धेरैभन्दा धेरै साथीहरूले सुनिरहनु भएको छ, विभिन्न माध्यमबाट जोडिरहनु भएको छ, फेसबुक लाइभबाट पनि उत्तिकै सुन्दै हुनुहुन्छ साथीहरूले। यति बेला म फोन कल तर्फ नै लाग्छु, मित्र हुनुहुन्छ लाइनमा। हेलो,
4: गुड मर्निङ। नमस्ते दिदी।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? एलिसा बान्तवाराई भोजपुरबाट बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ एलिसाजी?
4: ठिकै छ भन्नुपर्छ दिदी, खबर ठिकै छ भन्नुपर्छ। मौसमको बारेमा भन्नु पर्दा
0: हजुर, मेरो खबर एकदम ठिक छ, आराम छु, सन्चै छु। अनि अहिले कार्यक्रम त सुन्दै हुनुहुन्छ नि त होइन? ओके, ल तपाईँको शुभकामना सन्देश राख्नुहोस् न।
4: हजुर, सफलमा त तपाईँ लगाई अरू नेटिङ हो, दिनुलाई शुभ दिन, कार्यक्रमलाई त धेरै शुभकामना भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउने सोल्टिनी जयन्ती राईको छोराको जन्मदिन रहेछ, उहाँलाई जन्मदिनको लागि अलग शुभकामना हात गरी दिनु नानी भन्न चाहन्छु। अनि कार्य सफललाई पनि शुभकामना भन्न चाहन्छु। अनि सबको नाम लिनु पर्दा साउदेमा हुनुहुन्छ सन्दीप चामलिङ राई, मिसकल टुवेल्भ कान्छ पनि बस आइरहेको है, सुपमै हाबी पति कार्य सफललाई पनि धेरै शुभकामना भन्न चाहन्छु। साउदेमा हुनुहुन्छ चामलिङ अटो उहाँलाई धेरै सम्झना, सँगै सगतिर छ मन कुमारी सम्सुलिङ, सङ्गीत चामलिङ राईलाई धेरै सम्झना। आशिष नाइन बस्ने गगनको रूपमा जान्छ, चन्द्र बस्ने दाइलाई पनि आएको बजी आउँदो रहेछ, उहाँलाई हेप्पी बर्थडे दिदी भन्न चाहन्छु। अनि मन्त्र साथी जी भनेका कि आपित अन्जन लगायत धेरैजना साथीहरू छ सबैलाई आजको दिन के गरोस् अरू सबैलाई पनि धेरै शुभकामना भन्नु सुखला।
0: ओके, नमस्ते, ठिकै बाबाई। साथीले आफ्नो शुभकामना सन्देश राखेर सुनिसक्नु भएको छ। यो बसाइमा फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ। लाइभको कमेन्ट बक्सबाट आफ्ना शुभकामना शुभेच्छाहरू पठाउँदै हुनुहुन्छ। यति बेला हामीलाई लाइभ मार्फत सुनिरहनु भएको छ रामजी घिमिरेले, गुड मर्निङ, नमस्ते भन्नुभएको छ। ल नमस्ते है तपाईँलाई पनि। अनि अर्को साथी दिलु रुम्बाङसा हुनुहुन्छ, दिलुजीले लेख्नुहुन्छ, हेलो गुड मर्निङ, म पनि प्रोग्राम सुन्दैछु, सभा पोखरीको ज्यामिरेबाट हो, गेटुलसन भदैनी सम्झना रुम्बाङसा ज्वाई सन्देश कोलुङ राई, अनि यात्रा सफलताको शुभकामना भदै हिमालयम फुलाई भनेर लेख्नु भएको छ। ओके, धेरै धेरै धन्यवाद छ मेसेजको लागि तपाईँलाई। अनि अर्को साथी हुनुहुन्छ सिम्पल सरिना, उहाँले हेलो म सरिना गुरुङ मोरङबाट, ओके मोरङको काने पोखरीबाट अगाडि जोडिनु भएको थियो उहाँ। अर्को साथी मातृका बस्नेत हुनुहुन्छ, मातृकाजीले मिस यु अल सबैमा मिठो सम्झना मेरो नामसँग परिचित सम्पूर्णलाई भनेर लेख्नु भएको छ। शान्ति विशीले गुड मर्निङ सिस म पनि सुन्दैछु रोल्पाबाट भनेर लेख्नु भएको छ। लिम्बू विजयले गुड मर्निङ अल भन्नुहुन्छ। प्रदीप खालिङ राईले गुड मर्निङ एन्ड मिस यु अल भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। अर्को मित्र हुनुहुन्छ प्रदीप कुमार भुजेल, प्रदीपजीले हेलो गुड मर्निङ, नमस्ते, नमस्कार, हेभ अ गुड डे होस्ट सिस, इट्स मी भुजेल प्रदीप फ्रम उदयपुर रूपाटार, शुभ दिन सम्पूर्ण साथीहरूलाई भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को मित्र हुनुहुन्छ सुभाषी तामाङ, सुभाषीले गुड मर्निङ, शुभ दिन सम्पूर्ण साथीहरूलाई भनेर लेख्नु भएको छ। अनि त्यसै गरेर अनि धेरै साथीहरू हुनुहुन्छ फेसबुक लाइभबाट सुनेर आफ्नो मेसेजहरू पठाउँदै हुनुहुन्छ। म फोन कलतर्फ लाग्छु, साथी फोन लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते, हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? भोजपुरबाट नानु निस्मा राई।
5: हजुर,
0: के छ निस्माजी, सन्चै हुनुहुन्छ? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ निस्माजी? ए, अनलाइनबाट सुन्दै हुनुहुन्छ है? ओके, ल खुसी लाग्यो जोडिनु भएको छ। तपाईँको शुभकामना सन्देश राख्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच। साथी हुनुहुन्थ्यो आफ्नो शुभकामना सन्देश राखेर यो वेबसाइटबाट सुनिसक्नु भएको छ। अर्को मित्र हुनुहुन्छ, हेलो नमस्ते, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
6: नमस्ते, गुड मर्निङ,
0: हजुर गुड मर्निङ, हजुरको शुभ नाम?
6: पूर्वेली आकाश राई धरानबाट बोल्दैछु।
0: ए हजुर, पूर्वेली आकाश राई धरानबाट आउँदै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ आकाशजी?
6: खबर ठिकै छ, ठिकठाक छ, सन्चै।

0: अरू सबै ठिक ठाकै छ है? अनि आकाशजी तपाईँको शुभकामना सन्देश राख्नुहोस् न।
1: हुन्छ, फर्स्टमा अब हजुर लगाई रेडियो अरुणाचल निन्दा टिमलाई नै शुभ दिनको कामना गरे। अनि आज विशेष जन्मदिन मनाउनु हुने हाम्रो सिन्धुरी घर भाइ हाल काठमाडौँतिर हुनुहुन्छ अमित अनन्त सुनवार, उहाँ सँगसँगै हाम्रो रेडियो चौडानी गाडीको आरजी हुनुहुन्छ हाम्रो तारा गदल रसाइली, सो दुवैजनाले जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि आगामी दिनमा हाम्रो बर्थडे आइरहेको छ हाम्रो अपल रोशी र धनकुटातिर, उहाँले जन्मदिनको अग्रिम शुभकामना। बाँकी जो जति साथीहरूले प्रोग्राम सुनेर साथ दिइराख्नु भएको छ समग्रमा सबै मेरो साथीहरूलाई एकै मुस्तामा शुभ दिनको कामना सोध्दै छुट्टी ल, बाई बाई।
0: ओके नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो पूर्वेली आकाश राई, हामीलाई धरानबाट फोन गर्नुभयो, उहाँसँग म सुनिसकेकी छु। अब पनि मैले फोन कलबाट चाहिँ साथीहरूलाई जोड्न सक्दिनँ, समयले नेटवर्क नै लागिसकेको अवस्था छ। फेसबुक लाइभबाट शरण आली मगरले पनि सुन्दै हुनुहुन्छ, सबैलाई शुभ दिनको कामना भनेर लेख्नु भएको छ। अनि त्यसै गरेर विपिन रुमदानी राई हुनुहुन्छ, जन्मदिनको शुभकामना भान्जा अमन, अनि शुभ दिन सबै सबैमा धरानबाट विपिन राईलाई। ठिक छ विपिनजी, हामीसँग फोन कल मार्फत पनि जोडिनु भएको थियो अगाडि। राई राई राई फेसबुक आइडी भएको साथीले गुड मर्निङ से सुन्दैछु भनेर लेख्नु भएको छ, धेरै धेरै धन्यवाद छ तपाईँलाई। आकाश राई भर्खरै जोडिनु भएको थियो, लाइभ मार्फत कमेन्ट पनि छोड्नु भएको रहेछ। वियोगी बिनो हुनुहुन्छ, उहाँले गुड मर्निङ सिज मी वियोगी बिनो फ्रम भुटान। ओके, यो एफएममा चाहिँ पहिलो चोटि होला हौ भन्नुभएको छ। आज मेरो प्यारी भदैनीको अपरेशन हुँदैछ, सफल रहोस् कामना गर्दछ। Have a nice day to all भनेर लेख्नु भएको छ। ओके, थ्याङ्क यू सो मच बिनुजी, भुटानबाट हामीलाई सम्झिनुभयो र उहाँको चाहिँ आज चाहिँ भदैनीको अपरेशन रहेछ, सफल रहोस् भन्नुभएको छ। ल, हामी पनि प्रार्थना गर्छौ, पक्कै पनि सफल हुनेछ। मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको साथी लाक्पा नानु शेर्पा हुनुहुन्छ, चैनपुर संखुवा सभाबाट सुनिरहनु भएको छ। त्यसै गरेर अस्मि सताङले गेट विल्सन डियर सुमिता लिमुखिमलाई भनेर लेख्नु भएको छ। त्यसै गरेर अनुसा माङपाङ हुनुहुन्छ, अनुसाजीले गुड मर्निङ रमाशिस, म सुनसरीदेखि अनुसा माङपाङ हो, आज जन्मदिन परेको छ मेरो भाईको, सो भाईलाई जन्मदिनको लाखौं लाख शुभकामना गेट विल्सन सुमिता याखालाई भनेर लेख्नु भएको छ। शिशिर चञ्चलेले हेभ नाइस डे अल भनेर लेख्नुहुन्छ। चन्द्रमाया तामाङले पनि हेलो गुड मर्निङ नमस्कार रमा नाना, म पनि सुन्दैछु है पाँच खबनबाट भनेर लेख्नु भएको छ। दिलसा राई हुनुहुन्छ, दिलसाजीले पनि हेलो रमा।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM
3: अहिले बिहानको 8 बज्यो।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटलका विभिन्न प्लेटफर्महरू मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने तपाईँले यतिखेर फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष आइरहेका छौं. त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यहाँहरूले सुन्न सक्नुहुनेछ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र यो बहसमा हामी सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं. प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको विषय संसदीय रेकर्डमा राखिएको छ. सदनमा उपस्थित भएर जवाब दिन सभामुख डोल प्रसाद अर्याल अर्थात डीपी अर्यालले रूलिङ गर्नु भएको खबर पनि प्राप्त भएको छ. आदरणीय श्रोता, विपक्षी दलको लगातारको अवरोध र विरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रूलिङ गर्नुभएको छ. किनभने लामो समयदेखि प्रधानमन्त्री संसदमा उपस्थित नहुँदाखेरि संसदीय मर्यादा संसदीय मूल्य मान्यताका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन्. भदौ 10 गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

0: सतर्क राखिएको छ। प्रतिनिधि सभामा आगामी भदौ 10 गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय हुने पनि बताइएको छ। आजले श्रोता आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, प्रधानमन्त्री किन संसदमा उपस्थित नहुने, प्रधानमन्त्रीलाई के छ संसदप्रति त्यस्तो, संसदमा उपस्थित भएर आफ्ना विचारहरू राखेर निराशामा रहेका जनताहरूलाई आशाका किरणहरू दिएर प्रधानमन्त्री बालेन्द्र शाहले जुन किसिमले आफूलाई उभ्याउनु पर्ने हो त्यो किसिमले प्रधानमन्त्री किन उभिन सक्नु भएको छैन। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। प्रधानमन्त्रीले संसदमा सदनमा सबैलाई मिलाएर लैजान सक्ने एउटा क्यापासिटी त्यो क्षमता छ कि छैन, प्रधानमन्त्रीले फेस गर्न सक्नुहुन्छ संसद, प्रधानमन्त्रीले अब संसदमा कालो चस्मा लगाएर जाने कि नजाने, आज धेरै प्रश्नहरू उठेका छन्। कालो चस्मा लगाएर चिटिक्क भएर संसदमा जान नपाइने, जनताहरूले प्रत्यक्ष रूपमा हेरिरहेका हुन्छन् र कालो चस्मा लगाएपछि सांसद निधाएको छ कि बिउजै छ भनेर पनि नागरिकलाई छुट्याउनै गाह्रो हुन्छ, दर्शकहरूलाई छुट्याउनै गाह्रो हुन्छ। त्यसैले सभामुख दिपी अर्यालले एउटा रूलिङ गर्नुभएको छ, अब कालो चस्मा नलाउने, चस्मा लाउनै मन परे सेतो चस्मा लाउने, आँखा देख्ने चस्मा लाउने, कालोले छोप्ने चस्मा नलाउने, कालो अब संसदमा बन्द छ। त्यसैले गर्दाखेरि अब संसदलाई मर्यादित बनाउनुपर्छ, संसदलाई एउटा मर्यादित ढंगले संचालन गर्ने एउटा थलो, जनताको सार्वभौम थलो हो संसद, जनताको आवाजहरू मुखरित हुने थलो हो संसद, संसदलाई एउटा लोकतान्त्रिक मूल्य मान्यताको ढाँचामा विकसित गर्नुपर्छ भन्ने ढंगले डीपी अर्यालले जुन किसिमको सोच बनाउनु भएको छ त्यो कार्यान्वयन हुन्छ कि हुँदैन, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, विशेष गरी सर्वोच्चमा न्यायाधीश नियुक्तिको तयारी गरिएको छ, उच्चका 5 मुख्य सम्भावित न्यायाधीशहरू चाहिँ सर्वोच्चका न्यायाधीश हुने सम्भावना बढ़दै गएको छ, सर्वोच्चमा न्यायाधीशहरूको अझै पनि नियुक्ति हुन नसक्दाखेरि के काम कारवाहीहरूमा समस्या भएको छ र कतिपय संवैधानिक नियुक्तिहरू पनि नहुँदाखेरि देश र राष्ट्र सञ्चालनमा समस्या भएको छ, कतै सरकार विस्तार त कतै बन्दैछ, प्रदेशहरूमा पनि मिलीजुली सरकार बनाउने क्रम चलि नै रहेको छ, प्रदेश सरकारमा नेकपा एमाले त्यसै गरी नेकपा मिलेर सरकार र सत्ता चलाइरहेका छन् र चलाउने एउटा कसरत गरिरहेका छन्। यसका बारेमा पनि विभिन्न विषयका टिप्पणीहरू आइ नै रहेका छन्। यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। नेपाली कंग्रेसको महाधिवेशन असोजमै गर्ने तयारी थालिएको छ, विशेष गरी नेपाली कंग्रेसको संस्थापन पक्षले राष्ट्रिय भेला गर्यो र त्यो राष्ट्रिय भेलाले पनि विभिन्न प्रस्तावहरू पारित गरे छ। यतापट्टि निर्वाचन आयोग र सर्वोच्चबाट आधिकारिकता पाएको गगन थापा पक्ष अर्थात नेपाली कंग्रेसको संस्थापन पक्षले असोजमै महाधिवेशन गर्ने तयारी गरेको छ। आदरणीय श्रोता, नेपाली कंग्रेस पार्टीको 15 महाधिवेशन असोज 16 19 गतिसम्म हुने दोहोर्याइएको छ। एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा सोमबार सभापति गगन कुमार थापाले संवैधानिक व्यवस्था अनुसार पनि महाधिवेशनको मिति सार्न नमिल्ने र नसर्ने बताइसकेका छन्। विशेष महाधिवेशनमा सहभागी नभएको पक्षले राजधानीमा गरेको भेलाका निर्णयको अर्थ र औचित्य नभएको जिकिर गर्दै थापाले पार्टीका नेता र कार्यकर्तालाई अलमल नगरी वडा अधिवेशनमा लाग्न समेत आग्रह गरेका छन्। अब कंग्रेसको भविष्य के हुन्छ, अब कंग्रेस कतातिर जान्छ, शेरबहादुर देउबा पूर्व सभापतिले भनेको कुरा म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनेर किन प्रष्टीकरण दिनु पर्यो, उहाँ हिन्दू हो कि होइन भन्ने कुरा नेपाली जनताले थाहा थिएन, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति पछि संसदमा आउन सभामुखले मिति नै तोक्नुपर्ने स्थिति आएको छ, यो कुरा जानकारी गराइसकेका छौ। एमसीसी मिलेनियम च्यालेन्ज कम्प्याक्ट एवं कर्पोरेशनको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमा रोकिएको छ, अर्थमन्त्री डाक्टर सोनिङ वाग्ले अब एमसीसीलाई कुन ढाँचामा लैजान्छन्, हिजो एमसीसी ल्याउनका निम्ति भित्राउनका निम्ति डाक्टर सोनिङ वाग्ले जुन किसिमको प्रयत्न गरेका थिए आज उनै अर्थमा छन् र एमसीसीको अवस्था के हुन्छ, अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद 1 वर्ष थप्न गरिएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमा, अमेरिका पठाउन ढिलाइ भएको छ, सम्झौता अनुसार परियोजनाहरू कार्यान्वयनमा गएको 5 वर्ष अर्थात 13 भदौ 2085 भित्र सम्पन्न गरिसक्नुपर्नेछ, तर आयोजनाहरूमा विभिन्न अवरोध देखिएको भन्दै म्याद थप्न पहल भएको छ। अब एमसीसी के हुन्छ, एमसीसीका विषयमा पनि विवादै विवादका विषयमा पारित भएको एमसीसीको विषयको पनि आज हामी चर्चा गर्न चाहन्छौ नेपाली बहसमा। आदरणीय श्रोता, अब राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय चुनावमा होमिएको छ, संसदमा आइस ब्रेक भएको छ, सरकार व्यवसाय बीच सहमति भएको छ, आन्दोलन स्थगित भएको कुरा आएको छ, युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसाय संघ बीच संघले उठाएका 15 बुँदे मागका सम्बन्धमा सहमति भएको बताइएको छ। हाल त आज हामी चर्चा गर्दैछौ र विशेष गरी शिक्षकहरू पनि अब भदौमा आन्दोलन गर्ने तयारीमा छन्। नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको तयारी गरेको छ। उनीहरूले आफ्ना विभिन्न माग र मुद्दा राख्दै आन्दोलन गरेका हुन्। आजको नेपाली बसमा यो विषय पनि उठ्नेछ। छोटो विश्राम लिन्छौ, विश्रामपछि हामी पुनः उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
1: टेलिफोन नम्बर 029570123,
2: मोबाइल नम्बर 9841067622।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
9: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
10: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता नयन सिंह मर हुनुहुन्छ। मरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: नमस्कार खिन्द्री, धन्यवाद।
0: अब नेपाली कंग्रेसको अहिलेको अवस्थाको बारेमा त अब तपाईँ पनि जाहेर हुनुहुन्छ, जनताहरू पनि जाहेरै छन्। अब नेपाली कंग्रेसको महाधिवेशन असोजमै गर्ने 16-19 गतेसम्म भनेर नेपाली कंग्रेसको केन्द्रीय समिति बैठकले दोहोऱ्याएको छ। समयमै निर्धारित समयमै हुन्छ होला महाधिवेशन त, होइन?
1: नेपाली कंग्रेस भित्रको आन्तरिक अन्तर्द्वन्द लामो समयदेखि चलिरहेको यहाँले देख्नु भएको छ। म त 2-3 महिनादेखि नै पार्टीको समग्र आन्तरिक एकताका लागि आफूले सक्ने सम्पूर्ण रूपले कोसिस गरिरहेको छु, नेतृत्वले तहलाई, साथीहरूलाई, अनि तल्लो स्थानीय तहका साथीदेखि केन्द्रीय साथीहरूसम्मलाई पनि सम्पर्क गरेर पार्टीको एकता बचाउनु जरुरी छ, एकताबद्ध पार्टी नै आजको आवश्यकता हो भनेर लागिरहेको छु। त्यसकारणले सबै जे जति नेपाली कांग्रेसको काम कारवाही हुने हो, नेपाली कांग्रेसको आन्तरिक संगठनको भविष्यलाई ध्यानमा राखेर पार्टी अगाडि बढाउनु पर्छ र यो पार्टीभित्र समझदारी कायम गर्नुपर्छ भन्ने विषय आजको अहम विषय जस्तो लाग्छ मलाई।
0: अब नेपाली कंग्रेसलाई कसरी एकताबद्ध बनाउने, कसरी मिलाउने? तपाईँले संस्थापनेतर पक्षको राष्ट्रिय भेला हेरिहाल्नुभयो, 3 दिनसम्मको 29, 30 र 31 गतेको त्यो भेलाले पनि विभिन्न प्रस्तावहरू पारित गरेका छ। स्वयं पूर्व सभापति सभापतिकै नेम प्लेटको हैसियतमा चुनदेवीमा बसिसक्नु भएको छ, होइन? उहाँले त अब त आफू हिन्दू नै हुँ भनेर चाहिँ घोषणै फेरि गरिदिनु भयो जनताका माझमा, भन्दा कंग्रेसलाई एक डिक्का हुन्छ यसरी? कंग्रेस एक डिक्का बन्छ नयन सिंहजी?
1: पार्टीको आन्तरिक एकताका लागि आज कुर्बानी दिनुपर्ने बेला हो। आज कसैको हट दम्ब कुनै पनि तपाईँले भन्ने गरेको संस्थापन होला अथवा विस्थापन होला अथवा इतर होला अथवा भित्र होला, कसैको पनि यो पार्टीभित्र एउटा स्थानीय लेभलमा काम गर्ने साथीले लामोसँग हाम्रो अग्रजले 30-35-40-50 वर्ष काम गरेको पार्टी हो। यहाँ देशको रूपान्तरणका लागि, देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि र जनताको वार्ड तहका होलान्, टोल तहका होलान्, ती जनताको समृद्धिमा पार्टीको नेतृत्व गरेर स्थानीय चुनाव जितेर काम गर्ने इच्छा जोस जाँगर भएर वेटिङमा बसेका तमाम नेपाली कांग्रेसका नेता कार्यकर्ता छन्, लाखौं छन्, 8 लाखभन्दा बढी त हामीले क्रियाशील बनाएका छौँ। त्यसकारणले केन्द्रका 2-4 जना मान्छेहरू, केन्द्रको मैले लेखेको छु, म त बारम्बार भन्दैछु कि 99.9% नेपाली काङ्ग्रेसका समग्र नेता कार्यकर्ता र यसका शुभचिन्तकहरू आज नेपाली काङ्ग्रेसको आन्तरिक एकता मजबुत हुनुपर्छ भन्ने पक्षमा छन्। तसर्थ 0.1 भन्नु न भनेको करिब होला 400-500 हजार जना मानिसहरूले पार्टी फुटाउने कोसिस गरेर, पार्टीलाई अलग थलग बनाउने कोसिस गरेर आफ्नो नेतृत्वमा, आफ्नो नेतृत्वलाई भविष्यका लागि फेरि स्थापित गर्न सक्छौ कि सक्दैनौ भन्ने चिन्ता राखेर, केही संस्थापन होला केही विस्थापन होला, दुइटैतर्फ यो चिन्तन राखेर बोकेका साथीहरूको मात्रै यो पार्टी होइन। त्यसकारणले पार्टीको एकता बचाउनु प्रयासमा छौँ र पार्टीको एकता बचाउनुपर्छ, पार्टीको एकता खलबल्याउनेलाई सम्पूर्ण नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता र यसका शुभचिन्तकले नजिकबाट हेरेका छन्।
0: अब पार्टीलाई एक डिक्का बनाउने प्रयत्न कसले गर्यो, कसले खलबल्याउने दिशातर्फ अगाडि बढ्यो? पार्टीको जिम्मेवार नेता, 5 पटकको प्रधानमन्त्री, 2 पटकको पार्टी सभापति हङकङबाट स्वदेश फिर्ती हुनुभयो, उहाँलाई राम्रै स्वागत भयो जस्तो लाग्छ एयरपोर्टमा, तर उहाँले त अब सक्रिय राजनीतिको संकेत पो देखाउनु भयो नि त फेरि, होइन?
1: उहाँले सक्रिय राजनीतिको संकेत देखाएको नदेखाएको तपाईँले आफैले बुझिराख्नु भएको छ, मैले धेरै भन्नु परेन। तर एउटा कुरा सत्य चाहिँ
0: तपाईँले के बुझ्नुभयो अहिलेको पछिल्लो समयको स्थितिबाट?
1: उहाँ चाहिँ मैले त्यो बुझ्दै थिएँ, धेरै बुझ्नुभन्दा पनि भएको घटना कस्तो देखिन्छ भने, उहाँ विदेशबाट उपचार गरेर फर्किने क्रममा एयरपोर्ट आइसकेपछि जुन सम्मानका साथ हजारौं नेता कार्यकर्ता शुभचिन्तक उहाँलाई आफ्नो नेताको स्वागतका लागि एयरपोर्ट पुगे, त्यो भनेको नेपालको इतिहासमा चान्चुनी मान्छेलाई मात्रै हुने विषय हो। तपाईँ र मलाई जे जस्तो लागे पनि यति मान्छे माया गएर त्यहाँ पुगेको अवस्था थियो। तर मैले चाहिँ मेरो कुरा मैले के भनेको थिएँ कि उहाँको सचिवालयलाई र पार्टीका चाहिँ केही सिनियर जो नेताहरूले भेला आयोजना गर्नुभएको थियो उहाँहरूलाई उहाँलाई विवादमा पार्नुपर्ने विषय छैन, उहाँलाई कम्तीमा चाहिँ विवादभन्दा माथि राख्नुपर्छ। एयरपोर्टमै केही कुरा सम्बोधन गरेर उहाँ सिधै घर गयो भने भोलिको दिनको 29 गतेको भेलामा पनि उहाँ प्रमुख अतिथि बन्नुपर्ने जरुरत छैन, किनकि एकातिर सर्वोच्च अदालतले निष्ठा दिएको अवस्था छ, अर्कोतर्फ उहाँको इमेजमाथि अलिकति बढोत्तरी भएको छ, उहाँलाई चाहिँ सबैले असल मान्छे हो, यहाँ देशभित्र त्यत्रो जेन्जी मुभमेन्टको बेला समस्यामा पर्नुभयो, त्यत्रो कुटपिट भयो र उहाँको स्वागतमा जानुपर्छ भनेर जुन सम्मान गर्नुभएको छ त्यसलाई, त्यो सम्मानलाई कायम गर्नका लागि अहिले चाहिँ पार्टीभित्रका आन्तरिक विवादहरूभन्दा उहाँलाई माथि राख्ने र कुनै एउटा अम्रेला छाता त चाहिन्छ संगठनमा, पार्टीको एकताका लागि पार्टीको समग्र आन्तरिक एकता मजबुत गर्नका लागि हामीसँग अहिले अभिभावक थिएन, उहाँ आइसकेपछि यसको अभिभावकको चाहिँ पूर्ति हुन्छ भन्ने मैले कुरा गरेको हो। अब साथीहरूले मान्नु भएन, सुनदेवी सम्पर्क कार्यालय पनि पुर्याउनु भयो, सभापतिको नेम प्लेट पनि लगाउनु भयो र भेलामा पनि अब उहाँ प्रमुख अतिथि भएर जानुपर्ने स्थिति सिर्जना गर्यो। अब यसका बावजुद पनि अझै पनि पार्टी एकताका लागि उहाँ नै प्रमुख प्रथमीय हो, किनकि सिनियर लिडर उहाँ जतिको सिनियर लिडर पार्टीमा छैन र उहाँहरूको उहाँ जतिको अनुभव उहाँहरूको क्षमता भएको लिडर पनि पार्टीमा छैन र पार्टीको आफ्नो जीवनको उच्चार्धमा अहिले पार्टी मिलाउने सन्दर्भमा शेरबहादुर देउबाको ठूलो योगदानको अपेक्षा हामीले गरेका छौँ। अझै पनि सबैले उहाँको चाहिँ आगामी गतिविधि पार्टीको एकताका लागि थप क्रियाशील रहन्छ भन्ने हामीलाई विश्वास छ। अब अर्कोतिर संस्थापन पक्षको जिम्मा पाएका साथीहरू जहाँ म समेत पनि चुनाव लड्नु गयौँ र अदालतले निर्णय दिइसकेको
0: हिजो सभापतिले पनि क्लियर भन्नुभयो नि त, होइन चुनाव लड्न जाँदाखेरि टिकट लिँदाखेरि होइन तपाईँको बारेमा उहाँलाई पनि दिनुपर्छ भनेर कसैले भनेनन् दाई, आफै आफै टिकट लिएर गएकै हुन्, चुनावमा टिकट जाँदाखेरि तपाईँले कसैले पनि उहाँ यस्तो भनेर भनेनन् दाई भनेर सभापतिले स्पष्ट
1: भन्नुभयो। मैले धेरै कुरा यो वाद विवादमा किन गइनँ कि पार्टीको एकता होस् भन्ने सानो भए पनि सदस्य भएको व्यक्ति भएको कारणले मैले अहिलेका सभापति र पूर्व सभापतिका बारेमा मैले धेरै कुरा गरिनँ। सर्वोच्च अदालतमा निर्णय प्रक्रिया अगाडि बढाएको छ, उसले आफ्नो काम गर्ला र सर्वोच्च अदालतको निर्णय प्रक्रियालाई कुनै पनि किसिमले प्रभावित पार्नु हुँदैन, त्यसले निष्पक्ष न्याय सम्पादन हुँदैन भन्ने कुरामा हामी विश्वास राख्ने भएको हुनाले भोलि त्यो कुरा आफै होला। तर हिजो सर्वोच्च अदालतको निष्ठा आइसक्नुभन्दा अगाडि नै पार्टीको एकता पार्टीको सभापतिले सम्पन्न गरिसक्नुपर्ने स्थिति थियो, दुर्भाग्यवश त्यो हुन सकेन। हामीले विभिन्न फोरममा विभिन्न चरणमा यो विकल्प त्यो विकल्प त्यो विकल्प भनेर कति कि हामी पृथ्वीसँग केन्द्रीय सदस्यहरू त छोड्नका लागि तयार, पाँच सातजना सायद सिनियर लिडरहरू पनि बस्नु हुँदैन थियो, पार्टी सभापतिले विधानमा 111 हात राख्न सकिँदैन विधानले दिँदैन भन्दाखेरि हामीले त्यो अप्सन पनि अगाडि राखेका थियौँ। शेखर कोइराला लगायतका नेताहरूले एउटा संयन्त्र बनाउने, अहिलेको केन्द्रीय समितिलाई यथावतै राख्ने, संयन्त्रले महाधिवेशनको काम कारवाही गर्ने र संयन्त्रमा सभापतिको बहुमत रहने भन्ने कुरा पनि राखेका थियो। अनि हामीले सँगसँगै सिनियर नेताहरू जो चुनदेवीको क्रियाशील हुनुहुन्थ्यो उहाँहरूलाई अब 3 महिना मात्रै महाधिवेशनको छ, किन अहिले भागभन्दा खोज्ने, भोलि महाधिवेशनमा त विजय भएर आए भइहाल्यो भनेर केही पनि नखोजिकन निष्पक्ष महाधिवेशनको वातावरण बनाउनु पर्छ भनेर उहाँहरूलाई पनि हामीले कुरा राख्या हौ। र सभापति स्वयंलाई हामीले भेटेर पार्टीको समग्र वृहत्तर एकताका लागि हिजो माओवादीलाई त हामीले अन्तरिम संविधानका माध्यमले क्रियाशील दिएको सन्दर्भ छ, शान्ति प्रक्रिया स्थापना हुने बेला आफ्नै पार्टी भित्रका साँच्चीकै आधा साथी त गएका थिए विशेष महाधिवेशनमा, विशेष महाधिवेशन र नियमित महाधिवेशनको यो हौवालाई बन्द गर्नका लागि सबैको पार्टी र सबैको महाधिवेशन बन्दका लागि त सबैको समायोजन प्रक्रिया गर्न सक्यो भने त्यो पनि राम्रो हो भनेर हामीले 4-5 विकल्प उहाँको अगाडि प्रस्तुत गरेका हौँ र तपाईँलाई पनि थाहा छ। अब यहाँ उहाँ त्यति बेला उहाँले हुन्छ भन्नुभयो के कारणले रोकियो थाहा भएन, तर त्यही बीचमा मिल्ने क्रममा हुँदाहुँदै सर्वोच्च अदालतको पुनरावलोकनको निष्ठा आएको छ, निष्ठा आइसकेपछि परिस्थिति भिन्न भएको छ। हिजो एउटा पक्ष मिल्न तयार थियो, अर्को पक्ष थिएन, त्यसपछिको अदालतको निर्णयपछि एउटा पक्ष तयार भयो अर्को भएन, अब आज दुइटै पक्षले पोजिसन लिएको अवस्था छ, दुइटैले आफ्नो आफ्नो विजयको उन्मुख आफ्नो
0: पूर्व सभापतिले पनि अस्ति भेलामै भन्नुभयो हामीले न्यायालयको विश्वास छ, न्यायालयले न्याय दिन्छ भन्नेमा म विश्वस्त छुसम्म भन्न भ्याउनु पनि
1: त्यही भने नि त अब आज सबैलाई न्याय आफैले पाउने भन्ने एक खाले मनोविज्ञान बढेको त्यसले चाहिँ विश्वास बढेको जस्तो देखिन्छ।
0: कंग्रेसले न्याय पाओस् नपाओस् तर व्यक्तिले न्याय खोजिरहेछ नि त अहिले।
1: मेरो कुरा चाहिँ के हो भन्नुहुन्छ भने सर्वोच्च अदालतको निर्णय आउनु अगाडि नै नेपाली कंग्रेसको आन्तरिक यो उल्झन छ यो उल्झनलाई समाधान गर्नुपर्छ र पार्टी एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ। यसमा कसैले मेरो गोरुको बाह्रै काका भनेर गएर केही अवस्था छैन। मैले बारम्बार यहाँलाई भन्ने गर्छु राष्ट्रिय जनमोर्चाको केन्द्रीय सभापति भएर अनि मजदुर किसान पार्टीको केन्द्रीय महामन्त्री भएर केन्द्रीय महासचिव भएर खासै मान्छेलाई काम गर्ने जाँगर अहिले चाहिँ छैन किनकि सांसदहरूको संख्या एक दुईवटा त छैन भनेपछि किन त्यो पार्टीमा बसेर क्रियाशील भएर काम गर्ने इच्छा हुन्छ मान्छेलाई तपाईँलाई होला मलाई होला। कारण बलियो पार्टी निर्माण नै आजको ठूलो कुरा हो। काङ्ग्रेस पार्टीको स्ट्रक्चर कब्जा गर्ने कुरा यसको चाहिँ जो संरचना कब्जा गरेर मात्रै हुँदैन जनताको मन मस्तिष्कमा पार्टी भिजाउनका लागि त पार्टीका चाल चरित्र र चेहराहरू राम्रो हुनु पर्यो। मैले यहाँलाई भन्नुपर्छ फेरि चाल चरित्र र चेहरा त्यो राम्रो हुनु पर्यो र पार्टीको आन्तरिक एकता संगठन बढी हुनु पर्यो। त्यसका लागि लिडरसिपले बढी जो नेतृत्व तहमा अहिले बसेका छन् उहाँहरूले दुईटैतिरका आदरणीय नेताहरूले यो सम्झिनु जरुरी छ। उहाँलाई के लाग्नु भएन कि नेतृत्व हामी मात्रै हौ भन्ने लाग्नु भएन। 8-9 लाख क्रियाशील भएको पार्टीमा उहाँको जस्तो योगदान दिएको उहाँको जस्तो चाहिँ क्षमता प्रदर्शन गर्न सक्ने मलाई लाग्छ हजारौं नेता कार्यकर्ता छन् काङ्ग्रेस पार्टीमा। तर समयवश कहिलेकाहीँ लकको कारणले भन्नुहोस् अथवा समयको कारणले कोही साथी कतै पुग्यो कोही कतै पुग्यो त्यो अलग कुरा छ। शेरबहादुर देउवाको कलिक्स पनि त्यत्तिकै छन् नवीन थापाजीको कलिक्स पनि
0: त्यत्तिकै। अब चाहिँ पार्टी त मिलाउनै पर्छ भन्ने लाइनमा नेपाली कंग्रेसका धेरै नेता कार्यकर्ताहरू देखिन्छन् होइन मिलाउनु पर्छ भन्ने पनि छ फेरि एकले अर्कालाई चाहिँ धारियात लाउने प्रवृत्ति पनि देखिया नै छ। अब यहाँ त क्लियर कुरा के भयो भने नि अब त नेपाली कंग्रेसको विधानले हिन्दू राष्ट्र सहित हिन्दू म हुँ भनेर चाहिँ त घोषणा गर्दैन होइन धर्मनिरपेक्षताकै विषयमा वकालत गर्छ। नेपाली कंग्रेसभित्रका केही व्यक्तिहरूले चाहिँ हिन्दूका पक्षमा वकालत गरेका थिए। अस्ति शंकर भण्डारीजीले मसँगै भन्नुभएको थियो हिन्दू राष्ट्र सहित राष्ट्र संस्थाको चाहिँ पक्षमा वकालत गरिएन भने देश नै कोलाप्स हुने स्थितिमा रहन्छ हामीले चाहिँ अब राष्ट्र संस्था नै ल्याउनुपर्छ यो देशमा भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ भने अब यो कंग्रेस भन्दा पनि इतर पक्ष त अलिकति फरक सिद्धान्तमा गइसकेको जस्तो लाग्दैन तपाईँलाई?
1: मलाई के लाग्छ भने मैले तपाईँसँग 2-3 महिना अगाडि पनि कुनमा भनेको थिएँ अनवान्टेड कमिटमेन्ट भन्छ क्या यसलाई कि देशभित्र के बाहिर देश बाहिर सम्बन्ध राख्दाखेरि नेपालको राजनीतिमा आफूलाई केन्द्रबिन्दु राखेर रा, अनवान्टेड जो कमिटमेन्ट हुन्छ नि जो समयले मागेको हुँदैन जस्तै अन्तर्राष्ट्रिय सम्बन्ध गर्दाखेरि त्यहाँ मागेको हुँदैन हामी हाम्रो केही निज स्वार्थका लागि त्यो काममा लागिरहन्छौँ। अब हिजो पनि हामी हुन त एकचोटि तर धेरै कुरा लिडरसिपले भन्यो हामीले थाहा पाएका थिएनौँ। बिपी कोइरालाले त नेपालमा त नेपालको पोलिटिकल सिस्टममा कस्तो कस्तो हुनुपर्छ भनेर जुन जुन मान्यता स्थापित गर्नुभएको थियो त्यो मान्यता हामीले 67 सालमा भङ्ग गरेको हो कि तपाईँले मैले नजाधिकारी भन्नुपर्छ संवैधानिक राजतन्त्र सहितको कुरा होला अथवा केही अरू विषय होला। तर आजको त्यसलाई कस्तो हुन्छ कि एउटै मान्छेको जीवनमा एउटै देशको जीवनमा कहिलेकाहीँ एउटा कुरा प्रयोग गरिएको एउटा कुराले धेरै फाइदा नहुने र अर्को विषयले धेरै फाइदा हुने भयो भने जनताका फाइदाका लागि देशको फाइदाको लागि केही नयाँ कुरामा जान सकिन्छ। तर आज त्यो परिस्थिति बनेको सन्दर्भ छ जस्तो मलाई लाग्दैन। 72 सालको संविधान बन्ने बेला त्योभन्दा अगाडिको करिब 56 तपाईँको चाहिँ 61-62 नेपाली जनताले कस्तो किसिमको सफर बिहोरेका थिए माओवादी आन्दोलनका नाममा माओवादी हिंसाको नाममा देश द्वन्द्वग्रस्त थियो। त्यत्रो त्यो बेलाको जन्म धेरै टाइमै भएको छैन 12-15 वर्ष अगाडि कुन अवस्थामा थियौँ तपाईँ तपाईँको जिल्ला डुटी जान सक्नुहुन्थ्यो म झडङ्गा जान सक्दैनथ्यो साथी इलामको साथी झापाभन्दा अगाडि बढ्न सक्दैनथ्यो। त्यो परिस्थितिबाट देशलाई निकास ल्याएर तत्कालीन अवस्थाको एउटा तत्कालीन परिवेशको निकास निकाल्नका लागि यति कमिटमेन्ट भएको जस्तो लाग्छ मलाई। र सबै नेताहरू तपाईँ हामी सडकका आन्दोलनकारी थियौँ नेताहरू त्यसको डिसिजनकर्ता थिए। अब यो आज चाहिँ देशले यी सबै विषय मागिरहेको थियो कि थिएन भन्ने कुरामा बहस गर्नु जरुरी थियो। नेपालमा अरू पनि पार्टी छन् पार्टीका बीचमा समन्वय जरुरी थियो होला जनताका प्रमा जनताको विचार सुन्नुपर्ने जरुरी थियो होला। मतलब हठातमा कुनै पनि क्रियाकलाप तर्फ हामी अगाडि बढ्यौँ भने समस्या हुन्छ। मैले यहाँलाई दोस्रो कुरा के भन्नुपर्छ भनेपछि त्यो हिंसामा गएको नेपाल 17,000 करिब करिब हामी कति नेपालीको चाहिँ आहत भएको भन्ने हामीसँग रिपोर्ट हामीले कहिलेकाहीँ भन्छौँ, बढी पनि होला कम पनि होला। अब त्यहाँबाट शान्ति प्रक्रियामा आजको नेपाल बनाउनका लागि जुन कुर्बानी गरियो नि त्यो संविधानले केही कुराहरू चारवटा कुरा कमिटमेन्ट गरेको छ। धर्मनिष्ठताको कुरा गरेको छ, संहिताको कुरा गरेको छ, गणतन्त्रको कुरा गरेको छ र समावेशिताको कुरा गरेको छ। चारवटा विषय हाम्रो पुरानो संविधानमा भन्दा नयाँ संविधानमा हामीले स्थापित गरेका विषय हुन्। अब यो चारवटा विषयमा हामीले थोरै चलाउँदै गर्दाखेरि अरू जम्मै यदि विषयवस्तुहरू बुमर्याङ भयो, प्रदीप गिरीले भन्नुहुन्थ्यो पेन्डोरास बक्स, त्यस्तो भयो भने हामीले के गर्छौ, त्यो चिन्तन तुमनका साथ नेपाललाई अत्यन्तै बडो चलाकीपूर्ण बडो संवेदनशील पूर्वक तरिकाले अगाडि बढाउनु पर्ने जरुरत छ। आज सरकार पनि त्यसमा चिन्तित हुनुपर्छ र नेपालको राजनीतिक दलहरू पनि चिन्तित भएन भने नेपालको आज हामीले भन्ने गरेको नेपालको राष्ट्रिय अस्मितादेखि लिएर नेपालको राजनीतिक प्रणालीदेखि लिएर नेपाली जनताले विभिन्न आयाममा फेरि दुःख पाउनुपर्ने अवस्था हुन्छ। राजनीतिक दलका नेताहरू त कतै जेल बस्लान् अथवा विदेश जालान् त्यो कुरा अलग भयो, तर जनताले दुःख पाउँछ। आज युक्रेनले पाइरहेको दुःख
0: भनेपछि अब धर्मको अब अन्तिम सबै विकल्पहरू सकिसके पछाडि धर्मको राजनीतितर्फ उन्मुख भएको देखियो होइन त।
1: मैले त्यसलाई तपाईँको भनाइअनुसार त मैले भनेन, तर मैले यहाँलाई भने कुनै पनि विषय परिपक्व हुनु चाहिँ जरुरी छ, हठात भन्दा पनि परिपक्व भयो र यसको विश्लेषण सहित अब त्यो होइन कि यसले राम्रो काम गर्छ भन्ने भयो भने जनताको पक्षमा हित हुने कुरा नगर्न सक्ने विषय होइन। जनताकै शासन प्रणाली हो प्रजातन्त्र भनेको, यसकारण जनताको राय जनताको सम्मतिका साथ कुनै निर्णय अथवा कुनै संविधानको परिवर्तन अथवा कुनै विधानको परिवर्तन हामी गर्न सक्छौँ त्यो नगर्ने भन्ने होइन, तर आजका दिनमा त्यो चिज त्यो विषय परिपक्व भइसकेको थियो कि थिएन, त्यो म्याच्योर्ड भएको थियो कि थिएन, त्यसले कस्तो काम गर्छ भन्ने कुरा चाहिँ बडो असल वर्ष असल नियतका साथ त्यसको चाहिँ विश्लेषण गरेर मात्रै अगाडि बढ्न सकिन्न भने मैले भने देशमा जन नेताहरू त एक ठाउँमा होलान् तर जनताले सफल गर्छन्, जनताले दुःख पाउँछन्। हिजो जनताले गाउँको बस्ने जनताले ओलाङचुङ गोलामा बस्ने एउटा दाई एउटा दिदीले दुःख पाएको हो नि, बैतडीको किनार महाकाली किनारमा बस्ने एउटा साथीले दुःख पाएको हो नि, अनि वीरगञ्जमा बस्ने एउटा दाईले दुःख पाएको हो नि, त्यसै गरी सोलुमा बस्ने एउटा अर्को काकीले आन्टीले दुःख पाएको हो त नि। माओवादी द्वन्द्वमा त्यत्रो सफर गरेको मुलुकलाई यो 12-14-15 वर्षमा बिर्सिन त होइन नि त, धेरै कुरा विषय छन्। यसको छलफल यसको चाहिँ कुनै पनि कार्य सम्पादन गर्दाखेरि जनतालाई केन्द्र बिपी कोइरालाले भन्नुभएको विषय चाहिँ अत्यन्तै महत्वपूर्ण कुरा छ। जनतालाई केन्द्रबिन्दुमा राखेर कुनै पनि गरिने निर्णयले मात्रै देशका लागि त्यसले हित गर्न सक्छ, होइन भने जनताको रायलाई हेरिएन भने त्यसले दुःख पाउँछ। तसर्थ मैले तपाईँलाई भन्नुपर्छ परिवर्तित छ संविधान, परिवर्तित छ विधान, परिवर्तित छ शासन प्रणाली पनि कहिलेकाहीँ परिवर्तन भएर आउँछ। हामी त खै लोकतान्त्रिक प्रणाली भन्दा बाहिर जाँदैन भन्छौँ, तर त्यो जम्मै कुरा जनताको इच्छा, जनताको इच्छामा, जनताको इच्छामा, जनताको भर्डिक, जनताको जनादेशमा मात्रै त्यसले काम गर्न सक्छ, अन्यथा काम गर्दैन।
0: हस् नयन सिंह महर्जी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
1: धन्यवाद।
0: नेपाली कंग्रेसका नेता नयन सिंह महर, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ? यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र, हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ, चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ। चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-1118 र 98627-12-399। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
3: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लिख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तँ गए तँ आए,
3: होइन आजै आइपुग्छस् र।
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्रादी चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741।
5: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने कुरली गाईको बाक्लो

0: जति पकाए नि मान्दिन हौ कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ। गौतमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद धन्यवाद।
1: अब पहिले झोले अहिले आवारा, यो के भएको नेकपा एमाले भित्र?
2: अध्यक्षको स्टाइल अफ प्रेजेन्टेसन हो भनेर बुझ्नुहोस् न।
1: अब हुन त झोले भने पनि ठिक छ, आवारा भने पनि ठिक छ, होइन जे भने पनि ठिक छ, होइन अध्यक्षको मुखबाट पानी निस्किसके पछाडि
2: होइन। अब शब्दहरू राजनैतिक हुन्, अर्थहरू त्यसले राजनैतिक बोकोस् भनेर अपेक्षा गर्ने कुरा आफ्नो ठाउँमा हुन्छ। तर अब तपाईँ सुने जस्तै मैले पनि मिडियामा पढेको हो कि जुन शब्दहरूको संयोजन र संश्लेषण गर्ने काम हो, त्यो चाहिँ त्यति मर्यादित शब्दहरू चाहिँ हुन् भन्ने मान्छेहरूले चाहिँ त्यसलाई स्वीकार गरेनन्। कुरा चाहिँ त्यति मात्रै हो।
1: नेपाली वृहत शब्दकोशका अनुसार आवारा शब्दको अर्थ घर गृहस्थीको ठेगान नभएको निष्फिक्री, बिना काम यताउति डुल्ने घुम्ने, घर परिवार र समाजको कुनै प्रवाह नगर्ने, अल्मस्त, यस्तो हुँदो रहेछ क्या शब्दकोशमा।
2: त्यही मैले अघि भनिहालेँ नि, त्यसलाई अत्यन्त मर्यादित, अत्यन्त राजनैतिक टर्मिनोलोजी प्रयोग गरेर पनि त्यो भन्न खोजेको गहिरो जिम्मेवार भनेर भन्न खोजेको हो भन्ने मलाई आभास हुन्छ। अब नेपाली शब्दकोशले त्यसलाई कुन ग्राभिटीका साथ, कुन गहिराई र तात्परिका साथ त्यसको व्याख्या गरिरहेको छ आफ्नो ठाउँमा छ। तर यति चाहिँ भन्न सकिन्छ कि नेतृत्वको त्यो उपल्लो तहबाट व्यक्त हुने विचार र प्रयोग हुने शब्दहरूको ग्राभिटीको माग गर्छ, आम पिपुलले माग गर्छ, मिडियाले माग गर्छ, कार्यकर्ताले पनि माग गर्छ। ती शब्दहरू अत्यन्त महत्वका, राजनीतिक महत्वका, सौन्दर्यका शब्दहरू हुन् भन्ने चाहिँ अपेक्षा गर्न पाइने हो, सबैले त अपेक्षा गर्ने नै भए। तर अभिव्यक्ति शब्दहरू आज तपाईँले मिडियाले जसरी च्याप च्याप समात्नु भएको छ, अरूहरूको पनि मनमा बिजेको छ, अनुभूति जाया हुनुपर्छ। अहिले यति नै भनौँ यसको बारेमा।
1: नेकपा एमाले भित्र यो समूहमा पर्ने को को हुन् माथिल्लो हाई पोस्टमा चाहिँ?
2: हजुर,
1: नेकपा एमाले भित्र यो समूहमा, आवारा समूहभित्र को को पर्छन् त्यसो भए सचिवालयमा?
2: अब त्यसको विश्लेषण गर्ने अथोरिटी म होइन, को हुन् को होइनन् त्यो शब्द चाहिँ त्यहाँनिर पुटिङ गर्न कति उचित थियो, त्यसको अर्थ ग्राभिटी के राख्छ भन्ने विषयको विश्लेषण गरेर व्यक्त भएका विचारहरू हुँदा त एउटा ठाउँमा हो, तर त्यसको को हुन् कि होइनन् भन्ने चाहिँ त्यसको व्याख्या त पनि म होइन, अन्तिम व्याख्या त पनि म होइन। तर त्यस्ता अराजनैतिक सन्दर्भहीन शब्दहरूको प्रयोग चाहिँ नहुनु राम्रो हुन्छ भनेर बुझ्न चाहिँ सकिन्छ।
1: अब नेकपा एमालेको विवाद पनि होइन, नेकपा एमाले भित्रका चाहिँ अलिका मतभेदहरू पनि, अब नेकपा एमाले त अहिले सुदूर के भन्छ यो प्रदेश सरकारमा नेकपा र नेकपा एमाले एउटै ठाउँमा आएको विषय पनि छ, सँगै स्वर्ग सँगै नर्कको यात्रा अब तय हुन्छ कि यो अन्तिम घडीमा भन्ने खालका विचार विश्लेषणहरू पनि भइ नै रहेका छन्। के हो यो एमाले खास विवाद, के हो एमालेको नेतृत्वमा विवाद किन? अब वैधानिक तरिकाले होइन एघारौं महाधिवेशनबाट आएको नेतृत्वलाई चाहिँ टपक्क टिपेर तजा भन्न सक्ने कि नसकिने, के हुँदैछ पार्टीभित्र?
2: हजुर हजुर, होइन अब यस्तो हो, यो नेकपा एमालेभित्र संगठन, विचार निर्माण, कार्यशैली, कार्यपद्धतिका या नेतृत्व निर्माण, त्यसको प्रणाली लगायतका विषयहरूमा अनगिन्ती समस्याहरू छन्। त्यसलाई स्थितिपूर्वक पारदर्शी ढङ्गले अगाडि बढाउने सन्दर्भमा पार्टीमा बहस हुनु, छलफल हुनु, अन्तर्क्रिया हुनु, मान्छेहरूले मत बनाउनु, मत विभाजित हुनु, यो सामान्य प्रक्रिया हो भनेर बुझ्नुपर्छ। समस्या रहित कुनै पनि पार्टी हुँदैन। तपाईँले संगठनात्मक क्षेत्रमा उत्पन्न समस्याहरूको समाधान पनि वैचारिक क्षेत्रमा नयाँ एजेन्डा, नयाँ नारा, नयाँ गन्तव्यहरूको निर्माण गर्ने कुरामा पनि हाम्रा दैनिक कार्यशैली कार्यपद्धति भनेका आचरणहरूसँग सम्बन्धित मुद्दाहरूमा पनि, अनुशासन सम्बन्धी मुद्दाहरूमा पनि, या संगठन निर्माण, जनसङ्गठन निर्माण र परिचालनका सन्दर्भमा पनि कस्तो खालको कार्यशैली र कार्यपद्धति चाहिँ अगाडि बढाउनु उचित हुन्छ भन्ने विषयमा पार्टी चाहिँ आम रूपमा, पार्टी व्यापी रूपमा यस्ता विषयहरूमा स्वस्थ ढङ्गले बहस हुने, छलफल हुने, अन्तर्क्रिया हुने, आफ्ना धारणाहरू बनाउने, अनि मत चाहिँ मत विभाजित हुने, यो चाहिँ एउटा पार्टीभित्र, त्यसो भने कम्युनिस्ट पार्टीभित्र यो सामान्य प्रक्रिया हो भनेर बुझ्नुपर्छ। सामान्य प्रक्रिया हो,
1: अहिलेको अवस्थामा त
2: समस्या रहित, नेपालमा समस्या रहित पार्टीहरू छन् भनेर कसैले बुझ्छ, या कुनै पनि व्यक्तिहरू कमजोरी रहित छन् भनेर कसैले बुझ्छ भने त्यो एकाङ्की हुन्छ, अमार्क्सवादी हुन्छ, त्यो कुरा स्वीकार गर्न सकिँदैन। समस्या रहित नै बुझ्नुपर्छ, व्यक्तिले आफूलाई बुझ्दा पनि, पार्टीले आफूलाई बुझ्दा पनि समस्या पनि छन्, समाधान पनि छन् भनेर बुझ्नुपर्छ भन्ने दृष्टिकोण राख्छु मैले चाहिँ।
1: निर्वाचन समीक्षा प्रतिवेदन पनि आएको छ होइन, निर्वाचन समीक्षा प्रतिवेदनमा नेताहरू चाहिँ तल्लो तहसम्म पनि पुगेर आए, एउटा त उता सुर्खेतबाटै पक्राउ पर्नुभयो तपाईँकै पार्टी उपाध्यक्ष विष्णु पौडेलजी, त्यसका पनि अन्य तरङ्गहरू छन् होइन, यो तरङ्गका विषयमा छलफल गरौंला। अब अहिले शंकर पोखरेललाई नै सबै प्रतिवेदन बुझाउन र त्यसको चाहिँ कार्यान्वयनमा जान भनेर निर्देशन दिएको अध्यक्षजीले भन्ने,
2: तपाईँलाई विनम्रतापूर्वक र अत्यन्त जोडपूर्वक म के भन्छु भने, यो बनेको जो कार्यदल छ नि, कार्यदलका चाहिँ दुईटा टिवारहरू थिए, दुईटा मुख्य, एउटा निर्वाचनको समीक्षा, आत्मसमीक्षा, दोस्रो चाहिँ रूपान्तरण सहितको पार्टी पुनर्गठनको कार्ययोजना निर्माण गर्नका निम्ति कार्यदललाई हराइया। तर अब यी दुईटा काम चाहिँ कार्यदलले कसरी गरिरहेछ, तपाईँले अहिले औपचारिक रूपमा यो प्रतिवेदनले औपचारिकता नै पाएको छैन,
1: होइन अध्यक्षजीले त शंकर पोखरेलजीलाई कार्यान्वयन
2: बुझ्यो भने के प्रमाण छ, अध्यक्षले बुझ्ने रोमै हुनुहुन्न उहाँ, कुनै कार्यदलको कुनै सदस्यले लगेर हामीले यस्तो लेख्यौँ प्रतिवेदन हजुर भनेर बुझाउने कुरा आफ्नो ठाउँमा छ, बुझ्नु भएन, बुझाउने कुरा आफ्नो ठाउँमा छ, तर अहिले कार्यदलमा बैठक बस्यो, कार्यदलको निर्णयले चाहिँ संयोजक र सदस्य सचिवलाई प्रतिवेदन लेख्न भनौ, संयोजकले सदस्य सचिवलाई प्रतिवेदन तयार गर्नुहोस् भनेर भन्यो भनेपछि, कार्यदलको सहसचिव, पार्टीको वर्तमान महासचिवले मैले प्रतिवेदन लेखेर संयोजकलाई प्रतिवेदन बुझाइसकेको छु भनेपछि, अब यसको चाहिँ जिम्मा कहाँ गयो भन्दाखेरि संयोजकमा गयो, संयोजकले यो प्रतिवेदन प्रारम्भिक मसौदा हो महासचिवले गरेको, कि त समितिमा छलफल भएको छैन,
1: यसको मतलब रामबहादुर थापा बादलले होइन त्यो प्रतिवेदन
2: कसकोमा,
1: रामबहादुर थापा बादल कहाँ, संयोजक कहाँ,
2: होइन बादललाई त उहाँले बुझाउनु भयो संयोजकको हिसाबले,
1: त्यसपछि
2: अब यो मेरो कुरा सुन्नु न पहिले, यो चाहिँ के अरे प्रतिवेदनमा उठेका मुद्दाहरूमा बादलजीको भनाइ के हो त, दुईटा भनाइ हुने उम्र, एउटा शंकर पोखरेलले तयार गरेको प्रतिवेदन मैले स्वीकार गरेँ, हिँड्नुहोस् बैठकमा, कार्यदलको बैठक उठाउनुहोस् भनेर उहाँले औपचारिक रूपमा कार्यदलको बैठकमा त्यो प्रतिवेदन पेश गर्नु पर्यो, पहिलो कुरा, उहाँले त्यो सक्नु भएन, प्रस्तुत प्रतिवेदनमा आफ्ना गम्भीर असहमति छन् भने उहाँका असहमतिहरू के हुन् त्यो तयार गरेर उहाँले चाहिँ कार्यदलको बैठकमा आफ्नो पनि र शंकर पोखरेलले तयार गरेको मस्यौदा प्रतिवेदन पनि त्यहाँ प्रस्तुत गर्नु पर्यो, र दुवै चीजमा सहमतिका साथ या विमतिका साथ गम्भीर विश्लेषण संश्लेषण गरेर समितिले आफ्नो धारणा बनाउनु पर्यो, पहिले त्यो धारणा बनाइसकेपछि सहमतिका साथ या विमतिका साथ या एकल प्रतिवेदन या चाहिँ अलग प्रतिवेदनमा राय बनाएर केन्द्रीय कार्यदलले अध्यक्षलाई सम्बोधन गर्दै केन्द्रीय सचिवालयमा त्यो प्रस्तुत गर्नु पर्यो, अनि अध्यक्षले त्यो प्रतिवेदनमा आधारित भएर केन्द्रीय सचिवालयको बैठक बोलाउनुहुन्छ, र केन्द्रीय सचिवालयले धारणा बनाएर अनि केन्द्रीय कमिटीमा जाने हो भनेपछि, मैले त अहिले यो कार्यदलको संयोजक कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, उहाँको जिम्मेवारी कहाँ पुग्यो, यो पार्टी कमिटीलाई यसरी स्वनिर्णयको बन्दी किन बनाइराखिएको छ भनेर त मैले त कार्यदलको संयोजकलाई प्रश्न गरिरहेको छु। कार्यदलको संयोजक या कार्यदलले अध्यक्षको सिरानी लगाएर अध्यक्षले चाहिँ के अरे रोको भन्ने चाहिँ मिडियामा फुकाएर हिँड्नुको कुनै अर्थ छ? यो प्रतिवेदन बारे कार्यदललाई पनि औपचारिकमा जानकारी छैन, कस्तो छ प्रतिवेदन?
1: अब प्रतिवेदनको
2: जानकारी पाउनु परेको कुरा हो भन्ने कुरा हो कि मेरो प्रोसिडियरको हिसाबले यो गर्नुपर्छ भने हो?
1: प्रतिवेदनको सार भनेको केपी ओलीको नेतृत्वमा अब नेकपा एमाले अगाडि बढ्न सक्दैन भन्ने नै होइन?
2: त्यो तपाईँले प्रतिवेदन पढेर भन्नुभयो कि
1: होइन? अब त्यो कतिपय कुराहरू बाहिर आइसकेका छन् नि त
2: है, मैले त्यो शङ्कर पोखरेलको टर्मिनोलोजी हो नि त। तपाईँ यति चाहिँ के पर्खिनुहुन्छ भने कि त कार्यदलको प्रतिवेदन छाप्नुहोस् तपाईँहरू पनि छ तपाईँहरूसँग भने तपाईँहरूले पढे जस्तै भन्नुहुन्छ। होइन भने कार्यदलले अहिले संगठनात्मक क्षेत्रका समस्या के हुन्, वैचारिक क्षेत्रका समस्या के हुन्, संगठन सञ्चालनका कार्यपद्धतिका हिसाबले समस्या के हुन्, निर्वाचनको समीक्षाको मोटो के चिज हो र पुनर्गठनको केन्द्रीय कार्ययोजना रोडम्याप के हो भन्ने कुरा चाहिँ औपचारिक रूपमा काहीँ प्रस्तुतै नगरिकन, छलफलै नगरिकन, अनि यसले कसले कसलाई हटाउन खोज्यो भनेर पूर्व अनुमान गर्नु, त्यो चाहिँ धेरै गम्भीर कमजोरी हुन्छ। त्यसै हुनाले मेरो आग्रह
1: फैलाएर
2: समस्या समाधानको केन्द्रीय मार्गचित्र रोडम्याप के हो भन्ने कुरा औपचारिक रूपमा मैले कार्यदलमा छलफल होस् र केन्द्रीय सचिवालयमा होस् भनेर भने हो।
1: होइन, अब
2: त्यहाँ चाहिँ छलफलै नगर्ने संयोजक त्यो समितिको बैठकै राख्न तयार नहुने, त्यहाँबाट भाग्ने, हट्ने, अनि त्यसको चाहिँ सिरानी अध्यक्ष केपी ओलीलाई लगाएर हिँड्न चाहिँ मिल्दैन है नैतिक रूपमा भन्ने कुरा मैले भनेको कुरा चाहिँ यो हो।
1: एउटा कुरा के छ भने नि, राजेन्द्र गौतमजी तपाईँ पार्टीको प्रभावशाली नेता हुनुहुन्छ, होइन, पार्टीका विभिन्न भूमिकामा काम गरि पनि सक्नु भएको छ, अझ भन्दा अबको नेतृत्व केपी शर्मा ओलीकै नेतृत्वमा नै नेकपा एमाले अगाडि बढ्छ, उहाँलाई चाहिँ कसैले हट भनेर हटाउन सकिँदैन, वैधानिक तवरको प्रक्रियाहरू हुन सक्छन् भोलि यदि त्यो स्थिति आए पनि भन्ने हो। क्लियर छ त्यसमा होइन?
2: क्लियर कट भनेको कुरा नि, क्लियर कट जब तपाईँले पार्टीभित्र समस्या छन्, नेतृत्व प्रणाली, विचार, संगठन, कार्यशैली, कार्यपद्धतिको बारेमा यसलाई पुनर्गठनको कार्ययोजना के हो भनेर लिएर आइज भनेर कार्यदल गठन गरिसकेपछि पूर्व अनुमान गर्दै हिँड्नु त्यति चाहिँ काम मनासी पनि हुँदैन। तपाईँले आफैले भन्नुभयो एउटा विधि प्रक्रियाबाट निर्वाचित भएको नेतृत्वलाई कि त त्यो विधि प्रक्रियामा पुर्याएरै नेतृत्वको एक्जिट हुने बाटो दिनु पर्यो तपाईँले, नभए बाटोबाट त्यहाँ तपाईँले कसले कहाँ एउटा वडा अध्यक्षलाई पनि हटाउन सक्नुहुन्न तपाईँले निर्वाचित भएर आएको विधान होइन, लोकतान्त्रिक पार्टी होइन?
1: लोकतान्त्रिक पार्टी हो, तर चाहिँ अब उहाँका माथि धेरै गम्भीर प्रश्नहरू छन् नि त यतिखेर त होइन, पार्टी नेतृत्वको
2: गम्भीर प्रश्न कसले लायो?
1: पार्टीको पदाधिकारी लायो, सचिवालय बैठकबाट आए गम्भीर प्रश्नहरू पार्टीको
2: सचिवालयको बैठकले राम्रो छ के रहेछन् हेरौँ भनेर कार्यदल गठन गरिरहेको छ। म त तपाईँलाई के भन्छु भने यति बेला कार्यदलको संयोजकलाई उपस्थित गराएर तपाईँको कार्यदलको प्रोसिड्युर कहिले सुरु हुन्छ, यो कहिले कार्यान्वयन हुन्छ, तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भनेर त भन्नुपर्ने चाहिँ उसलाई पो छ त त्यहाँ।
1: ए भनेपछि संयोजक नै भागिरहनु भएको छ त्यसो भए क्लियर होइन?
2: कहाँ भएको छ संयोजक? संयोजक कहाँ गयो भन्दैछु त म, भएको कि नभएको मैले किन चाल लाग्नु? मेरो त वरिष्ठ नेता
1: बैठक राख्नु पर्यो नि त त्यसो भए, बैठक राख्नु पर्यो, त्यसका
2: होइन बैठक राख्नु पर्यो, कार्यदलले बैठक राख्नु पर्यो, कार्यदल चाहिँ आफ्नो महाशयले लेखेको प्रतिवेदनमा भाग्नु परेन, ठिक छ भने ठिक भन्नु पर्यो, बेठिक छ भने बेठिक भन्नु पर्यो। कार्यदल भन्ने के काम गरिरहेछ त अहिले कार्यदल? महाशयले लेखेर दियो
1: तर गुन्डुमा आए अनुसार चाहिँ यो गुन्डुमा प्रतिवेदन त गुन्डुमा पो थन्किया छ अरे त अध्यक्षसँग
2: होइन, अब बादलजीले दिएको प्रतिवेदन बादलजीले कहाँ कहाँ लगेर छलफल गरिरहनु भएको छ, त्यो त बादलजीको जिम्माको कुरा हो नि त, संयोजकको जिम्माको कुरा हो नि त। तपाईँलाई मैले निवेदन गर्न खोजेको के हो भने अहिले एमालेभित्रको यो बहस अनर्थ बहस भइरहेछ कि, जे विषयमा बहस हुनुपर्ने त्यो विषयमा बहस भएको छैन। अब त्यो कार्यदलको चाहिँ रिपोर्ट कहाँ छ, के छ कार्यालयमा, कार्यदलका सदस्यले के मत राख्छन्, सचिवालयका सदस्यले के मत राख्छन् भन्ने कुरालाई एउटा प्रोसिडियरमा लानु छैन, प्रेसिडेन्टमा लाने योग्यता राख्नु छैन अगुवाई गर्ने नेतृत्व गर्ने साथीहरूले अनि चाहिँ यसलाई अनावश्यक जसिलाबाट यो छ र त्यो छ भनेर बहस गराउनुको यस्तो पार्टीमा लोकतान्त्रिक पार्टीमा कुनै अर्थ राख्दैन क्या त्यसले कुनै सामर्थ्य पनि बोक्दैन मेरो भनाइ त्यो त्यसो हुनाले कार्यदलका आदरणीय संयोजकज्यू तपाईँलाई दिएको प्रतिवेदन कुन अवस्थामा कुन रूपमा कहाँ छ तत्काल अविलम्ब कार्यदलको बैठक बोलाउनुहोस् तपाईँका सहमति असहमति के छन् यहाँ बैठकमा राख्नुहोस् अलग प्रतिवेदन गर्ने के हो त्यो पनि भन्नुहोस् र कार्यदललाई औपचारिक रूपमा काम गर्ने एउटा वातावरण बनाउनुहोस् यो हिसाबले चाहिँ अगाडि बढ्नुहोस् भन्ने चाहिँ आग्रह मेरो विनम्रतापूर्वक आग्रह होइन भने त तपाईँलाई प्रतिवेदन कुनै प्रोसिडियरमा नजाने अहिले कार्यदलले पनि प्रतिवेदन चिनेको अवस्था छैन किन हेरेकै छैन कार्यदलमा छलफल भएकै छैन कार्यदलले मत बनाएकै छैन कार्यदलले विमति राखेकै छैन कार्यदलले प्रस्तुत प्रतिवेदनमाथि कुनै औपचारिकता नै पाएको छैन अनि त्यसलाई चाहिँ हेरेर हामी पूर्व अनुमानको भरमा चाहिँ यो हुन्छ यसलाई हटाउँछ भन्ने हिसाबले पूर्वमान अनुमान गरेर हिँड्नु यस्तो लोकतान्त्रिक पार्टीमा कोही नेता यसरी पूर्व अनुमान गरेर हिँड्दैछ भने पनि त्यसले कुनै प्रोसिडियर नै बुझेको छैन भन्नु बुझ हो मैले त यसलाई पहिले प्रोसिडियरमा ल्याउन भनेर भनेको छु हामीले त नेताहरूलाई त्यो आग्रह गरेका छौँ
1: तपाईँले
2: किन भागिरहनु भएको छ भनिरहेछौँ हामी
1: यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद नमस्कार हजुर नेकपा एमालेका नेता राजेन्द्र गौतम आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
4: ए लु जचाउन जानुपर्छ काका
3: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
5: ल छ नि काका 0.6 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
7: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
5: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 029-570-292 फोन नम्बर 98-423-4509
8: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
9: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
8: हेतेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
9: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
8: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
8: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
10: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्
7: मनोकामना सुनचाँदी पसल चैनपुर 6 त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98-62-13-67-44 98-15-38-77-75
11: भालुमा बासको खालिलो तामा कान्छीको मन भर्ने भालुमा

0: कति पकाए नि मान्दिन सनाछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर शिक्षकहरूले पनि विभिन्न मागहरू राखेर एउटा आन्दोलनको तयारी गरिरहेको, फेरि भदौमा आन्दोलन गर्ने भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आएका छन्। त्यसका विषयमा कुराकानी गर्न यतिखेर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सुवेदीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार।
1: होइन, तपाईँहरू फेरि आन्दोलनको तयारी थाल्नु भएको हो, शिक्षकहरूले के हिजोका सरकारहरूसँग भएका सहमतिहरू वर्षौं भयो कार्यान्वयन भएन, होइन, आन्दोलन गर्नु बाहेक अरू केही काम गर्नुभयो यो बीचमा?
2: होइन, अब त्यो त हामी पुस्तकहरू हौ, हामीले माग राख्ने हो सरकारलाई, सरकारले व्यवस्था गरेपछि, सरकारले तिनलाई सम्बोधन नगरेपछि त यी संस्थाहरूमा आन्दोलनमा जानुभएको के विकल्प रहन्छ र?
1: अब कस्तो खालको आन्दोलन हुन्छ, कस्तो तयारी हुँदैछ, आन्दोलन हुन्छ कि हुँदैन?
2: होइन, आन्दोलन त हुन्छ नै, आउने कुरै भएर हामी आन्दोलनको तयारीमा लागेका छौँ।
1: कति जति शिक्षकहरू उतार्नुहुन्छ अब यसपाला?
2: होइन, त्यो कस्तो कार्यक्रम कुन मितिमा कसरी भन्ने तय भएर सार्वजनिक भइसकेको छैन, त्यो हामी समयसँगै सार्वजनिक गर्छौँ। अहिले अब सरकार समक्ष हाम्रा मागहरू र कार्यकर्ता पत्र बुझाउने तयारी हुँदैछ।
1: अब हरेक वर्ष आन्दोलन, सहमति र फेरि आन्दोलन, यो चक्रको अन्त्य किन हुन सकिरहेको छैन?
2: यो विगतमा भएका सहमतिलाई सम्बोधन हुने गरी ती सहमतिमा टेकेर राज्यको तर्फबाट विद्यालय शिक्षा ऐन जारी हुन नसकेका कारणले आन्दोलन भइरहेका छ एउटा कुरा। अर्को, पटक पटक नेपाली शिक्षक कर्मचारीमाथि गरिएका अन्याय, जस्तो म ती अन्यायको कुरा पनि परिभाषित गर्छु। अस्ति भर्खरै आर्थिक वर्ष 83-84 को बजेट सार्वजनिक

0: कारणले त्यस्ता शिक्षकहरू जान नसक्ने अवस्था रह्यो। नयाँ जोस र उत्साह लिएर शिक्षण पेसामा छिरेका शिक्षकहरूलाई नयाँ शिक्षकहरूलाई यसरी निरुत्साहित गर्दा शिक्षण पेसाप्रति नै एउटा आकर्षण घटेर जान्छ, निरुत्साहित हुन्छन् मान्छेहरू यो पेसामा प्रवेशका लागि। यी अहिले तत्कालीन कारणहरू हुन्। अनि हाम्रो निरन्तरको कारण भनेको हिजो भएका सहमतिमा टेकेर चाँडोभन्दा चाँडो ऐन हामीलाई चाहिन्छ, तर अहिले ऐनको मस्यौदासम्म तयार भएको छैन, त्यो विषयमा छलफल समेत भएको छैन।
1: अनि यो सरकार आइसकेपछि के छलफल भयो तपाईँहरूको?
0: छैन।
1: ए भनेपछि भेट्न खोज्नु भएन कि भेटै भएन?
0: अनि भेट बेला बेलका त माननीय मन्त्रीजीसँग भेट भएकै हो, भेटिया पनि हो, तर ऐनको विषयले लिएर छलफल परामर्श केही पनि भएको छैन।
1: अब अहिलेको अवस्थामा यहाँहरूले स्थायी शिक्षकदेखि राहत करार बाल कक्षा र विद्यालय कर्मचारीसम्म सबैका माग एउटै आन्दोलनमा राख्नु भएको छ। महासंघको प्राथमिकतामा महत्वपूर्ण प्राथमिकताहरू के हो नि यो सरकारबाट, अर्थात् हिजोका र अहिलेका सरकारहरूबाट तपाईँको मागको विषय चाहिँ?
0: त्यो कुरा हामीले भनिसकेका छौँ बारम्बार। पहिलो कुरा, अहिले जुन तत्कालीन बजेटले गरेको छ विभेद छ, त्यो विभेद हट्नु पर्यो। अनि सर्वसम्बन्धी जुन अन्याय गरिएको छ नियमावली निर्माण गरेर त्यो परिमार्जन हुनु पर्यो। अनि हिजो भएका अनि नौ बुधे निर्णय भएको छ 2082 वैशाख 17 गते तत्कालीन सरकारले गरेको छ शिक्षक कर्मचारी सम्बन्धमा नौ बुधे निर्णय, त्यो निर्णय कार्यान्वयन हुनु पर्यो। र अर्को विगतमा भएका सहमतिमा टेकेर विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी ऐन चाँडोभन्दा चाँडो जारी गर्नु पर्यो। किन ऐन ढिलो हुँदै गर्दा के हुन्छ भने, एक दिन मात्रै ऐन ढिलो हुँदा 8-10 जना शिक्षक साथीहरू कर्मचारी साथीहरू बिना सेवा सुविधा आँखाभरि आँसु लिएर बिदा हुने परिस्थिति छ। अनि एकचोटि थाहै भइसकेका साथीहरू पनि यो सेवा अवधि अस्थायीको तर्फबाट पहिले त आफ्नो सेवाबाट थाहै अवधि नजोडिएका कारणले बिना पेन्सन बिना सेवा सुविधा पेसा छोडेर जानुपर्ने परिस्थिति छ। यो परिस्थितिको अन्त्य हुनुपर्छ, त्यसका लागि चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्छ।
1: अब स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिएको संवैधानिक व्यवस्थामाथि महासंघले प्रश्न उठाउँछ। यदि त्यसको विकल्प चाहिँ के हुन सक्छ? अहिलेको सरकारले त अब वा अर्थात् राष्ट्रपाले त निर्दलीय स्थानीय तह भन्दैछ होइन, विद्यालयको अध्यक्ष हुन पनि कुनै दलमा आबद्ध नभएको व्यक्तिलाई चाहिँ खोज्नुपर्छ भन्ने खालका विषय आउँदैछन्। के हो यो सकारात्मक पक्षहरू हुन्?
0: राजनीतिक विषयप्रति हाम्रो कुनै चासो र टिप्पणी छैन। हामी केवल शिक्षकको पेसागत हक अधिकारको कुरा, विद्यार्थीका हक अधिकारका कुरा, विद्यालय शिक्षाको उन्नयनको कुरामा मात्र हामी केन्द्रित छौँ। ट्रेड युनियन अधिकारको प्रयोगको विषयमा हामी केन्द्रित छौँ। त्यसका राजनीति विषयमा उहाँहरू के गर्नुहुन्छ राजनीतिक तर्फले, तर देशलाई चाहिएको विद्यालय शिक्षा ऐन हिजोका सहमतिमा टेकेर अविलम्ब चाहिन्छ। शिक्षक कर्मचारीमाथि अन्याय गर्न पाइँदैन, विद्यालय शिक्षामाथि अन्याय गर्न पाइँदैन।
1: अब शिक्षकको तलब र सुविधा बढाउन त माग गर्नुहुन्छ, शिक्षकको उपस्थिति पढाइको गुणस्तर

0: पनि यसमा ध्यान दिन सकेन भने तपाईँहरूको अन्तिम विकल्प भने फेरि काठमाडौँ आउने आन्दोलन गर्ने होइन त्यही त होला नि
1: विकल्प त अब अरूको सबै विकल्पहरू बन्द भएपछि बाँकी रहेको हामीले गर्न सक्ने विकल्प भनेको आन्दोलन हो त्यसको हामी तयारी गर्दैछौँ
0: हस् लक्ष्मीकिशोर सुवेदीजी आएको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद मिडियालाई धेरै धेरै धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी आदरणीय श्रोता नेपाली बसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार

0: अनियमितताको आशंका 11 जना प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित मल नीति सम्बन्धी अध्ययन कार्यदल गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव प्रद्युम्न उपाध्यायको संयोजकत्वमा गठित 12 सदस्यीय कार्यदलले कार्य प्रारम्भ गरेको 60 दिनभित्र प्रतिवेदन बुझाउने कार्य आदेश पाएको छ। प्रवक्ता आर्यालका अनुसार कार्यदलले हालको सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार मल खरिदमा देखिएका प्रक्रियागत अवरोधको विश्लेषण गरी सरलीकरणका उपाय सिफारिश गर्नेछ। साथै अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आउने उतार चढ़ावलाई कम गर्न र ढुवानी व्यवस्थापनलाई थप चुस्त बनाउन अल्पकालीन तथा दीर्घकालीन रणनीतिको सुझाव पेश गर्नेछ। कार्यदेश अनुसार कार्यदलले स्वदेशमा प्रांगारिक मल उत्पादनको सम्भाव्यता र प्रयोगलाई बढ़ावा दिन आवश्यक पर्ने नीतिगत सुधारका सुझाव पेश गर्नुका साथै रासायनिक तथा प्रांगारिक मलमा दिने अनुदान बीच सन्तुलन कायम गर्ने सम्भावना बारे पनि अध्ययन गर्नेछ। त्यसैगरी प्रांगारिक मलतर्फको अनुदान रकमको प्रभावकारी उपयोगका लागि विद्यमान कार्यविधि पुनरावलोकन गरी आवश्यक सुझाव दिनेछ। कार्यदलले स्वदेशमै हरित रासायनिक मल कारखाना स्थापना वा उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गर्नुका साथै अहिले उपलब्ध गराउँदै आएको अनुदानको वितरण प्रणाली र यसको प्रभावकारिताको पुनरावलोकन गरी सुधारका उपाय सुझाउने प्रवक्ता आर्यालले बताउनुभयो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव उपाध्याय संयोजक तथा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ वरिष्ठ माटो वैज्ञानिक श्री प्रसाद विष्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भीम भट्टराई नेपाल विद्युत प्राधिकरणका निर्देशक मुनिन्द्र ठाकुर डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत संयोग बस्नेत लगायत सदस्य हुनुहुन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा 11 जना व्यक्ति र 5 सप्लायर्स कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्याण्डपम्प तथा ट्यूबवेल अर्थात चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमत गरी भुक्तानी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजय कुमार यादव, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव, तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव लगायत विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले आपूर्तिकर्ता विभिन्न कम्पनीलाई पनि कानून बमोजिम सजायको माग दावी गरिएको जनाएको छ। आज मधेस प्रदेश बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारी पानी पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही ठाउँमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गैराती, सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशको धेरैजसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै खोटाङ कैसिलु खर्कमा 59 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरको कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले श्रेष्ठलाई गएको साउन 27 गते मध्यराती पक्राउ गरेको थियो। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अध्यावधिक विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अध्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोले यो कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको निर्वाचन आयोगले जनाएको छ। अब विदेशको खबर। रूसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेव सुलसबर्गलाई दोषी ठहर गर्दै 11 वर्षको जेल सजाय सुनाएको छ। रूसमा आउँदो महिना हुने संसदीय चुनावभन्दा अघि विपक्षी नेताहरू विरूद्ध भइरहेको कार्यवाहीका बीच यो पछिल्लो फैसला सार्वजनिक भएको हो। रूसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेव सुलसबर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको समाचार संस्था अल जजिराले जनाएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि रूसी आक्रमण भए यता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ता विरूद्ध लगातार कार्यवाही अभियान गर्दै आएको छ। याब्लोको पार्टीका वरिष्ठ नेता सुलसबर्गले रूस युक्रेन युद्धको विरोध गर्दै आउनुभएको थियो। सुलसबर्ग विरूद्ध पछिल्लो 2 वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो। हिजो अदालतले सुलसबर्गलाई दोषी ठहर गर्दै 11 वर्ष 1 महिनाको जेल सजाय सुनाएको हो। साथै सुलसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लागेको छ। रूसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै पछिल्लो फैसला गरेको हो। रूसमा सेप्टेम्बर 18-20 संसदीय चुनाव हुँदैछ। अब खेल खबर। स्पेनका मिडफिल्डर रोड्री हर्नान्डेज म्यान्चेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन्। बार्सिलोनाले रोड्रीलाई अनुबन्ध गर्न सिटीलाई झण्डै 65 मिलियन पाउन्ड अर्थात 13 अर्ब 45 करोड़ रूपियाँ बराबर तिर्ने सहमति गरेको छ। रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्नेछन्। रोड्रीले आफ्नो नयाँ टोली बार्सिलोनाका धेरै खेलाड़ीलाई स्पेनको राष्ट्रिय टोलीबाट पहिले चिनेको पनि बताएका बीबीसीले जनाएको छ। यसअघि रोड्री सन् 2019 एथलेटिको मैड्रिडबाट म्यान्चेस्टर सिटीमा आबद्ध भएका थिए। सिटीमा रहँदा उनले 298 खेल खेल्दै 7 सिजनमा 12 प्रमुख उपाधि जितेका छन्। रोड्रीको सम्झौता सिटीमा अन्तिम वर्षतर्फ अघि बढ़िरहेका बेला बार्सिलोनाले अनुबन्धका लागि प्रयास तीव्र बनाएको थियो। यसअघि रोड्री रियल माड्रिड जाने सम्भावनाबारे चर्चा भएको थियो तर बार्सिलोनाले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन, मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी, महोत्तरीको औरहिमा चापाकल खरिदमा अनियमितताको आशंका, 11 जना व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर, आज मधेश बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, कोशीको तराई र मधेश प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने, युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता सोलोसबर्गलाई 11 वर्ष जेल, सोलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध, र स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने।
2: एनडीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो खुशीको कनेक्शन।
2: साली नदीको शिर,
3: मणि चोडको काख,
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुर महानगरपालिकाले सूचना प्राप्त भएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा रहेको छ, तर यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो। ललितपुर महानगरपालिकाको 11:31 फोन गरेमा बिरामीको घरमै पुगेर डाक्टर सहितको टोलीले उपचार सेवा दिने र अस्पताल जान परेमा पनि एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने व्यवस्था मिलाइएको छ। नेपाल आयल निगमका अनुसार हिजो काठमाडौँ उपत्यकामा 52,576 सिलिण्डर ग्यास बिक्री वितरण भएको छ। निगमले उपत्यकामा हिजो बिक्री भएको ग्यास अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाएको छ। साथै पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभाव समेत क्रमिक रूपमा सहज हुँदै गएको निगमका निर्देशक विनित मणि उपाध्यायले दावी गर्नुभयो। निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा छ। बजारमा ग्यासको अभाव भएपछि उपभोक्ता भने लाइन बस्न बाध्य छन्। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिँदैछ। आइतबार राति निधन भएका श्रेष्ठको आज शोभा भगवतीको कर्णद्वीपमा अन्त्येष्टि गरिन लागेको हो। आज बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म श्रद्धाञ्जलीका लागि काठमाडौँको विजेश्वरीमा रहेको नेपाल भाषा मंका खलको भवनमा राखिने भएको छ। त्यसपछि श्रेष्ठको शवयात्रा विजेश्वरीबाट ढलको, क्षेत्रपाटी, ठमेल, असन, जनवाल हुँदै शोभा भगवतीको कर्णद्वीपमा अन्तिम संस्कार गर्न लागि हो। अहिले उहाँको पार्थिव शरीरलाई काठमाडौँ बुढा नीलकण्ठको आफ्नै घरमा राखिएको छ। 7 दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठका 50 नेपाल भाषा सहित 80 कृति प्रकाशित छन्। उहाँले कविता र गीत संगीत सँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। भाटभटेनीको भक्तपुर स्टोर हिजोदेखि 24 घण्टा खुल्न थालेको छ। आफ्ना स्टोर्सहरूलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाको रूपमा भक्तपुर स्टोर हिजो भदौ 1 गतेदेखि दिन र रात 24 घण्टा खुल्ला गरिएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7:30 बजेदेखि राति 9 बजेसम्म मात्र खोल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा नै सहयोग पुग्ने विश्वास रहेको छ। अध्यक्ष गुरूङका अनुसार रातिको शिफ्टमा काम गर्ने कर्मचारीलाई नियम अनुसारको तलबमा थप 25% भत्ता र चिया खाजाको व्यवस्था गरिएको छ। भक्तपुरबाट शुरू गरिएको यो 24 घण्टे सेवालाई आउँदा दिनमा देशभरका अन्य स्टोरमा पनि विस्तार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। र काभ्रेको वासुकी स्थानमा निर्मित भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ। नागपञ्चमीको अवसरमा हिजो विभिन्न पुरोहितद्वारा विशेष धार्मिक तथा सांस्कृतिक मेला गरी शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको हो। स्थानीय मौलिक धार्मिक परम्परा, बहुसांस्कृतिक पहिचान र लोक संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले नागपञ्चमीको अवसर पारेर हुने मेलालाई निरन्तरता दिँदै आएको आयोजकले जनाएका छन्। यो वासुकी स्थान पर्यटकीय दृष्टिकोणले समेत आकर्षक रहेकोले दशैं, नागपञ्चमी लगायत विशेष चाडपर्वमा मेला पनि लाग्ने गरेको छ। बिहान 9 बजेको राष्ट्रिय र चारबन्झिङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन, मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी, ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू, 11:31 फोन गरेको 15 मिनटभित्रै घरमै पुग्ने र काठमाडौँ उपत्यकामा हिजो अहिलेसम्मकै धेरै ग्यास सिलिण्डर बिक्री। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरुण
1: 97.6
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-399। चैनपुर आँखा उपचार केन्द्र चैनपुर शङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98-520-51-094-98-12-36-77-42 र व्हाट्सएप नम्बर 97-054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 बीबीएस तर्फ 10 र बीए तर्फ 5 भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975-72-8, 98-421-25-969, 98-420-52-496, 98-421-93-686 र 98-420-76-78। संघ सभा बहुमत

0: भन्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
4: टेलिफोन नम्बर 029570123,
5: मोबाइल नम्बर 9841066022।
7: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल बारी खर्कैको नारन्जौ बारी।
8: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

0: सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी।
1: हाम्रा विशेषताहरू:
0: आफ्नै प्रोडक्शन हाउस भएको,
1: आफ्नै टेलिभिजन कार्यक्रम,
0: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र,
1: आफ्नै युट्युब च्यानल भएको, साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर, भिडियो निर्देशन, छायाङ्कन, रेकर्डिङ, मिक्सिङ, एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: थिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि, म्युजिक भिडियो निर्माणको लागि, युट्युब, फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: थिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: नव प्रतिभाका लागि विशिष्ट स्थान, थप जानकारीको लागि
0: थिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: प्रबन्ध निर्देशक नन्दराम परियार, फोन नम्बर 9841 96 47 26।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 10 AM
3: अहिले बिहानको 10 बज्यो।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, सैनपुर नगरपालिका 1, 2 र 4, पाँचखप नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2 देखि 6, सिसिला गाउँपालिका 1 देखि

0: अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम, पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा जनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संस्था सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संस्था सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376, इमेल pmamp.piu.sanghasabha@gmail.com, वेबसाइट www.pmamp.sanghasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
2: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
3: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तबरले इन्द्रणीको बसाई आउँछ र आज मंगलबारको बसाई हो। यो बिहानीको समयमा यहाँसँग प्रत्यक्ष रूपमा रहने, कुराकानी गर्ने अनि दोहोरी गीत संगीतहरू सुनाउने यही एउटा कार्यतालिका बोकेर म इन्द्रणीको यो बसाईमा आएको छु। कार्यक्रमलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरै भन्दा धेरै रेडियो स्टेशनबाट लाइभ सुनिरहनु भएको छ अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्र हाम्रो पात्र लगाए तपाईँलाई जे सजिलो हुन्छ ती माध्यमहरूबाट पनि हामीलाई डिजिटल माध्यमबाट सुनिरहनु भएको छ, हेरिरहनु भएको छ। अब तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर हामीलाई साथ दिइरहनु भएको छ, यहाँहरू सबैलाई म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। टेक्निकल सपोर्टमा काठमाडौँको स्टुडियोबाट हामीलाई इशाको साथ मिलेको छ। देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनु पर्छ है भनेर विभिन्न साझेदार रेडियोमा बसेर यो आवाजलाई आफ्ना ठाउँमा रहेका ती विभिन्न बस्तीहरूमा पुर्याउनको लागि एउटा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका तमाम हाम्रा रेडियोका साथीहरूलाई पनि म नमन व्यक्त गर्छु। तपाईँको महत्वपूर्ण साथले साँच्चैकै भन्नुपर्दा यो इन्द्रणीको बसाई चाहिँ यादगारमय बन्दै अगाडि बढ़िरहेको छ। आजको यो सुमधुर बसाईमा यहाँसँग छौं। अब टेलिफोन पनि लिन्छौ 4591300 र 4591400 स्टुडियोको दुईवटा नम्बर यहाँको लागि खुल्ला छ। अब आज विशेष गरी नेपाली महिला होइन अब नारीहरूको महान पर्व हरितालिका तीज नजिकै गर्दा अब

कामना पनि इन्द्रणी मार्फत व्यक्त गर्न चाहन्छौ। सँगै हिजो टप राज दरबार रोदी क्लब यो चाहिँ जमलमा रहेको छ विश्वज्योति मलमा, र हिजो पत्रकार सम्मेलन गर्दै संचालक अशोक गिरीले यही भाद्र पाँच गतेदेखि दस गतेसम्म ओपनिङ समय रहने र त्यो बेलामा चर्चित कलाकारको बेजोड प्रस्तुति नेपाली लोकसंगीतको विकासका लागि कार्यक्रमलाई चाहिँ अगाडि बढाउँछौ। 4591300 र 400 मा तपाईँ आउन सक्नुहुन्छ भन्दै आज हामी केही पुराना भाका र केही बीच समयका भाकाहरू, केही दोहोरी गीतहरू रहनेछन्, केही दोहोरी भित्रका तीजका गीतहरू रहनेछन्। इसाले अब कुन चाहिँ गीत यतिखेर आफ्नो नजरमा टक्क तानेर राख्नु भएको छ त्यो गीतलाई हामी प्रस्तुत गर्दैछौ।

अनि हामीलाई ती पुराना दिनहरूको यादहरूले सताइरहेको छ जस्तो मलाई लाग्छ है. कति साथीहरूलाई यो समय गीत आउँदै गर्दाको अवस्था होइन, अनि रामजी खानले त्यतिकै मिठो तपाईँले गाउनु भएको यस्ता गीतहरू सुन्दा चाहिँ साँच्चीकै हाम्रो लोकधोरीको भण्डार ठूलो छ, विशाल छ. यो विशाल भण्डारमा हामी यात्रा गरिरहेका छौं र कहिले पनि नरित्तिने यो महासागर जस्तै छ लोकधोरीको क्षेत्र, र यो लोकधोरीको क्षेत्र मात्र नभएर समग्र संगीतको क्षेत्रै त्यस्तै छ. एकपछि अर्का गीतहरू सधैँभरि आइरहेका हुन्छन्, तैपनि कहिले पनि भण्डारण चाहिँ रित्तो भएको छैन है. नयाँ नयाँ गीतहरू सधैँभरि आइ नै रहेका छन्. अब कहिले कहीँ लाग्छ होइन, यो सृजना गर्दा गर्दा सृजना गर्ने शक्ति त सकिन्छ कि भने जस्तो लाग्ने, तर त्यस्तो होइन रहेछ है. जति हामीले सृजना गर्यो त्यति सृजनाहरू बढ्दै जाने रहेछन् होइन. त्यही हिसाबले पनि कहिले पनि यो क्षेत्र अथवा जुन क्षेत्रबाट गीतहरू आउँछन् त्यो कहिले पनि भण्डारण हुँदैन होइन, कि त्यो समग्र रूपमा सबै क्षेत्रै सकिनु पर्यो. होइन भने चाहिँ गीतहरू आउनै छोड्नु पर्यो, होइन भने सृजना गर्ने शक्ति चाहिँ कहिले पनि कम हुँदो रहेछ. त्यसैले ती कलाकार ती स्रष्टा सर्जकलाई हामीले नमन व्यक्त गर्नै पर्छ. हामी इन्द्रणीको बसाईमा छौं आजको मंगलबारी बसाई, तपाईसँग भलाकुसारी गर्ने अनि गीत संगीतहरू सुनाउँदै विभिन्न जानकारी गराउँदै अगाडि बन्ने श्रृंखला हो. र मैले भनिरहेको छु यतिखेर आज केएल टावर साबहिलमा भव्य एउटा चाहिँ समारोह 11:35 हुँदैछ, विशेष गरी नायिका वर्षा राउतको साथमा सबैजना त्यहाँ भेला हुनेछन्, र आज चाहिँ ग्रान्ड ओपनिङ हुनेछ बीडीएस मोबाइलको. यो जानकारी यहाँलाई गराउँछु. र विशेष गरी अब प्रविधिको क्षेत्रमा मोबाइल फोनले जुन खालको फड्को मारेको छ, दिन प्रतिदिन नयाँ नयाँ फोनहरू आइरहेका छन् होइन, र बीडीएस मोबाइलमा गएर तपाईँले चाहिँ अब ल्यापटपहरूदेखि लिएर मोबाइलदेखि लिएर सबै प्रकारका मोबाइलहरू चाहिँ खरिद गर्न सक्नुहुन्छ. असाध्यै राम्रो, र विशेष गरी यो भनौं अहिले यो ओपनिङको अवसरमा चाहिँ विशेष डिस्काउन्टहरू छन्, त्यहाँ उपहार योजनाहरू छन्, यी सबै कुराहरूमा सहभागिता जनाउनको लागि पक्कै पनि आजबाट शुरू भइसकेको छ. आउनुहोस् खेलकाहरूमा, रमाइलो हुनेछ, विभिन्न गेमहरू खेल्नेछौ, चिया खानेछौ, छुट्टिनेछौ. यस्तै हजुर आज चाहिँ विशेष छुट पनि छ, त्यसैले मैले यहाँहरू सबैलाई आग्रह गरिरहेको छु. हामी इन्द्रणीको बसाईमा छौं हजुर, अब टेलिफोन आइसकेको अवस्था छ बाहिर, बाहिर हाम्रो इसाले कुराकानी गर्दै हुनुहुन्छ. ल यस्तो पनि हुन्छ त ट्वेट ट्वेट ल. अब एउटा गीत राखौँ त इसा, टेलिफोन आउँदै गर्छ. आज 4:41, 4:00 मैले सहभागिता जनाउन भनेको छु. विशेष गरी हरितालिका तीज नजिकै गर्दा नारीहरूको महान पर्व हरितालिका लक्षित गीतहरू आइरहेका छन्, ती गीतहरू के लाग्छ अथवा हामीले रेडियोबाट प्रसारण गर्दै गर्दा अबको समय जब नागपञ्चमीबाट हामीले यो शुरू गरिसकेका छौं होइन, त्यसैले अब विभिन्न रेडियो मार्फत इन्द्रणी सँगै अन्य विभिन्न रेडियो मार्फत पनि अब तपाईँले तीजका गीतहरू सुन्न पाइसक्नु भएको छ होइन. व्यावसायिक हिसाबले पनि एक महिना चाहिँ कलाकारले त्यति मेहनत गरेर गीत निकाल्नुहुन्छ, व्यावसायिक रूपमा पनि सफल बन्नुपर्छ नि त होइन. त्यो हिसाबले पनि हामीले गीतहरू प्रस्तुत गर्न थालेका छौं, र आज पनि केही दोहोरी केही तीजका भाकाहरू सुनाइरहेका छौं. यतिखेर मैले विशाल छेत्रीको गीतलाई सम्झिएको छु. राष्ट्रिय लोक संचारकै नेपालले यही भाद्र 7 गर्ने विमोचन समारोहमा यो गीत पनि सहभागी छ. यहाँलाई यही जानकारी गराउँदै म राख्दैछु यो गीतलाई.

0: हामीले यो गीतलाई सुनायौं, तपाईँलाई कता कता विष्णुमाझीको झल्को आयो होला है जस्तो लाग्यो है मलाई चाहिँ। आमा तिम्रो दुःख बोलको यो गीत बजारमा छ, आएको मात्र दुई हप्ता पनि भएको छैन, तर भ्युजको हिसाबले पनि राम्रै छ। र यो आमा तिम्रो दुःखको यो दुःख यो गीतमा चाहिँ अञ्जिता विश्वकर्माको आवाज छ, म यहाँलाई जानकारी गराउँछु। पक्कै पनि प्रतिभाशाली कलाकार, मलाई लाग्छ सम्भवतः नेपाली लोकदोहोरीको क्षेत्रमा हामीलाई सधैँभरि हामीले सम्झिरहने नाम विष्णुमाझी हो। अब विष्णुमाझीको झल्को मेटाउने गायिकाको रूपमा हामीले विश्लेषण गर्न थालिसकेका छौं, अञ्जिता विश्वकर्मा स्थापित हुनुहुनेछ। यो गीत पनि सुन्दै गर्दा हामीलाई झल्को त्यही विष्णुमाझीकै आउँछ है। जब जब तीज लाग्छ अनि विष्णुमाझीका गीत कस्तो आउँछ भन्ने हुन्छ भने, जब यो गीत सुन्छौं त्यो झल्को चाहिँ हामीलाई मेट्ने एउटा वातावरण चाहिँ यो गीतले सृजना गर्छ भन्ने मलाई लागेको छ। विशाल क्षेत्रीको शब्द र संगीतमा तयार भएको यो गीतमा यम थापा मगरले संगीत संयोजन गर्नुभएको छ। सर्वत्र बजारमा छ र ओजन स्टुडियोमा रेकर्ड भएको हो। रंजिता गुरूङ, रश्मि भट्ट, सृष्टिलाई हामीले अभिनयमा देख्न सक्छौं। विशेष गरी दुर्गा पौडेलले निर्देशन गर्नुभएको हो। दुर्गा पौडेल आफैमा एउटा पुराना निर्देशक हुनुहुन्छ, छायांकनको पाटोबाट यात्रा शुरू गरी अहिले निर्देशनको पाटोमा अब्बल देखिन्छन् र उनै दुर्गा पौडेलले यो गीतको निर्देशन गर्नुभएको छ। साँच्चीकै भन्नुपर्दा जति सुने पनि शब्दले मन छुने, अझ भन्नुपर्दा यसको दोस्रो लाइन पनि त्यस्तै मार्मिक छ, जति सुने पनि त्यो धित नमर्ने खालका गीतहरू कहिलेकाहीँ आउँछ भन्छन्, त्यही गीतमा यो पर्छ। सम्भवतः लाग्छ पछिल्लो समयमा आएका गीतहरू मध्ये यो गीतले नेपाली तीज गीतको क्षेत्रमा यो वर्ष चाहिँ साँच्चीकै भन्नुपर्दा एक किसिमको त्यो आफ्नो वर्चस्वलाई चाहिँ कायम राख्छ भन्ने हामीलाई लागेको छ। र विशेष गरी आमाको माया प्रतिका शब्दहरूले मन छुन्छ। आमाले कति दुःख गरिनुहोला, धेरै सन्तान जन्माउँदाखेरि कति खेर गयो होलान् होइन, अनि त्यो खेर जाँदै गर्दाखेरिका पीड़ा होइन, आफ्ना सन्तान गुमाउँदाका कुराहरू भयो। अब अहिलेको अवस्था हेर्दै गर्दा यो गीत एकपटक तपाईँले पूरै सुन्नुपर्छ, भिडियो हेर्नुपर्छ, म यो आग्रह गर्न चाहन्छु। र यो गीत पनि यो वर्ष संसारकर्मी नेपालले गर्ने विमोचन समारोहमा चाहिँ सहभागी हुँदैछ। कोही हुनुहुन्छ त्यति बेला स्वागत गरौं त। नमस्कार हजुर।
1: हेलो दादा हजुर, नमस्कार।
0: परिवर्तन सम्भव छ, कसको आवाज कहाँबाट?
1: म त्यसो भए तिम्रोजना हो, घर चाहिँ कालीकोट हो, अहिले चाहिँ म काठमाडौँबाट बोल्दैछु।
0: काठमाडौँबाट बोल्दै हुनुहुन्छ, केशवराज तिमल सिन्हा। कालीकोटको कुन गाउँ हो तपाईँको, कुन ठाउँ हो घर चाहिँ?
1: मेरो भर्ता हो, शुभकालिका गाउँ पालिका दुई पर्छ। मैले उता हुँदाखेरि हजुरको एकदमै सुन्थेँ।
0: ए, त्यहाँ रेडियो मार्फत सुन्नुहुन्थ्यो?
1: हजुर।
0: कुन रेडियोबाट बस्थ्यो हाम्रो त्यहाँ?
1: नयाँ कर्णाली एफएमबाट सुन्दै।
0: ए ल, खुसी लाग्यो, मजाले सुन्नुहुन्छ। यो कार्यक्रम मेचीदेखि महाकालीसम्म दौड़िन्छ र विभिन्न रेडियोहरूले सहकार्य गर्दै इन्द्रणीको बसाईलाई तपाईँका ठाउँ बस्तीमा पनि पुर्याइरहनु भएको छ। त्यही क्रम अन्तर्गत तपाईँ उता हुँदा पनि सुन्नुहुन्थ्यो, आज काठमाडौँमा हुँदा त रेडियो काठमाडौँ मार्फत नै सुन्न पाउनुहुन्छ, त्यहाँमाथि अब अनलाइन मार्फत पनि सुन्न पाइन्छ होइन?
1: हजुर,
0: भर्खरै हामीले प्रस्तुत गरेका गीतहरू कस्तो लाग्यो तपाईँलाई?
1: एकदम ठिक लाग्यो, म एकदम सुनिरहन्छु, हजुरको आवाजको त एकदम फ्यान नै हो।
0: अहिले भर्खरै प्रस्तुत भएको गीत कस्तो लाग्यो यो वर्षको तीज?
1: ठिकै छ, एकदम राम्रो लाग्यो मलाई, म सुनिरहन्छु।
0: ल, खुसी लाग्यो। अब के छ तपाईँले भन्नुपर्ने कुराहरू के छ? हामीले तीजका गीतहरू रेडियो मार्फत प्रसारण गर्न शुरू गरेका छौं, यसमा तपाईँको के छ धारणा? सँगसँगै यो पालिका तीजहरू कस्तो आइरहेछ? विगतका वर्षहरूमा विकृति विसङ्गतिले गाँजेको थियो, यो वर्ष त्यस्तो देख्नुभयो कि भएन होइन? अनि त्यो नभएर मेरो ठाउँ बस्तीका बारेमा म जानकारी गराउँछु भने पनि पाइयो आज।
1: ए, हाम्रोतिर अब पताल झरना छ, के अरे, यसो घुम्नहरूले घुम्न आउन सक्नुहुन्छ। आज भोलि राराताल उतै पर्छ हाम्रैतिर, यसो हजुरहरूले घुम्न आउनुहोला भन्न चाहन्छु। एकदम रमाइलो छ काठमाडौँ पनि, म नि भगर भगर आएको।
0: तपाईँलाई चाहिँ काठमाडौँ कस्तो लाग्यो त?
1: मलाई ठिकै लाग्यो, सबै बिजी बिजी छन् के अरे,
0: यस्तै हो होइन? ल, खुसी लाग्यो, हुन्छ, तपाईँसँग कुरा भयो। अन्य केही कुराहरू छन् भने फेरि पनि राख्नु होला, छैनन् भने ठिकै छ।
1: अहिले ठिकै छ, अब हजुरलाई यसो भेट्ने मन छ, यसो भेटेरै कुरा गरौँ न दादा।
0: हस् हुन्छ, धन्यवाद सर। हामी इन्द्रणीको बसाइमा छौँ, केशव तिमल सिन्हासँग हामीले कुराकानी गरौँ, अहिले काठमाडौँमा हुनुहुन्छ, घरमा घर त उहाँले भनिसक्नु भएको छ। कोही हुनुहुन्छ यतिखेर? इसा लिउ, नमस्कार। ट्युट ट्युट, अब यसो गरौँ न त, कसो गरौँ भन्दा एउटा गीत राखौँ होइन। साँच्चीकै यो गीतका सन्दर्भमा धेरैले धेरै कुराहरू लेख्नु भएको छ, युट्युबमा यति धेरै कमेन्टहरू यति सकारात्मक आएका छन्। एकजना शुभ प्रभात भन्नेले लेख्नु भएको छ, होइन विशाल छेत्रीले नै लेख्नु भएको छ शुभ प्रभात भनेर। साँच्चीकै आमा तिम्रो दुःख गीत मेरी आमाको मैले आफ्नै आमाले आँखाले देखेका र आफ्नै कानले सुनेका यथार्थ घटनाबाट म प्रेरित भएर सृजना गरेको हुँ भन्न विशाल छेत्रीले लेख्नु भएको छ। यो केवल मेरी आमाको कथा मात्र होइन, लाखौं लाख आमाहरूले भोग्नु भएको दुःख त्याग संघर्ष र ममताको एउटा सानो प्रतिबिम्बको रूपमा मैले गीत दिए भन्नुभएको छ। सम्पूर्ण टीमले यो गीतमा मनैदेखि मेहनत गरेका छौं, यहाँहरू सबैको साथ माया हौसला अमूल्य सपोर्टको हामीले अपेक्षा राखेका छौं भन्नुभएको छ। हरेक सृजना सधैँ एउटै विषयमा जन्मिँदैनन्, समय परिस्थिति अनुभूतिले नै सृजनालाई जन्माउँछ। आमा जस्तो गरिमामय र सम्मानित शब्दमाथि कलम चलाउँदा म आफै धेरै पटक भावुक भएको थिए भन्न विशाल छेत्रीले यी कुराहरू कोर्नु भएको छ। यदि यो गीतले कुनै आमाको पीड़ा आमा वा त्यागको झल्को दिलाउन सकेछ भने छ भने मेरो प्रयास सफल भएको मैले ठान्नेछु। संसारका सम्पूर्ण आमाहरूप्रति मेरो उच्च सम्मान र श्रद्धा र नमन छ। आमा तिम्रो दुःख गीतलाई यहाँहरू सम्पूर्णले हेरेर सुनेर अमूल्य प्रतिक्रिया दिनुहोस्, माया गरेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु भन्न विशाल छेत्री, जो सम्भवतः मलाई लाग्छ 65-66 बाट नै विशाल छेत्रीले यो क्षेत्रमा आफ्नो सांगीतिक यात्रालाई शुरू गरेका हुन्। त्यो साक्षी हामी पनि बन्न पाएका छौं। एकपछि अर्का राम्रा सृजना ल्याउने क्रममा अहिले तीजको यो कोसेली छ। यो गीतलाई सफलताको शुभकामना भन्दै हामी गीत राख्छौं, हो यतिखेर अर्को गीत राख्छौं।

0: त्यही भरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। मंगलबारे बसाईमा हामी छौं र आज यहाँसँग भलाकुसारी गर्दै तीनै सुमधुर गीत संगीतहरू केही समय अगाडिका र भर्खर आएका केही गीतहरूलाई पनि स्थान दिइरहेका छौं र विशेष गरी त्रियासीको अवसरमा यो तीजको अवसरमा बजारमा आएका केही गीतहरू हामीले सुनाइरहेका छौं जुन चाहिँ संसारकै नेपालबाट विमोचित हुँदैछन्। यो पनि जानकारी गराउँछौ। हामी इन्द्रणीको यात्रामा छौं, निकै रमाइलो भइरहेछ। तपाईँको रस्ती बस्तीको अवस्था के छ आउनुहोस्, कुराकानी गरौं अनि मिठा मिठा गीतहरू सुनाऊ। हामीलाई धेरैभन्दा धेरै साथीहरूले कतिले टिकटक मार्फत हेरिरहनु भएको छ, कतिले हामीलाई फेसबुक लाइभमा हेरिरहनु भएको छ, जहाँ जहाँबाट हेरिरहनु भएको छ सबैलाई नमन छ। पम्फा थापाले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ। अमरजी यहाँलाई पनि धेरै धेरै सम्झना छ। अनि माइला ठकुरले पनि नमस्कार, म पुरानो रेडियोको श्रोता हजुर भन्नुभएको छ। रेडियो प्रेमी नारायण खत्रीले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीले पनि परिवर्तन सम्भव छ भन्दै आउनु भएको छ। त्यसपछि हाम्रो आशिष बोसले पनि हेर्दै हुनुहुन्छ। रंजिता लामाले पनि गुड मर्निङ भन्नुभएको छ। भरत अवस्थी अनि हाम्रो पोखरेली ठिटोले पनि पोखराबाट हेर्दै हुनुहुन्छ। सँगै हाम्रो अन्य धेरै साथीहरू हुन्छ। दुर्गा पराजुलीले गुड मर्निङ भन्नुभएको छ, सम्झना छ। सँगै हाम्रो लोकेन दाईले पनि हेरिरहनु भएको छ। हामी टेलिफोन लिन्छौ। इसा के छ, ठिक छ भन्नुभएको छ। नमस्कार
1: सर। नमस्कार।
0: कसको आवाज कहाँबाट हो नि यो?
1: हजुर, म शङ्खसभादेखि सुजता घिमिरे।
0: सुजता घिमिरे शङ्खसभाको कुन ठाउँमा कुन गाउँमा हुनुहुन्छ नि?
1: म अहिले ठ्याक्कै चैनपुरमा छु भन्नुपर्छ।
0: चैनपुरको कहाँनेरि? चैनपुर बजारमै हो र?
1: हजुर, चैनपुर बजारमै हो।
0: ए, भनेपछि यता चैनपुर। ल ठिक छ, म चैनपुर आएको छु नि।
1: हजुर, हजुरको गाउँ कि कस्तो के भनेको सुनिरहेको थिएँ साथी।
0: होइन, हाम्रो त्यहाँ एकजना सागर शर्मा अनि हाम्रो वडाध्यक्ष हुनुहुन्छ नि शिखर।
1: हजुर हजुर,
0: हो, शिखरको घरमा म आएको थिएँ र विशेष गरी त्यहाँ एउटा महोत्सव र विशेष गरी यो भदौमा हुने जात्राको अवसरमा त्यो टुडी खेलमा होइन त्यहाँ चाहिँ ठुलो कार्यक्रम भएको थियो। सबिन राईले प्रस्तुति दिनुभएको थियो अनि त्यही टुनी खेलको चौरमा मैले कार्यक्रम सञ्चालन गरेको थिएँ नि। सब ठिक छ?
1: हजुर, एकदमै ठिक छ भन्नुपर्छ।
0: ल, चैनपुर बजारमै हुनुहुँदो रहेछ। चैनपुरमा रहनुभएका र कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण हाम्रो चैनपुर त्यहाँका साथीहरूलाई एकदम मिठो सम्झना छ। सम्पूर्ण शङ्ख सभावासी साथीहरूलाई पनि धेरै धेरै माया छ। के भन्न चाहनुहुन्छ आज इन्द्रणीमा सुजताले?
1: ठिक छ, अब होइन, चिज लागेको छ हजुरहरूको रेडियोहरूबाट चिजका भाकाहरू सुन्न पाउँदाखेरि एकदमै आनन्द लाग्छ। अब चाहिँ तिज साँच्चीकै आइसकेको नै हो कि जस्तो भइरहेको छ। एकदम रमाइलो छ भनौँ न, रमाइलो लागिरहेको छ।
0: गीतहरू योपालि कस्ता आएका रहेछन् रेडियो सुन्दै गर्दा?
1: मैले सुने अनुसार चाहिँ अहिलेको चाहिँ ठिक ठिकै लागिरहेछ, मलाई राम्रै लागिरहेछ भनौँ न।
0: विगतका वर्षहरूमा योपालि कहिले कता जाने, कहिले के गर्ने, विकृति विसङ्गति बोल्यो, के भन्ने गीतहरू आइरहेको थियो नि त।
1: हजुर हजुर, त्यस्तो आउँदा चाहिँ एकदमै खै नराम्रो लाग्दो रहेछ होइन। अहिले चाहिँ खासै मैले त्यस्तो खालको गीतहरू सुनेको छैन, मन पनि पर्दैन र सुन्न पनि नपरोस्, त्यस्ता गीतहरू नआउन पनि।
0: ल, राम्रा गीतहरू आउन यही छ र सम्पूर्ण चाहिँ कलाकार साथीलाई राम्रा गीतको लागि शुभकामना होइन।
1: एकदमै
0: ल, एकदम खुसी लाग्यो यहाँले सम्झिनुभयो। अनि अरुण एफएमबाट सुन्दै हुनुहुन्छ हो?
1: हजुर।

मादी कोपिलेबाट इन्द्रणी सुन्दैछु दादा भन्नुभएको छ, अनि अधिकारी बुवाईले पनि सुन्दै हुनुहुँदैछ घर सल्यान है भन्नुभएको छ, अनि राजु र परु यो नामबाट पनि नमस्कार गुड मर्निङ भन्नुभएको छ, दिलीप पहरीले पनि माछा पोखरी काठमाडौँबाट सुन्दै र हेर्दैछौ भन्नुभएको छ, केशव राज तिमल सिन्हाले दादा नमस्कार भन्नुभएको छ काठमाडौँबाट, काठमाडौँमा ल ठिक छ, हाम्रो केशवजीसँग भर्खर कुरा पनि भएको थियो, अनि हाम्रो गगन कडेलले पनि म मेलबर्नबाट सुन्दैछु अस्ट्रेलियामा भन्नुभएको छ, अनि कालोपुर मगरले पनि सुन्दै हुनुहुन्छ, ल हाम्रो गगन कडेललाई पनि सम्झना छ घर कहाँ हो साथी त्यो ठूलो शहर होइन ठूलो देश, अनि मजा लिँदै हुनुहुन्छ कामको सिलसिला पढाई सबै हुन सक्छ एकदम इन्जोय गर्नुहोला। राजन केसीले अमेरिकाबाट सुन्दै हुनुहुन्छ घरमाको बाफीकोट हो, ओम बोराले नमस्कार भन्न लेख्नु भएको छ, अनि प्युठान बाबु गुड मर्निङ भन्नुभएको छ, प्युठान बाबुलाई पनि सम्झना बलुबिसीदेखि लिएर हाम्रो अर्को साथी कालोपुनदेखि लिएर धेरै धेरै साथीहरूले सुन्दै हुनुहुन्छ, प्रेमराज दाहाल दाईले राधे राधे भन्नुभएको छ, दाईलाई पनि राधे राधे छ यति धेरै साथ, अनि हाम्रो रिमन्त विकले पनि सुन्दै हुनुहुन्छ, धेरै धेरै सम्झना माया छ, रिजाल निर्मलाले सबैलाई सम्झना, प्रेमचन्द्र भूषालले पनि सुन्दै हुनुहुन्छ, कमला डुम्रेले सुन्दै हुनुहुन्छ, ध्यानु देवीले परिवर्तन सम्भव छ, राजकुमार दुधराजदेखि लिएर धेरै अंशुले पनि साथ दिइरहनु भएको छ, वीरेन्द्र मुखियाले साथ दिइरहनु भएको छ, अनि हाम्रो पम्फा कणेल लोकदोहोरी गायिका हुनुहुन्छ सोतिरहनु भएको यतिखेर सुनिरहनु भएको छ, ज्योतिमान लोहारले पनि हामीलाई सुन्दै र हेर्दै रहेको जानकारी, दुर्गा विकले पनि सुन्दै हुनुहुन्छ सबैलाई सम्झना छ, देवराज श्रेष्ठदेखि लिएर राजेश अनि शम्भु छेत्रीदेखि लिएर हाम्रो मिस्टर बरालदेखि लिएर सबैलाई सम्झना है, अब समय छैन, पवित्र मगर्नीले पनि हामीलाई सुन्दै हुनुहुन्छ सबैलाई थ्याङ्क यू भन्न चाहन्छु, अब यसा बिदा हौ हुन्छ भन्नुभएको छ, र अब धेरै साथीहरू धेरै ठाउँहरूमा हुनुहुन्छ जसले जहाँबाट साथ दिइरहनु भएको छ सबैलाई सम्झना, भोलिको बसाइमा अवश्य पनि आउनेछु, र जाँदा जाँदै फेरि पनि आज केवलटारको ग्राउण्ड फ्लोरमा बीडीएस इन्टरनेशनल प्रालीको बीडीएस मोबाइल सोरुमको उद्घाटन हुँदैछ, केएलटारका सम्पूर्ण साथीहरूलाई पनि उपस्थितिको लागि अनुरोध छ, अनि तपाईँ साथीहरू सुन्दै हुनुहुन्छ मोबाइल खरिदका लागि आज केएलटारमा आउनुहोस्, विशेष डिस्काउन्ट अफर छुट होइन धेरै कुराहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, र यो बीडीएस मोबाइलका लागि विष्णु गौतमलाई शुभकामना व्यक्त गर्दै जस हामी सबैजना जोडिन पाएका छौं, दीपक समीर दाई रेडियो कर्मी सम्झिएको छु यहाँलाई पनि, सबै सबैलाई धन्यवाद दिँदै म बिदा हुन्छु, परिवर्तन सम्भव छ, नमस्कार।

संघीय सरकार माथतका निकायमा कार्यरत सबै राष्ट्र सेवक कर्मचारीहरूले अब हरेक पन्ध्र दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन माथतका सबै कार्यालयहरूलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागि कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूलाई हरेक महिनाको 15 दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। यसका लागि कार्यालयले आफ्नो प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिएको छ। हरेक 15 दिन पुगेपछि सो अवधिको तलब र भत्ता भुक्तानी हुनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ। 15 दिनमा तलब भत्ता दिँदा सरकारी कर्मचारीहरूले महिनाको अन्त्यसम्म पर्खिनुपर्ने बाध्यता हट्ने र उनीहरूको दैनिक नगद प्रवाहमा सहजता आउने अपेक्षा सहित अर्थ मन्त्रालयले वैशाखदेखि यो व्यवस्था गरेको थियो। दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डागीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत डागी सहित अन्य तीनजनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यस्तै दुर्घटनामा घाइते भएका सवारी चालक र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका रजिस्ट्रार तारा दत्त बडुलाई भने थप उपचारका लागि हेटौडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भीमभेदी छ जुरी खेलमा बिहान स्कार्पियो दुर्घटनामा न्यायाधीश तुलसीपुर नौका 57 वर्षीय डागी सहित चालक दाङराप्ती 8 32 वर्षीय छुनीलाल चौधरी बैतडी दशरथ 7 51 वर्षीय तारा दत्त बडु उनकी श्रीमती 49 वर्षीय लक्ष्मी बडु छोरा 25 वर्षीय रितेन्द्र बडु र दिदी 31 वर्षीय रीता बडु रहेका छन्। प्रहरीका अनुसार लक्ष्मीको अवस्था गम्भीर छ भने अन्य पाँचजनाको अवस्था मध्यम रहेको छ। प्रदेश 301002 6513 नम्बरको स्कार्पियो मंगलबार बिहान काठमाडौँबाट वीरगंजतर्फ जाँदै गर्दा सड़कबाट करिब 60 मिटर तल खसेर दुर्घटनामा परेको थियो। ललितपुर महानगरपालिकाले चिकित्सक सहित एम्बुलेन्स सेवा शुरू गरेको छ। बिरामीको घरमै वा घटनास्थलमै स्वास्थ्य सेवा दिन र आवश्यक निगरानीमा राखेर अस्पतालसम्म ल्याउन थालेको छ। पहिलो चरणमा 3 एम्बुलेन्सबाट सेवा प्रवाह गर्ने महानगरले जनाएको छ। जसमा क ख र ग वर्गका एम्बुलेन्स छन्। 3 एम्बुलेन्समा 2-2 जनाका दरले एमबीबीएस डाक्टर राखिएको छ। उनीहरूले बिरामीको घरमै पुगेर जाँच तथा उपचार गर्दै अस्पतालसम्म ल्याउँछन्। यो सेवा प्राप्त गरे बापत बिरामीले कुनै शुल्क तिर्नु पर्दैन। यी एम्बुलेन्स सोमबारदेखि औपचारिक रूपमा महानगर क्षेत्रभित्र गुड्न थालिसकेका छन्। एम्बुलेन्समा स्लाइन पानीदेखि अक्सिजन पाइपहरू जडान गरिएका छन्। त्यस्तै आकस्मिक उपचारका लागि औषधि पनि राखिएको छ। 11:31 फोन गरेर यो सेवा लिन पाइनेछ। ललितपुरका मेयर श्री बाबु महर्जनले ललितपुर महानगरपालिकाभित्र सेवा उपलब्ध हुने बताएका छन्। गत असारमा सम्पन्न 9 नगरसभाबाट प्रस्ताव पारित भएपछि चिकित्सक सहितको एम्बुलेन्स सेवाका लागि बजेट विनियोजन गरिएको थियो। 3 एम्बुलेन्समा 2-2 जना गरी 6 डाक्टर उपलब्ध गराउन महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेको छ। उनीहरूको तलब महानगरले नै बेहोर्नेछ। ललितपुर महानगर र पाटन अस्पतालकै सहकार्यमा 1 वर्षदेखि स्वास्थ्य केन्द्र पनि सञ्चालन गरिँदै आएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। चाडपर्व नजिकै गर्दा बजारमा चिनीको मूल्य बढ़ेको छ। अभाव पनि हुन थालिसकेको उपभोक्ताको गुनासो आउन थालेको छ। चाडपर्वका बेला चिनीको खपत सामान्य अवस्थाभन्दा झण्डै दोब्बर हुने गर्छ, तर स्वदेशी उद्योगीहरूले दिएको आश्वासन विपरीत 3 महिनामै बोली फेर्नु, आयातमै समस्या समयमै नीतिगत निर्णय नहुनु र खुला बजारमा प्रभावकारी नियमन नहुँदा उपभोक्ताहरू महँगी र अभावको दोहोरो मारमा परेका छन्। केही समय अघिसम्म प्रति किलो 95 देखि 100 रूपियाँमा पाइने चिनीको मूल्य अहिले बढ़ेर खुद्रा बजारमा 120 रूपियाँसम्म पुगेको छ। उपभोक्ताहरूले बढ़ी मूल्य तिर्न तयार हुँदा समेत पसलहरूमा चिनी सहजै पाउन नसकेको गुनासो गरिरहेका छन्। तर चिनीको अभाव र मूल्य वृद्धिबारे सरकारलाई भने कुनै चासो रहेको देखिँदैन। यस सन्दर्भमा न त आपूर्ति सहजीकरणका लागि प्रक्रिया अघि बढ़ाइएको छ, न त अनुगमन नै गरिएको छ। सोमबार चिनीको आपूर्ति व्यवस्थापनबारे उद्योग समितिमा छलफलको कार्यसूची राखिएको थियो, तर विशेष कारण भन्दै उक्त छलफल समेत स्थगित गरिएको थियो। छिमेकी मुलुक भारतले गएको वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा चिनीको चरम अभाव हुन सक्ने त्रास फैलिएको थियो। भारत विश्वमै चिनीको प्रमुख उत्पादक तथा नेपालको मुख्य आपूर्ति स्रोत भएकाले भारतीय निर्णयको धक्का सिधै नेपालमा पर्ने आकलन गरिएको थियो। नेकपा एमाले

चरण नगरेको टिप्पणी गरेका छन्। महासचिव पोखरेलले सभामुख र उपसभामुख निर्वाचित भइसकेपछि तटस्थ भूमिका निर्वाह गर्नु उनीहरूको संवैधानिक कर्तव्य पाएको बताएका छन्। सभामुखको भूमिकाका सन्दर्भमा उठेका प्रश्नहरूमा सुधारको संकेत देखिए पनि उपसभामुखको हकमा पनि समस्या देखिएको उनको भनाइ छ। संसदीय भूमिकामा निष्पक्षताको परिभाषा स्पष्ट पार्दै महासचिव पोखरेलले लेखेका छन्, निष्पक्षताको अर्थ समग्रतामा आफ्नो दलको राजनीतिक मान्यता र विश्वासबाट पूर्णता पलायन हुनु भने होइन, उनले उपसभामुखलाई आफ्नो भूमिकामा सुधार ल्याउन र संवैधानिक मर्मलाई आत्मसात गर्न सुझाव समेत दिएका छन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अरू
1: 97.6 MHz हरपल तपाईं सँगै
2: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँछरीको टाइम अब मैसेज तपाईकै रोजाई तपाईकै देश विदेश सम्म तपाईको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबरपछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसुबुङ गाउँपालिका 3 इलाम
2: सुसुन्ता नाछिरिङ सालपासिलिछो 3 चौकीडाँडा भोजपुर हालत कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना सासंखर मादी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा कैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिविचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
2: दिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
2: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु सेता पाँचखोपा नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा ओवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: किशोर कोइराई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
3: सुजाता जिनी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
2: सिम्पल ललितपल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खाँदबारे नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
2: अविरल घरती मगर चयन मादी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
2: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
2: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सञ्जित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेको छु। लेख बिर्सेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। आज गर्छु तपाईँ यो समय हामी सँगै रहेर हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र कार्यक्रममा हामी तपाईँले पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई बोल्ने गर्छौं। जति पनि साथीहरू तपाईँले सुनिरहनु भएको छ भने कार्यक्रममा आफ्ना म्यासेजहरू पठाएर साथ दिन सक्नुहुन्छ, जसको निम्ति तपाईँले रेडियोको अफिसियल फेसबुक पेजमा जोडिनुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा जोडिनु भएका साथीहरू त जोडिसक्नुभयो नै र नयाँ हुने साथीहरू चाहिँ लाइक गरेर फलो गरेर चाहिँ पेजमा जोडिनुहोला र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट म्यासेज पठाउनुहोस् अनि तपाईँले आफ्नो साथीभाइलाई सम्झिन सक्नुहुन्छ, साथीभाइहरूको नाम मेन्सन गर्न सक्नुहुन्छ अनि तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत संगीत छ भने प्रश्न रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम लेखी पठाउन सक्नुहुन्छ अर्थात गीतको लिंक पठाउनु भयो भने अवश्य पनि तपाईँको रोजाएका ती गीत संगीतहरू समयले भ्याएसम्म तपाईँको लागि सुनाउनेछु। यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूको प्रायोजनमा हामीले सञ्चालन गरिरहेका छौं। अब भने ढिला नगरिकन तपाईँले नै पठाउनु भएका तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। हजुर, आजको लागि पहिलो म्यासेजको रूपमा शिशिर चञ्चले म्यासेज पठाउनु भएको छ। गुड मर्निङ रमा नाना, म शिशिर चञ्चले पाँच खपनबाट कार्यक्रम मार्फत घर परिवारमा सम्झना माया अनि साथीहरू सरिता चामलिङ सुरज श्रेष्ठ राजविरही काइला वरूण चञ्चले राई कृष्ण तामाङ सन्तोष काफले हिमा राई लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूको लागि मिस यु आई एन्ड सी यु टुमारो भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच म्यासेजको लागि शिशिरजीलाई। अनि अर्को साथी हुनुहुन्छ हामीलाई युनिसा तामाङले म्यासेज पठाउनु भएको छ। हाई गुड मर्निङ नमस्कार, म यता धर्मदेवी मामलिङबाट युनिसा तामाङ हो अनि के छ खबर हजुरहरूको, सम्झि हुनुहुन्छ होला नि भन्नुभएको छ। म पनि एकदमै ठिकै छु भन्नुपर्छ है भनेर लेख्नुभयो। मौसमको बारेमा भन्नुपर्दा चाहिँ पानी परिरहेको छ है भन्नुभयो। ओहो, पाँच सबनमा पानी परिया रहेछ है। अनि लेख्नुहुन्छ अनि आज एउटा सङ रोजेको छु बजाइदिनु ल भन्नुभएको छ। गीतको बोल नरिसाउन है माया हाई हाई बोलको गीत अनि साथीहरू हस्बेण्ड सन्तोष तामाङलाई मिठो माया र सम्झना छ। सुमिता लिमुखिमलाई गेटविल्सन भन्नुभएको छ प्यारी हरू दिल्सा राई त्यसै गरेर समीक्षा जोशी सानु कमला सपना तामाङ मोक्तान चन्द्रमाया तामाङ राई राजकला रिमा थामी जुनिता चामलिङ राई भावना मगर सुनिता कुलुङ हरपल रोशनी सम्झना रुङबाङसा चामलिङ निर्मला लगायत सबैमा मिठो माया र सम्झना भन्दै बाई बाई भन्नुभएको छ। हस् थ्याङ्क यू सो मच म्यासेजको लागि तपाईँलाई। अर्को साथी हुनुहुन्छ धर्मराजी, नमस्ते रमा सिस्टर, म ढकाल धर्मराज वीरतामोड झापा गर्वै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको रमाइलोनी ढल्यो साइलोनी ढल्यो ओके यो गीत चाहिँ उहाँले रोजाइमा पार्नु भएको रहेछ अनि यस गीत मार्फत साथीहरू सम्झनु पर्दा आशिष मैन सुमी लिम्बू हिमा राई वरूण चञ्चले सम्झिने सरस्वता पोखरेल दिल्सा राई एलिसा लिम्बू सुनिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मन्जु थापा बोबी श्रेष्ठ मगर निमा शेर्पा अल्का बान्तवा स्काई नवीन पूजा लकान्द्री पूर्वेली आकाश राई बसन्त श्रेष्ठ प्रीति थामी कमला मुखिया सुनु सुनिता रचना चौहान एक्सन विराज राई कालीकमला उनिम अभागी सृजना राज घले मगर प्रवीण मगर लविस्टार सन्तोष छेत्री विष्णु खनाल जीवन फावेन एलिना राई समिषा राई अनिसा राई रत्नबहादुर थापा गगन तेरथुमे गीता भण्डारी सहयात्री सरू तारा भुजेल अनि सलिना पोखरेल कला लिम्बू सरिना गुरूङ हरपल रोस्नी प्याकुली गीता लिम्बू अस्मिता बस्नेत मेनुका श्रेष्ठ लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। थ्याङ्क यू सो मच म्यासेजको लागि धर्मराजजीलाई। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाएका समधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु मैले। आजको बसाईमा पनि तपाईँकै रोजाएका गीत संगीतहरू तपाईँलाई नै सुनाउनेछु। अहिले भने कार्यक्रममा तपाईँको निम्ति पहिलो संगीतको सिरिजहरूको यो मिठो गीत राख्न चाहन्छु। नरिसाउन है माया भोलको गीत रहेको छ, यो गीत यति बेला तपाईँको निम्ति राख्छु। यो गीत पश्चात बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फेरि फर्केर आउने नै छु। कार्यक्रम सुन्दै रहनुहोस्।

हजुर, नरिसाउन है माया, यो निकै नै मिठो गीत तपाईँको निम्ति कार्यक्रममा प्रस्तुत गरे। साथीले रोजाइमा पार्नु भएको गीत हो र कार्यक्रम रिक्वेस्ट टाइमको बसाईमा छौ। यो बसाईमा तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। आफू जति साथीहरू होइन हामीलाई यति बेला सामाजिक सञ्जालबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ होला, कति साथीहरूले लाइभको कमेन्ट बक्स पनि खुल्ला छ है, कहाँ कहाँबाट हुनुहुन्छ त्यहाँबाट पनि यसो सहभागिता जनाउनुहोस्। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँका त्यहाँबाट प्राप्त भएका कमेन्टहरू वाचन नभए पनि हामीले हेरिरहेका हुन्छौं हामीलाई कहाँ कहाँबाट साथीहरू हुनुहुँदो रहेछ। अनि विशेष तपाईँले आफ्नो साथीभाइहरूलाई सम्झिन चाहँदै हुनुहुन्छ भने चाहिँ रेडियोको अफिसियल फेसबुक पेजमा हामीले लाइभ भन्दा अघिल्लो एउटा स्टाटस पोस्ट भएको छ, लाइभ भन्दा थोरै माथि पेजलाई खोलेर हेर्दै जानुभयो भने कार्यक्रम रिक्वेस्ट टाइमको एउटा स्टाटस रहेको छ, जहाँ चाहिँ स्पोन्सरमा जोडिनुहुने साथीहरूको फोटो सहितको एउटा स्टाटस रहेको छ। सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट मेसेज पठाउनु, साथीभाइहरूलाई सम्झिनुहोस्, तपाईँलाई मन परेको गीत संगीत रोजाएमा पार्नुहोस्। पक्कै पनि तपाईँका रोजाएका गीत संगीतहरू पनि तपाईँलाई सुनाउनेछु, तपाईँका मेसेजहरू नछुटाइकन वाचन गर्नेछु मैले। अब ढिला गर्दिन, बाँकी साथीको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। सपना तामाङ मोक्तानले हेलो सर, गुड मर्निङ, नमस्कार र आशिष भनेर लेख्नु भएको रहेछ। सपना तामाङ मोक्तान सुन्दैछु, फ्रम संखुवा सभाको पाँच कपनबाट हो, मजाले प्रोग्राम सुनिरहेको छु। अनि आज एउटा संघ रोजेको छु, मिल्छ भने बजाइदिनुहोस् न है भन्नुभएको छ। अन्जु पन्तको तिमीले पराई ठानेपछि, अनि मलाई सपना भनेर चिन्नुहुने नहुने सम्पूर्ण साथीहरूमा मिठो माया र सम्झना भन्दै गए, ओके बाई बाई भन्नुहुन्छ। थ्याङ्क यू सो मच तपाईँलाई। अनि अर्को साथी कुलुङ प्रमिला गानको हुनुहुन्छ, उहाँले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। कमल श्रेष्ठले आज मलाई शान्तिश्री परियारको आवाज रहेको, तीज भाका सिउँदोमा किरा परेको काली पसम कि तिन भन्ने भाका, यदि मिल्छ भने प्लिज प्लिज बजाइदिनुहोस् ल भनेर लेख्नु भएको छ। हेलो हजुर, नमस्कार, म तिन्द्र मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन थोक्लेन लिम्बू, राजन खतिवडा, चित्र योगी, कार्की सुशीला, सरला राई, मिडिया प्रेमी निर्मला वनिम, फूलमाया आंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु, ओके बाई बाई भन्नुभएको छ। अनि त्यसै गरेर अर्को साथी मनजान थुलुङ हुनुहुन्छ, नमस्ते, मनजान थुलुङ युएबाट हो, सबैमा धेरै माया सम्झना छ, सदा माया गर्ने साथीहरू डियर बेस्ट मगर्नी मगर्नी, हिर्सु चामलिङ राई, पवित्र राई, एल्सना कोलम राई, छोरी चामलिङ अम्बिका राई, अनिता नखोक, अनि निकिता मगर, कल्पना साम्पाङ, बाँदरनी जुनिता चामलिङ राई, राई अनिता साम्पा सरी सपना चोङबाङ, राजकुमार भुजेल, मुना पाखिन, जीवन फावेन लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ कमल श्रेष्ठ, आज मलाई शान्तिश्री परियारको आवाजमा रहेको तीज भाका, ओके ल कमलजीको मेसेज डबल प्राप्त हो। अर्को साथी दिल्सा राई हुनुहुन्छ, हेलो सेवा, म दिल्सा ग्रीन सिटी इलामबाट हो, मलाई सम्झिने बिर्सिने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना माया भन्दै बाई बाई भन्नुभएको छ। अर्को साथी राईनी केटी प्रिया शाह हुनुहुन्छ, उहाँले मिस यू अल फ्रेन्ड फ्रम खोटाङ भनेर लेख्नु भएको छ। अनि अर्को साथी फुलमाया तामाङ हुनुहुन्छ, मिस यू अल, म पाँच कबनबाट सुन्दैछु भनेर लेख्नु भएको छ। त्यसै गरेर सानो शशिका किरातीले नमस्ते, मिस सानो शशिका किराती सम्भव सुर, अनि फ्रेन्ड छोरी सोनी तामाङ, छोरा लाक्पा साङ्गे तामाङ, मोटु मदन तामाङ, त्यसै गरेर प्यारी अस्मी सोताङ, कमला गुरूङ, त्यसै गरेर मातृका बस्नेत शान्तिराम दाहाल, त्यसै गरेर देवी छिना गुरूङ, अनि सुस्मिता बस्नेत, तेलिसा शंकर, जलिसा शंकर, सुरज याखा, सुजन थापा, मनिषा शेर्पा, मनिषा नम्रता शेर्पा, अनि शशिकला गुरूङ लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। त्यसै गरेर सुनिता घिसिङ हुनुहुन्छ, सुन्दैछु, तामकुबाट सुनिता घिसिङ हो, बाई बाई भन्नुभएको छ। निमा शेर्पाले पनि मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। मनकुमारी कान्छी कुलुङले गुड मर्निङ, संखुवा सभाको तामकुबाट मनकुमारी कान्छी कुलुङ हो, मिस यू अल भनेर लेख्नुभयो। शर्मिला तामाङ गोङबा हुनुहुन्छ, मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। शर्मिलाजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यस बसाईमा तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरू मैले वाचन गरिरहेकी छु, अनि सँगै तपाईँका रोजाएका गीत

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0975702008, 98421-25969, 98422-54496, 98421-93686 र 98422-77778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हेत तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्छ झुसेले।
6: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीबाट जाने,
5: लाखे सल्लाह लिएर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेरू ल्याएको रेडियो छ, लु सुनु त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
8: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
9: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
10: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
9: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
10: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
11: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
12: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9865-93-87-25 र 9917-64-57-29
11: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि

It's all right, welcome back after that commercial break. कार्यक्रम रिक्वेस्ट टाइम को बसाई तपाई सुन्दै हुनुहुन्छ लेख बिर्सेको धन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु तपाई जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। विशेष गरी कार्यक्रममा हामी तपाईले पठाउनुभएका तपाईका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं अनि तपाईँकी रोजाएका सुमधुर गीत संगीतहरू तपाईलाई नै सुनाउने गर्छौं। तपाई जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै रहनु भएको छ। मैले यही अपेक्षा लिएकी छु तपाईँको गाउँठाउँतिर के छ खबर, कसो छ, के गर्दै हुनुहुन्छ, होइन यी कुराहरू मेसेज मार्फत पक्कै पनि तपाईँले खुलाएर लेखि पठाउनु हुने नै छ। भन्दै अब म फेरि पनि ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला तीर्थ राईले नमस्ते रमानाना खानबारी छतल्लो बाङठाबाट तीर्थ राई हो, कार्यक्रम सुन्दैछु है, बस्ने गीत डेडिकेट गर्नुपर्दा सर सुरज राई तुम्छा, मीडिया प्रेमी निमु शेर्पा, त्यसै गरेर मंकिनी रिमा थामी भनेर लेख्नु भएको छ। अर्काको सुद्धि सानुमाय शेर्पा भनेर लेख्नुहुन्छ। भूमिका राई, सोनिम शेर्पा, रंजना बाहिङ राई, सपना तामाङ मोक्तान, बहिनी चन्द्रमाया तामाङ, त्यसै गरेर दिल दुखिरिया, गंगारिया छेत्री, रंजित राई, योगिनी मिहाङ लिम्बू, घाइल बिरमान सुनवार, कृष्ण तामाङ राई सफलायुष, कल्पना साम्पाङ, राज घले मगर लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्दै बाई बाई भन्नुभएको छ। अनि त्यसै गरेर मिलन घायल मोटो हुनुहुन्छ, वहाँले गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार भन्दै लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी बिरजहाङ लिम्बू हुनुहुन्छ, हेलो हजुर सेवारो नमस्ते है, केही साथीहरूलाई सम्झनु पर्दा विनोद डेकेन्द्र आसन लिम्बू तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबैलाई भन्दै विदा माई है त भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ राई कुमार जङ याखा, वहाँले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। भोजपुरी उषा हुनुहुन्छ, उषाजीले हेलो सेवारो फ्रम भोजपुरबाट जस्ट फर यू एण्ड डेडिकेट गर्नुपर्दा सोना साम्पाङ राई, प्रमिसा पुमा लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। सन्ध्या लिम्बू हुनुहुन्छ, सन्ध्याजीले पनि मिस यू अल भनेर सबैलाई सम्झिनु भएको छ। राजकीप साकी मगर हुनुहुन्छ, राज्यले गुड मर्निङ अल माई फ्रेण्ड्स भन्दै लेख्नु भएको छ। आकाश राईले हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम धरान एण्ड ह्याप्पी बर्थडे टू यू, अमित किरात राई, आरजे तारा गदाल र साइली एण्ड मिस यू अल माई फ्रेण्ड्स, ओके बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच मेसेजको लागि आकाशजीलाई। अर्को साथी सुमिनाले हुनुहुन्छ, सुमिनाजीले नमस्ते भन्नुभएको छ। ल नमस्ते है सुमिनाजीलाई पनि। प्रतिमा स्पर्शीले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। रंजना बाहेङ राईले पनि मिस यू अल माई फ्रेण्ड्स भन्नुभएको छ। अञ्जली श्रेष्ठले सम्झना सबैमा भनेर मेसेज गर्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकी रोजाएका गीत संगीतहरू मैले तपाईँलाई नै सुनाइरहेकी छु। अब म ढिला नगरिकन तपाईँको लागि साथीले रोजाईमा पार्नुभएको अर्को एउटा मिठो गीत राख्न चाहन्छु। यो गीतलाई साथीले रोजाईमा पार्नुभएको छ। ओके, माइलो नि ढल्यो साइलो नि ढल्यो भएको गीत रहेको छ। यो गीत यति बेला तपाईँको निम्ति राख्छु र गीत पश्चात फेरि बाँकी रहेका साथीहरूको सम्झना सन्देशलाई वाचन गर्नका निमित्त फर्केर आउने नै छु। अहिले भने तपाईँको लागि खेम सेन्चुरी र मञ्जली बस्यालको आवाज रहेको यो मिठो गीत राख्न चाहन्छु। सुन्दै रहनुहोस्।

हजुर, माइलो नि ढल्यो, साइलो नि ढल्यो, तिम्रो रूपैले सारा संसार ढल्यो, साँच्चै मिठो अनि रमाइलो गीत। तीत विशेष गीत हो खेम सेन्चुरी र मञ्जली बस्यालको आवाज रहेको यो गीतलाई साथीले रुचाइमा पार्नुभयो। सो तपाईँको निम्ति यो गीत मैले राखिसकेकी छु, पक्कै पनि यो गीत सुनेर तपाईँले इन्जोय लिने सक्नु भएको छ। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। अब भने कार्यक्रमको अन्तिम खण्डमा छु, समय पनि धेरै छैन, अझै पनि केही साथीहरूका सम्झना सन्देशहरू भने बाँकी रहेका छन्। सो ढिला नगरिकन अब म बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई ईश्वरी मेवाहाङजीले म्यासेज पठाउनु भएको छ। हेलो नमस्ते, म ईश्वरी मेवाहाङ राई फ्रम भोजपुरको सालपाचुली छु। मिस यु अस्मिता राई नखोक, समीक्षा मेवाहाङ राई, त्यसै गरेर मेवाहाङ नि युनिसा लाङछवा, अनि आइसिका कुलुङ, अनि त्यसै गरेर आर्या कुलुङ, प्रदीप कुलुङ, चञ्चली कुलुङ, शर्मिला, वरुण चञ्चले राई, सुरज राई तुम्छा, रोनिसा राई, सानु सरगम राई, अनि त्यसै गरेर अनुजा तामाङ गुरूङ, पवित्र राई, राई मौसम लगायत सबैको लागि भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ मनोज खड्का। मनोजजीले नमस्ते,

सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा यो निकै नै मिठो गीत तपाईँको लागि छोड्दै सिउँदोमा किरा परेको कालीबारी कालीपसमकी तीनबाट शान्ति श्री परियारको आवाजमा रहेको यो मिठो गीत तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकी साथै कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल स्वर होस्।

सबैभन्दा पहिले मुख्य खबर। सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र, अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था कार्यान्वयन। प्रतिनिधि सभाको बैठक चल्दै स्वदेशी बिजुली उत्पादन र खपत बढ़ाउनु पर्नेमा सांसद न्यौपानेको जोड़। डीपी राजमार्ग चौड़ा पार्न डीपीआर तयार, बाढ़ी पहिरोले बगाएको कास्कीको भिरेठाटी घान्द्रुक सड़क पुननिर्माण गरिँदै। युक्रेनको आक्रमणमा बेलायतले सहयोगीको भूमिका निर्वाह गरेको रूसको आरोप, दुई देशबीच तनाव थप बढ़ने संकेत। र टप एण्ड टी20 श्रृंखला खेल्न नेपाल एक क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। संघीय सरकार मातहतका निकायमा कार्यरत सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ। महालेखा नियन्त्रक कार्यालयले हिजो सोमबार परिपत्र मार्फत अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था लागू गर्न लागि कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गत निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन कटेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत

0: यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकमा सांसदहरूले समसामयिक विषयमा धारणा राखिरहेका छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम नेउपानेले जलविद्युतको प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको बताउनु भएको छ। उहाँले ऊर्जा विकासलाई राष्ट्रिय अभियानको रूपमा अघि बढ़ाउन माग गर्दै ऊर्जा विकास दशक र संकट ऐन ल्याउन सरकारको ध्यान आकर्षण समेत गराउनुभयो। सांसद नेउपानेले स्वदेशी बिजुली उत्पादन र खपत बढ़ाउनु पर्नेमा जोड़ समेत दिनुभएको छ। बीपी राजमार्गको प्रवेश बिन्दु काभ्रेको धुलीखेलबाट नमोबुद्धको दाप्सा पुलसम्मको सड़क चौड़ा पारिने भएको छ। योजना अनुसार यो सड़क खण्डमा 10 मिटर बराबरको मुख्य कालोपत्री भाग बनाइने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। अहिले मुख्य कालोपत्र भएको सड़कको चौड़ाई औसतमा 5.5 मिटर छ। चौड़ाई पारिने सड़कको लम्बाई झण्डै 20 किलोमिटर रहेको कार्यालयले जनाएको छ। सड़क चौड़ा पार्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भइसकेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डीपीआर अनुसार सड़क विस्तारमा 3,69,78,00,000 रूपियाँ खर्च हुने अनुमान छ। सड़क कालोपत्र गर्न प्रति किलोमिटर 18,05,00,000 रूपियाँ खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ। सड़कको दायाँ बायाँ 15 मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआवजा वितरण भइसकेको योगेशले बताउनुभयो। विस्तार गरिने सड़क खण्ड धुलीखेल पाँचखाल पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ। 2081 साल असोजमा आएको बाढ़ी पहिरोले बीपी राजमार्ग अन्तर्गत भकुण्डी बेसीबाट नेपालथोकसम्म झण्डै 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकोमा अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुननिर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त राजमार्गको पुननिर्माणका लागि काभ्रेतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढ़ेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 बिरेठाँटी घान्द्रुक सड़क खण्डको पुनर्निर्माण सेनाको सहयोगमा हुने भएको छ। मोदी खोलामा आएको बाढ़ी र पहिरोले सड़क बगाउँदा अन्नपूर्ण गाउँपालिकाका 4 वडा सड़क सम्पर्कबाट विच्छेद भएका छन्। विशेष गरी बिरेठाँटी क्षेत्र बढ़ी प्रभावित भएको छ भने चिमरूङ हाईजुङ लगायत आसपासका क्षेत्रमा पनि बाढ़ी क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ। मुख्य सड़कमा क्षति पुगेपछि दैनिक आवत जावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन्। सड़क पुननिर्माणका लागि नेपाली सेनाले 100 जनाको जनशक्ति परिचालन गर्ने भएको छ। गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। उहाँका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराउनेछ भने गण्डकी प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराउनेछ। बिरेठाटी घान्द्रोक छुमरूङ अन्नपूर्ण आधार शिविर एबीसी जाने प्रमुख प्रवेश मार्ग हो। त्यस्तै बिरेठाँटी हुँदै तिखेडुङ्गा उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी र पुन हिल जाने महत्वपूर्ण पर्यटकीय मार्ग समेत यो क्षेत्रबाट सञ्चालन हुँदै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मकवानपुरमा भएको दुर्घटनामा उच्च अदालत पर्साका मुख्य न्यायाधीश सहित 6 जना घाइते, लगातार 2 दिन बढ़ेको सुनको भाव आज घटबड़ भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससीएडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससीएजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र, बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको भीमफेदी गाउँपालिका 6 जुरीखेतमा आज बिहान भएको जीप दुर्घटनामा उच्च अदालत पर्साका मुख्य न्यायाधीश सहित 6 जना घाइते भएका छन्। काठमाडौँबाट वीरगंजका लागि छुटेको प्रदेश 301-002-6183 नम्बरको जीप सड़कबाट कोलसामा खसेको हो। दुर्घटनामा घाइते हुनेहरूमा पर्साका मुख्य न्यायाधीश दाङ तुलसीपुर घर भएका गोकर्ण डाँगी र रजिस्ट्रार बैतडीको दशरथन, नगरपालिका 7 सुरकाल घर भएका तारा दत्त बडो, उहाँकी श्रीमती लक्ष्मी बडो, छोरा रितेन्द्र बडो, दिदी रीता बडो र गाड़ीका चालक दाङको राप्ती नगरपालिका घर भएका छुनीलाल चौधरी रहेको जिल्ला प्रहरीकारले मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। घाइते मध्ये न्यायाधीश डाँगी, रजिस्ट्रार बडुकी श्रीमती लक्ष्मी, छोरा रितेन्द्र र दिदी रितालाई भीमफेदी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँको छाउनी अस्पताल पठाएको प्रहरीले जनाएको छ। लगातार 2 दिन बढ़ेको सुनको भाव आज घटबढ़ भएको छैन। आज सुनको भाव हिजो जस्तै तोलाको 3,06,800 रूपियाँ रहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि अस्ति आइतबार र हिजो सोमबार सुनको भाव बढ़ेको थियो। आइतबार सुन तोलाको 3,05,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदी तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,770 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। युक्रेनलाई उपलब्ध गराएका बेलायतमा निर्मित ड्रोन रूसभित्र सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचारपछि रूसले बेलायतलाई त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ। सन्डे टाइम्सले दुई बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन युक्रेनले रूसी भूभागभित्र लक्ष्यमा प्रहार गर्न प्रयोग गरेको समाचार प्रकाशित गरेपछि रूसी चेतावनी आएको हो। लन्डनमा रहेको रूसी दूतावासले बेलायतलाई युक्रेनको आक्रमणमा सहयोगीको भूमिका निर्वाह गरेको आरोप लगाउँदै द्वन्द्वलाई जानी जानी थप चर्काउने बाटो रोजेको बताएको छ। सन्डे टाइम्सका अनुसार ड्रोन उत्पादनमा संलग्न दुई कम्पनी मध्ये एउटा बेलायती प्रमुख रक्षा कम्पनी बीएई सिस्टम्सको सहायक कम्पनी हो। सुरक्षाका कारण उसले अर्को कम्पनीको नाम सार्वजनिक गरेको छैन। बेलायतको रक्षा मन्त्रालयले यस विषयमा तत्काल टिप्पणी नगरेको समाचार संस्था एएफपीले जनाएको छ। रूसी दूतावासको पछिल्लो चेतावनीले बेलायत र रूसबीचको तनाव थप बढ़न सक्ने संकेत गरेको छ। अब खेल खबर टप एण्ड टी20 श्रृंखला खेल्न नेपाल एक क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली गैराती त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। अस्ट्रेलिया जाने 15 सदस्य टोलीलाई क्यानले अस्ति आइतबार विदाई गरेको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। यही शुक्रबारदेखि शुरू हुने टप एण्ड टी20 श्रृंखलामा नेपाल एले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक्ससँग खेल्नेछ। क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल टोलीले न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल समेत खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र, अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था कार्यान्वयन। प्रतिनिधि सभाको बैठक चल्दै स्वदेशी बिजुली उत्पादन र खपत बढ़ाउनु पर्नेमा सांसद नेउपानेको जोड़। डीपी राजमार्ग चौरा पार्न डीपीआर तयार। बाढ़ी पहिरोले बगाएको कास्कीको बिरेठाटी घामरूक सड़क पुननिर्माण गरिँदै। युक्रेनको आक्रमणमा बेलायतले सहयोगीको भूमिका निर्वाह गरेको रूसको आरोप। दुई देशबीच तनाव थप बढ़न सक्ने संकेत। र टप एण्ड टी20 श्रृंखला खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz
0: हर पल
1: हर तपाई सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुवंशी उद्यमशीलता विकास र प्रांगणिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना हेलो राष्ट्रिय कृषि आधुनिकीकरण राष्ट्रिय कृषि नानी बाहिर बस ल डिस्टर्ब हुन्छ ल मलाई नआउनु ल यता राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्रांगणिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्रांगणिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसील बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 तथा
1: बजेट रू 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50 प्रतिशत अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4,00,000 रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्रांगरिक मल भर्मी कम्पोस्ट प्रबन्धन। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि। लक्ष्य संख्या दुई, बजेट रू

0: चाहिँ भनेर कुद्दिन्छु केही हुँदैन दामी हुन्छ दामी
1: सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या दुई बजेट रु लक्ष्य संख्या दुई बजेट रु बजेट रु 420,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50%। निवेदन सात संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निवेदन सात संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट

0: निवेदन निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू
1: नहेरी लेख्नु ल नहेरी चिटिङ गर्न पाइँदैन
0: चिटिङ गर्न पाइँदैन निवेदन निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट कार्यक्रम सञ्चालन निवेदन निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची दुईको निवेदन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संघ सभाको वेबसाइट www.pmp.gov.npbaट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनको लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा भएको कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562 99520 8555 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा कार्यालय क्षेत्र
2: सलाइसा अलिक मिलेन यस्तो ल अर्को लेख्नु त डिक पनि दिनु अनि फेरि अर्को लेख्नु त त्यस्तै सेम ल त्यस्तो अलि यता ल अलि यस्तो यस्तो गर्ने ल त्यस्तो यहाँ लेख्नु त एउटा यस्तै अलि भएन यो जोड्नु पर्यो नि यस्तै ल यहाँ फेरि लेख्नु त त्यस्तो र राम्रो है यसै यस्तै है यहाँबाट यता गुड अर्को लेख्नु त यहाँ त्यस्तै वाओ गुड आवेलाइ ल कति धेरै राम्रो यस्तै लेख्नु ल अब यस्तो नलेख्नु ल यस्तो नलेख्नु ल यस्तो भएन यो गुड छ ल यो गुड छ यो गुड छ यो गुड छ ज्ञानी ज्ञा पनि गुड छ नाम केली राई यहाँ नजिक लेख्नु ल राई चाहिँ ल त्यसरी पर भयो यो केलीसँगै राई ल गुड अब नि अब मलाई स्मल लेटरको एबिसिडी लेख्नु त यहाँ सानो खालको एबिसिडी ल ए स्मल ल सानो खालको अनि अङ्ग्रेजीबाट केली राई लेख्नु एबिसिडी आइहाल्छ नि त कति ज्ञान सबै आउँछ तिमीलाई लेखिसक ल अनि जाने राम्रो लेख्यो भने जाने है राम्रो लेखेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083

व्यक्तिहरूले तपसिलमा उल्लेखित आवश्यकताहरूले तपसिलमा वा कृषि उद्यम वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागज वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल कागजात सहित मिति 2083 साल कागजात सहित मिति 2083 साल मिति 2083 साल मिति 2083 साल साल मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यालय कार्यान्वयनदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यालय कार्यान्वयन कार्यदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यालय कार्यान्वयन कार्यक्रम गतेभित्र कार्यालय कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको गतेभित्र कार्यालय कार्यान्वयन गतेभित्र कार्यालय कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा कार्यक्रम कार्यान्वयन गतेभित्र कार्यालय कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाई संखुवा भाद्र 25 गतेभित्र कार्यालय कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा गतेभित्र कार्यालय कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाई संखुवा गतेभित्र कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा

गतेभित्र कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा कार्यक्रम कार्यान्वयन एकाई संखुवा कार्यक्रम कार्यान्वयन एकाई वा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन वा कार्यक्रम कार्यान्वयन एकाई वा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक वा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोज वा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा जोन सम्पर्क एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क

तथा अनुसूचित तीन बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम बमोजिमको ढाँचामा बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी ढाँचामा कार्यक्रम सञ्चालन ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तुत कार्यक्रम सञ्चालन कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तुत कार्यक्रम सञ्चालन सम्बन्धमा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्ष्मी नाम कृषि तथा पशुपन्छी उद्यमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकासको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकासका विकास लक्षित लाभग्राहीका विकास लक्षित लाभग्राही सोह्रदेखि पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही सोह्रदेखि चालिस वर्ष लक्षित लाभ पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही सोह्रदेखि लक्षित लाभग्राही सोह्रदेखि चालिस वर्ष लक्षित लाभग्राही सोह्रदेखि चालिस वर्ष उमेर समूह भित्र

विकास कृषि तथा कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा

क्षेत्र शङ्खुवासभा र भोजपुर जिल्ला भयो। कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्खुवासभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा कृषक वा कृषि उद्यमी युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्खुवासभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्खुवासभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन युवा कृषक वा कृषि उद्यमी युवा कृषक वा कृषि उद्यमी कार्यक्रम युवा

उमेर समूहभित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र शंखुवासभा र भोजपुर जिल्लाभरि गर्न सकिने बाली वा वस्तु

उचित लाभग्राही 16 वस्तु कृषि तथा पशुपन्छी उद कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कार्य

कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन् सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी गर्न सकिने बाली वा वस्तु

गर्न सकिने बाली वा वस्तु गर्न सकिने बाली वा वस्तु कृषि तथा कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि कार्यक्रम सञ्चालन गर्न सकिने बाली कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्य कृषि कार्यक्रम कार्यक्रम सञ्चालन गर्न सकिने बाली सञ्चालन कार्य कृषि कार्यक्रम कार्यक्रम सञ्चालन गर्न सकिने बाली विकास कार्यक्रम सञ्चालन कार्य कृषि कार्यक्रम कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य कार्यक्रम सञ्चालन कार्य कृषि

विकास कार्यक्रम सञ्चालन कार्य कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्य कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्य सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्य कृषि कार्यक्रम सञ्चालन गर्न सकिने बाली

शङ्खसभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्खसभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न

कृषि उद्यमी कार्यक्रम वा कृषक वा कृषि उद्यमी कार्यक्रम क्षेत्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संघ क्षेत्रका युवा कृषक वा कृषि उद्यमी कार्य

क्षेत्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि

वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार कृषि तथा पशुपन्छी

सञ्चालन कार्य कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्य कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्य कृषि तथा पशुपन्छी उद्यम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कृषि तथा पशुपन्छी उद्यमशील

वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यवि वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्य वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 विधि 2082 दफा 4 उल्लेख भए विधि 2082

विधि 2082 दफा विधि 2082 दफा चारमा उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 एक भए अनुसार दफा चारमा उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु बजेट रु 76 लाख अनुदान रकम तथा बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागत लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये प्रस्तावको कुल लागतको बढीमा 50% प्रस्ताव

लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50%, प्रस्तावको कुल लागतको बढीमा 1 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको

अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्ताव अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% प्रस्तावको कुल लागतको बढीमा 50% अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% प्रस्तावको कुल लागतको अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागत बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागत भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% प्रस्तावको कुल लागतको बढीमा 50% भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% प्रस्तावको कुल लागतको बढीमा 50 भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% प्रस्तावको कुल लागतको बढीमा प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा प्रक्रिया प्रस्तावको कुल लागत प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप वा 4 लाख रुपैयाँ वा 4 लाख 50% वा 4

50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गरिक मल भर्मी कम्पोस्ट प्रबन्धन। कार्यक्रम सञ्चालन हुने क्षेत्र प्रबन्धन। कार्यक्रम सञ्चालन हुने क्षेत्र प्रबन्धन। कार्यक्रम सञ्चालन हुने क्षेत्र प्रबन्धन। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवासभा र भोजपुर जिल्लाभरि। लक्ष्य संखुवासभा र भोजपुर जिल्लाभरि। लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान। संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम। संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तान। संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 20,000 प्रस्तावको कुल लागतको बढीमा 50%। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। निवेदन साथ संलग्न गर्नुपर्ने कागजात। www.pm कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव गर्नुपर्ने कागजातहरू। निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको अनुसूची दुई अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन एकाई संघ सभाको वेबसाइट www.pmp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि
कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाणपत्रको कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग धनी प्रमाणपत्रको लागि जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि वा भाडामा लिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा लिएको भएमा जग्गा धनीसँग कम्तीमा पाँच लिएको भएमा जग्गा धनीसँग कम्तीमा पाँच लिएको भएमा

दिएको भएमा जग्गा धनीसँग कम्तीमा दिएको भएमा जग्गा धनीसँग कम्तीमा पाँच वर्ष र दिएको भएमा जग्गा धनीसँग कम्तीमा पाँच वर्ष र प्रशोधन तथा भण्डारणसँग प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा दस वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म

पी अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि उद्यम वा पी अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि सहकारी स्थायी लेखा नम्बर प्रमाणपत्र स्थायी लेखा नम्बर प्रमाण स्थायी लेखा नम्बर प्रमाणपत्रको स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि सहकारी संस्था लिपि सहकारी संस्था कृषक लिपि सहकारी संस्था कृषक लिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562 सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562 थप जानकारीको लागि सम्पर्क नम्बर थप जानकारीको लागि सम्पर्क नम्बर 029562 र थप जानकारी

98520 5879 संखुवा सभा शून्य 29420 49 49 98520 77376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरणका राष्ट्रिय कृषि आधुनिक राष्ट्रिय भोजपुर राष्ट्रिय कृषि

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी

राष्ट्रिय उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जुन प्राविधिक राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 कागजात सहित मिति 2083

आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जुन कार्यक्रम कार्यान्वयन जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित दुई बमोजिमको

लामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम लामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन तथा अनुसूचित तीन बमोजिमको तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन

अनुसूची तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यम

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवासभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख।

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवासभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदानमा उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवासभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढ़ीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको वेबसाइट सञ्चालन हुने कार्यक्रमको क्षेत्र सङ्खुवा सभा र भोजपुर निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको वेबसाइट www.pmamp.sanghuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029582855 9852058979 सङ्खुवा सभा 029420949 9852773076 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा।

राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम संघ सभाको

कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तब

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघ सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तबसिलमा उल्लेखित आवश्यक राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघुवा सभाको कृषि तथा पशुपन्छी

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 5 PM
3: अहिले अपराह्नको 5 बज्यो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर वैदेशिक रोजगारीमा जान साउनमा 70,000 भन्दा बढ़ीले श्रम स्वीकृति लिएका छन् र पुनः स्वीकृति लिएका छन् वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा वैदेशिक रोजगारीका लागि 70,441 जनाले श्रम स्वीकृति लिएका हुन् जसमा 60,472 पुरूष र 9,969 महिला छन् ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ उपसभामुख रूपी कुमारी ठाकुरले श्रेष्ठ विरूद्ध हिजो मात्र जिल्ला प्रहरी परिसर काठमाडौँमा जारी दिनुभएको थियो सोही जारीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो श्रेष्ठले मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिनुभएको छ र नेकपासँग सत्ता गठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमाले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ यसका लागि एमाले मुख्यमन्त्रीका लागि किरण थापालाई अगाडि सारेको छ प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय आजको संसदीय दलको बैठकले गरेको छ अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं बिदा दिनुहोस् नमस्कार

0: जहाँमा हेर न गरगनाले त बेहुलीले कस्तो सुहाएको छ है,
1: त्यही त कस्तो डिजाइनर गरगना कहाँ बनाएछन्,
2: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
1: ए बेहुलीले लगाएको गरगनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी,
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ, दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ,
4: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29,
3: सुप्रिम सा सुन चाँदी पसल चैनपुर सह शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

0: सन्तानब्बे दशमलव छ मेगाहर्ज हरपल तपाईँ सँगै
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बु पाँच खपले कुशवा हाल मलेसिया,
1: सोनी शेर्पा सिद्धितर नगरपालिका एघार रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज विराही काइला इतहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका छ बुटवल,
2: जीवन फावेल सभा पोखरी गाउँपालिका चार शङ्ख सभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका दुई बाला सङ्खुवा सभा,
2: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका एक रिमचिम भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका चार शङ्खुवा सभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिन नगरपालिका पाँच सरसुला केराबारी पाँच थर हाल कुवेत,
2: कृष्ण तामाङ पाँच खपन नगरपालिका छ वाना हाल साउदी अरब,
1: रवि पहरे हेटौडा मकवानपुर गाउँपालिका दुई राई गाउँ हाल मलेसिया,
2: साइली सुनिया कुलम मकालु गाउँपालिका छ शङ्खुवा सभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका दुई नेवार गाउँ पाँच थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान पाँच खपन नगरपालिका सात वावन शङ्खुवा सभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर,
2: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका दुई शङ्खुवा सभा फिलहाल साउदी अरब,
1: युनिसेफ लोन तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा,
2: सुजन कुलुङ राई सिलिचुङ एक बेसिन्दा शङ्खुवा सभा हाल कतार,
1: सुनिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा
2: र दिलसराई देउमाई नगरपालिका

0: नमस्कार नमस्कार नमस्कार अनि सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकी साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुन्दै हुनुहुन्छ। आशा गर्छु तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै रहेर तपाईँले भरपूर मात्रामा साथ दिइरहनु भएको छ। विशेष गरेर लोकगीत लोकभाका अनि मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई आजबाट हामीले विशेष गरी प्रायोजित ढंगबाट सञ्चालन गरिरहेका छौं। आजबाट हामीसँग केही साथीहरू प्रायोजनमा जोडिनु भएको छ, जो चाहिँ लोकपाराखी साथीहरू हुनुहुन्छ, मीडिया प्रेमी साथीहरू हुनुहुन्छ, मीडियालाई असाध्यै माया गर्ने साथीहरू अनि यो रेडियोलाई माया गर्ने साथीहरू, रेडियो प्रेमी साथीहरू हामीसँग यो कार्यक्रमको लागि चाहिँ सहकार्यमा निस्किनु भएको छ। आजबाट हामीले नयाँ यात्रा तय गरेका छौं। जो चाहिँ सहकार्यमा जोडिनुहुने साथीहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो हामीसँगको अबको आजैको दिनबाट शुरू गरेर अबको एक वर्षसम्म हामीसँगै सहयात्रामा जोडिनु भएको छ। सहयात्रामा जोडिनुहुने साथीहरूप्रति हार्दिक नमन पनि व्यक्त गर्न चाहन्छु, जसले गर्दा चाहिँ यो कार्यक्रमलाई चाहिँ हामीले नियमित रूपमा सञ्चालन गर्नको निम्ति थप उत्साह मिलेको छ, नयाँ ऊर्जा जागर थपिएको छ, जसले गर्दा चाहिँ यो कार्यक्रमलाई हामीले नियमित रूपमा तपाईँहरूसम्म ल्याइरहन सकु। यो सहकार्यमा जोडिनुहुने साथीहरूप्रति हार्दिक आभार फेरि पनि व्यक्त गर्न चाहन्छु। र कार्यक्रमलाई हामीले सधैँकै फर्म्याटमा सञ्चालन गर्नेछौ, यानि कि हप्ताको छ दिन फरक बार अनि फरक बसाईको साथमा हामीसँग तपाईँ जोडिएर साथ दिन सक्नुहुन्छ। आइतबारदेखि शुक्रबारसम्म तपाईँसँग रहन्छौ, फरक बार फरक बसाईको साथमा तपाईँसँग जोडिँदै गर्दा प्रवासी मनहरू पनि हामीसँग सहयात्रामा जोडिनु भएको छ, जसले कार्यक्रमलाई प्रायोजन गरेर साथ दिनुभएको छ। र उहाँहरू मात्रै नभएर अन्य धेरै साथीहरू जो तपाईँ चाहिँ आफ्नो घरदेश छोडेर परदेशमा पुग्नु भएको छ, तपाईँ परदेशमा रहिरहँदा पनि कति साथीहरूले सुनेर साथ दिने गर्नु भएको छ अनि कार्यक्रमलाई सुनिरहेर साथ दिइरहेर मात्रै नभएर कार्यक्रममा चाहिँ सहभागिता पनि जनाउने मन हुन्छ नि त कति साथीहरूलाई, जसको निम्ति चाहिँ हप्ताको एक दिन तपाईँको लागि वाट्सएप नम्बर पनि खुला गर्नेछौ, जुन चाहिँ शुक्रबारको बसाईमा प्रवासमा रहनुहुने साथीहरूले चाहिँ वाट्सएप मार्फत सहभागिता जनाउनुहुनेछ र शुक्रबार चाहिँ नेपालमा रहनुहुने चाहिँ थप नयाँ साथीहरूलाई जोड्नेछौ। आज भने मंगलबारको बसाई हो, मंगलबार भनेको चाहिँ विशेष तपाईँकै रुचाइका सुमधुर भाकाहरू सुन्ने अनि सुनाउने बसाई हो। तपाईँलाई मनपर्ने भाकाहरू कुनै पनि छन् भने रुचाईमा पार्न सक्नुहुन्छ, फोन गर्नुहोस्। तपाईँको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 खुल्ला भइसकेको छ। तपाईँसँग नै भलाकुसारी गर्नेछु, सँगै केही साथीहरूलाई पनि मिठो सम्झना छोड्न सक्नुहुन्छ यो बसाई मार्फत भन्दै जो जति साथीहरू फेसबुक लाइभबाट जोडिनु भएको छ, लाइभको कमेन्ट बक्सबाट आफ्ना मेसेजहरू पठाउनुहोस्। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँको के छ खबर खबर, त्यहाँबाट पनि हामीले तपाईँको खबर बुझ्न सकौं भन्दै म फोन कलतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँबाट आउनुभयो उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते नमस्कार।
0: हजुर नमस्ते नमस्कार, को बोल्दै हुनुहुन्छ हजुर? कुन ठाउँबाट? निमा शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर निमाजी? ठुलो पानी परिरहेको छ त्यतातिर है?
1: हजुर हजुर।
0: अनि के छ अहिले, के गर्दै हुनुहुन्छ निमाजी?
1: अहिले त खाजा खाएर बसिरहेको, म गीत रोज्छु ल।
0: ए ल हुन्छ, कुन भाका राखौ?
1: मलाई काली पसम कि भन्ने तिनबाट कर्मैमा किरा परेको भन्ने गरिदिनु न ल।
0: काली पसम कि तिन कर्मैमा किरा परेको, त्यस विशेष भाका हो नि होइन? हुन्छ, यो भाका राख्छु। अनि यो भाका ककसको लागि सुनाउनुहुन्छ? हस् हुन्छ, नमस्ते, बाई बाई। साथी निमा शेर्पा, हामीसँग जोडिनुभयो काठमाडौँबाट आउनुभयो। काठमाडौँतिर मजाले झमझम पानी परिरहेको छ भन्ने खबर प्राप्त भयो। तपाईँकोतिर के छ कसो छ? आज यतातिर चाहिँ दिनैभरि मौसम शीतल रह्यो, दिउँसो पानी पनि परेन, घाम पनि लागेन, अनि समग्रमा हामी शीतलमै आजको दिन व्यतीत गरियो। तपाईँकोतिर के छ कसो छ? तपाईँसँग प्रत्यक्ष रूपमा जोडिन सक्छु सक्दिन, कति साथीहरूले लाइभबाट सुन्दै हुनुहुन्छ, लाइभबाट सुन्ने साथीहरूले पनि आफ्नो खबर खबर हाल खबर लेखी बताउनुहोला भन्न चाहन्छु। फेसबुक लाइभबाट धेरै साथीहरू जोडिरहनु भएको छ, कमल श्रेष्ठले पनि हामीलाई सुनिरहनु भएको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कर्णप्रिय कृषि संगीत हिमाचलबाट कार्यक्रम सुनिरहनु भएको छ, विशेष गरी भारतको हिमाचलकोबाट चाहिँ सुन्दै हुनुहुन्छ, दाङको मित्र हुनुहुन्छ, कार्यक्रमलाई माया गरिरहनु भएको छ। राजविरही काइनाले आयो आयो हाम्रो कार्यक्रम आयो भन्नुभएको छ, अघि धेरै धेरै धन्यवाद छ। प्रायोजनमा जोडिने विशेष गरी यो सहकार्यमा निस्कनुको लागि चाहिँ उहाँले एउटा निर्णयात्मक भूमिका खेल्नु भएको छ, जुन संयोजकत्वमा चाहिँ उहाँ हुनुहुन्छ, उहाँसँगै केही अन्य साथीहरू पनि हुनुहुन्छ। लिम्बू विजयजीले पनि लोक सांगीतिक अभिवादन सिस्टर विथ मी लिम्बू विजय फ्रम संखुवा सभा भनेर लेख्नुभयो। हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। यो सहयात्रामा निस्कनको निम्ति उहाँको पनि जोरदार भूमिका रहेको छ। त्यसै गरेर रिमा थामी हुनुहुन्छ, रिमाजीले पनि हेलो गुड इभिनिङ सेवा दिज्यू, म पनि सुन्दैछु कार्यक्रम, मजाले भोजुरबाट हो भन्नुभएको छ। दुखी कल्पना राईले सबैलाई उसै माया सम्झना छ भन्नुहुन्छ। आदित्य राईले पनि मजाले सुन्दैछ है, काठमाडौँबाट पानी परिरहेछ भन्नुभयो, भर्खरै पानी परेको खबर प्राप्त भएको थियो, आदित्यजीले पनि जानकारी गराउनुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र कार्यक्रममा अब तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको यो मिठो भाका राख्छु, यो भाका पश्चात फेरि फर्केर आउनेछु, अन्य थुप्रै साथीहरू जोड्नेछु, थुप्रै भाकाहरू तपाईँको निम्ति राख्नेछु। अहिले भने यो समुद्र भाका सुन्दै रहनुहोस्।

0: हजुर, किनी किनी सुमधुर भाका पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्छु। साथीले रोजाइमा पार्नु भएको थियो काली पसङ्की तिनबाट सिउदोमा किरा परेको यो भाकालाई साथीले रोज्नुभयो, तपाईँको निम्ति प्रस्तुत गरिसके। पालो तपाईँको हो, ढिला गर्दिन म फेरि पनि फोन कल तर्फ नै लाग्न चाहन्छु। साथी फोन लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्कार हजुर।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुरबाट। के नाम भन्नुभयो तपाईँले?
1: कल्पना।
0: ए कल्पना, बोल्नुभयो, के छ खबर खबर सुनाउनु सुना र भन्नुहुन्छ?
1: सबै ठिक छ, आज एकदम दिउँसोबाटै शीतल छ, अहिलेसम्म पनि शीतलै छ। प्रोग्राम सुन्दै काम गरिरहेको छु।
0: प्रोग्राम सुन्दै काममा व्यस्त हुनुहुन्छ। मौसम चाहिँ शीतल छ, पानी त परेको छैन नि होइन?
1: छैन छैन, पानी परेको छैन।
0: ए ल ठिक छ, आउनुभयो, जोडिनुभयो, खुसी लाग्यो। आज भाका रोज्ने बसाई हो नि, कुन भाका राखौँ तपाईँको लागि?
1: हुन्छ, एकदम मजाले यहाँ बाँसको भारी बोकिरहेको छु, त्यही भएर मलाई चाहिँ त्यो थुन्सेको भारी भन्ने राखिदिनु न ल।
0: थुन्सेको भारी बिसाउँदै होइन त?
1: हजुर
0: ल ठिक छ, यो भाका राख्छु। अनि साथीहरू सम्झनुहोस्,
1: फर्स्टमा मिठो आवाजको धनी हजुरलाई नै बस्ने भाका दिदीसँग चाहिँ मिठो सम्झना भन्छु।
0: धन्यवाद,
1: एकदम हजुरलाई स्वागतम गर्छु। अनि रेडियो इन्टर टिमको लागि अनि यहीँ समय छोरी कैया कटेन त्यही हुनुहुन्छ लाइफ पठाइछु। अनि बहिनी दिल्सा अनि हाम्रो फुलमाया इन्दिरा लगाए सबैलाई भन्दै जान्छु ल, नमस्कार।
0: ओके नमस्ते, बाई बाई। साथी कल्पना हामीलाई भोजपुरबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। एउटा मिठो पूर्वेली भाका रोजेर यो बसाईबाट छुटिनु भएको छ। फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनेर साथ दिइरहनु भएको छ। कमेन्ट बक्सबाट धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ। क्रिसमस सुनवार अफिसियल पेज भएको साथीले पनि दिदी नमस्कार सुन्दैछु कार्यक्रम फेसबुक लाइभबाट, हाल काठमाडौँबाट हो भनेर लेख्नु भएको छ। धेरै धेरै धन्यवाद तपाईँलाई। अनि त्यसै गरेर तार्जन लुम्फुवा लिम्बू हुनुहुन्छ, सबैलाई सम्झिनु भएको छ। मिलन घायल मुटु हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नुहुन्छ। दिलसा राईले सबैलाई सम्झिनुभयो, तामाङ फेसबुक आइडी भएको साथीले हेलो नमस्कार सिस्टर सुन्दैछु संखुवा सभाबाट, सबैलाई सम्झेको छु भन्नुभएको छ। तीर्थ राईले नमस्ते रमानाना खानपरी सतल्लो बाङ्टाबाट, तीर्थ राई हो, मलाई कोतो रोप्दा लागेको पिरती छुट्टी तोडी फुल्ने बेलामा भाका बजाइदिनुहोस् ल भन्नुभएको छ। विशेष गरी आजको दिनमा चाहिँ कमेन्टमा रोजाईको गीत भन्दा पनि प्रत्यक्ष रूपमा कलमा रोज्नु भएको गीतहरू राख्ने गर्छौं हामीले। बरु बाँकी बसाईमा यसरी यो भाका रोजाईको बसाई नभएको दिनमा तपाईँले कमेन्ट मार्फत यदि रिक्वेस्ट गर्नुभयो भने त्यो दिनको बसाईमा चाहिँ अवश्य पनि बरु हामीले ती भाकाहरू बजाउन सकिन्छ। अनि लाखमन गलान हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झिनु भएको छ। सानो माया शेर्पाले हामीलाई कुवेतबाट सुनिरहनु भएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै अब कार्यक्रममा साथीले रोजाईमा पार्नुभएको यो अर्को सुमधुर भाका राख्न चाहन्छु। शम्भु राईको आवाज रहेको थुन्सेको भारी बुलको भाका रहेको छ, सुन्दै रहनुहोस्।

0: हजुर, यो निकै नै सुमधुर भाका तपाईँले सुन्नुभयो। साथीले रोजाइमा पार्नु भएको थियो कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा www.radioarun.com.np लगइन गरेर हामीलाई संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। फेसबुक लाइभबाट पनि प्रत्यक्ष रूपमा तपाईँले फेसबुक पेजबाट लाइभमा सुनिरहनु भएको छ। पालो तपाईँको हो, ढिला गर्दिन म फोन कल तर्फ लाग्न चाहन्छु। साथी लाइनमा हुनुहुन्छ। नमस्कार हजुर।
1: हेलो, नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हजुर तीर्थराई बोल्दै हुनुहुन्छ, तल्लो पाङ्ठाबाट। के छ खबर खबर, सन्चै हुनुहुन्छ?
1: हजुर, खबर खबर एकदमै ठिकै छ भन्नुपर्छ। अनि सन्चै पनि छु र हल्का रुगा मार्की चाहिँ लागिरहेको छ नाना, तपाईँहरू पनि सुनाउनुहोस्।
0: रुगा मार्की लागेछ है, र आफ्नो ख्याल गर्नुहोला भन्न चाहन्छु। हामी त एकदम ठिकठाक छौँ, आराम छौँ, सन्चै छौँ। अनि कार्यक्रममा आउनुभयो, आज कुन भाका राखौँ तपाईँको लागि?
1: आज मैले अघि त कमेन्ट गरेको थिएँ, कमेन्ट पनि वाचन गर्नुभयो, अनि यता कमेन्ट मार्फत आज के गीत बजाउनु हुन रहेछ, त्यही भएर कल ट्राई गरेको, लागिहाल्नु भन्नुपर्छ।
0: ए भनेपछि कोदो रोप्दा लागेको पिरती भन्नुभएको थियो है?
1: हजुर, त्यही भाका बजाइदिनु न
0: ल। ठिक छ, यो भाका राख्छु। अनि कसलाई सुनाउनुहुन्छ
1: यो भाका? चाहिँ फर्स्ट अफ अल तपाईँ लगायत रेडियो होल इन्टरटेनमा नै मजाले सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु, र साथीहरूलाई डेडिकेसन गर्नु पर्दाखेरि सर हुन्छ सुरेन्द्र तुम्झा, अनि भूमिका राई, रिमा थामी, सानुमा शेर्पा, मिडिया प्रिमियर निमु शेर्पा, अनि रञ्जित राई सर हुनुहुन्छ, अनि सुरेन्द्र शेर्पा लगायत साथीहरू धेरै हुनुहुन्छ, ज जसै मलाई गीत छ र अझ जस्तै यो कार्यक्रम लोकबाट सुनेर बसिराख्नु भएको छ, सम्पूर्ण साथीहरूलाई यो गीत चाहिँ सुनेर मजाले इन्जोय गर्नु होला भन्दै हजुरको पछाडिबाट भिन्न चाहन्छु। हस् नमस्ते, बाई
0: हस्, नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो तीर्थ राई, खानपारी तल्लो पाङ्ठाबाट हामीलाई फोन गर्नुभयो, र साथीले एउटा मिठो लोकप्रिय लोकभाका रोज्नु भएको छ, कोदो रोप्दा लागेको पिराती छुट्यो थोरी फुल्ने बेलामा। ढिला गर्दिन म तपाईँको निम्ति यो मिठो भाका नै प्रस्तुत गर्न चाहन्छु। भाका पश्चात पुनः फर्केर आउने नै छु, अहिले भने यो सुमधुर भाका सुन्दै रहनुहोस्।

0: हजुर, कोदो रोप्दा लागेको विरती छुट्यो थोरी फुल्ने बेलामा साँच्चैको सुमधुर भाका तपाईँको निम्ति प्रस्तुत गरी साथीले हृदयमा पार्नु भएको थियो राजु परियार र देवी घरतीको आवाज रहेको यो भाका तपाईँले सुन्नुभयो। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर सहकार्यमा जोडिनु भएको छ। उहाँहरूको साथ उहाँहरूको सहकार्यमा यो कार्यक्रमलाई चाहिँ आजबाट हामीले शुरू गरेका छौं र अबको एक वर्षको यात्रा उहाँहरूसँगै हुनेछ आशा गर्छु। त्यसभन्दा पश्चात पनि हामी सँगै सहयात्रामा रहिरहनुहुनेछ। तपाईँ पनि सुनिरहनु भएको छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ, मन परेको भाका सरोज्न चाहनुहुन्छ भने 9840768023 नम्बर खुल्लानेछ। ढिला गर्दिन म, फोन कल तर्फ नै लाग्न चाहन्छु। साथी फोन लाइनमा हुनुहुन्छ। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुरबाट उर्मिला राई बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ उर्मिलाजी? हजुर, मेरो खबर एकदमै ठिक छ, आराम छु, सन्चै छु। यताको मौसम पनि धुम्मा धुम्मा छ, आज मौसम निकै शीतल थियो, अहिले पनि राम्रो छ बाहिर है। अनि उर्मिलाजी, आज कुन चाहिँ भाका सुन्नुहुन्छ? भाका रोज्नुहोस् न। मालिङ्गो काटिनी लैलै बिना यो बाजा हुन्छ, यो भाका राख्छु। अनि भाका कसको लागि सुनाउनुहुन्छ नि?
1: आज त दिनमा जन्मदिन परेको छु, चौधरी परिवेशनको अहिले नाना टाढा गदालको जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना भन्दै अब बसिरहेको सुनाउन चाहन्छु। अनि सरकारले सम्झिनु सरकारले विद्यार्थी पनि अब गरिरहेको सुनाउन चाहन्छु। अनि मनकुमारी कान्छु दिदी, कमला मुखिया सुनि दिदी, अनि अमित आली, टाढा शङ्कर, कर्ग सुप्रा, गगन
0: दुराखेरी मुस्टमा भन्दै छ है त उर्मिलाजी। नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो उर्मिला राई, भोजपुरबाट हामीलाई फोन गर्नुभयो। यो विषयमा धेरै साथीहरू जोडिरहनु भएको छ। प्रकाश निरौलाले पनि नमस्ते हजुर, म पनि सुन्दैछु, मलेसियाको पेनाङबाट हो, घर सङ्खुवा सभाको चैनपुर हो, सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ भावना मगर, भावनाजीले पनि मिस यू अल माई फ्रेन्ड्स भन्दै सबैलाई सम्झना गर्नु भएको छ। त्यसै गरेर अर्को साथी सीता वाइबा स्याङदान हुनुहुन्छ, उहाँले सबै साथीहरूलाई सम्झेको छु भनेर लेख्नु भएको छ। मनको साथी जीवन कार्की हुनुहुन्छ, पोखराबाट हामीलाई सुनिरहनु भएको छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। टिकाराम सुनवार हुनुहुन्छ, टिकारामजीले पनि कार्यक्रम सुनिरहनु भएको छ। रामेछापको मित्र हल्का ठमाण्डुबाट हुनुहुन्छ। अनि त्यसै गरेर अर्को साथी राम कटायत हुनुहुन्छ, उहाँले हेलो नमस्ते हजुर, मैता सुदूरपश्चिम अछाम घर बैहाल इण्डियाको महाराष्ट्रबाट कार्यक्रमलाई सुनिरहेको छु भनेर लेख्नुभयो। मीडिया प्रेमी निमु शेर्पा पास्खा बनाट सुङखुरुङबाट हामीलाई सुन्दै रहेको जानकारी गराउनु भएको छ। निमु शेर्पालाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर धर्मराजीले सबैलाई सम्झना छ भनेर मेसेज छोड्नु भएको छ। शान्ति विशी हुनुहुन्छ, शान्ति विशीले रोल्पाबाट हामीलाई सुनिरहनु भएको छ। शान्तिजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हामी सँगै हुनुहुन्छ, मैले यही अपेक्षा लिएकी छु। यति बेला हामीलाई राजविरही काइनाले पनि लोकविप्रादन नमस्कार रमा सिस्टर, मैट हरिघर भई हाल प्रभास मलेसियाबाट कार्यक्रम मार्फत सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ। धेरै साथीहरूको नाम मेन्सन गर्नु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। भोजपुरी उषाले पनि कार्यक्रम सुनिरहनु भएको छ। सुरज राई तुम्सा हुनुहुन्छ, हेलो हजुर सेवा, म सुरज राई तुम्सा भोजपुर घर भई हाल मलेसियाबाट कार्यक्रम सुन्दैछु अनि ड्युटी जाँदैछु, अहिलेको समयमा मौसम सफा छ है भनेर जानकारी गराउनु भएको छ। दिल्ली रुङबाङसा सभा पोखरी ज्यामिरेको मित्रले सुन्दै हुनुहुन्छ। लक्ष्मण मगरले पनि पाथे वास्तु धनकोटाको मित्र हाल मलेसियाबाट सुनिरहनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै अब साथीको रजाइमा परेको यो मिठो भाका राख्न चाहन्छु। यो भाका पश्चात फेरि पनि बाँकी साथीहरूसँग जोडिनको निम्ति बाँकी समयमा आउने नै छु, सुन्दै रहनुहोस्।

0: हजुर, मालिङ्गो काटनी लैले विनायो भाका, यो निकै नै समधुर भाका, जितेन राईको आवाज सरेको भाकालाई साथीले रुजाइमा पार्नुभयो। मैले तपाईँको निम्ति यो भाका सुनाइसकेकी छु। अब पनि कार्यक्रमको आखिरी समयमा छौ, समयले नेटो काट्नै लागिसकेको छ। अन्तिममा एकजना साथीसँग म भलाकुसारी गर्न चाहन्छु, कहाँबाट को आउनु भएको छ उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? धर्मदेवी नगरपालिका मामलिङबाट आउनुभयो, के छ तपाईँको खबर? आराम हुनुहुन्छ युनिसाजी?
1: हजुर मेरो खबर सबै ठिकै छ, आराम त चलेछु भन्नुपर्छ।
0: हजुर, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि होइन?
1: हजुर हजुर, एकदम
0: मजाले सुन्दैछु। ठिक छ, अब समय पनि छोटो छ, भाका पनि सुन्नुपर्छ। भाका रोजाइमा पार्नुहोस् त, कुन भाका राखौँ तपाईँको निम्ति?
1: हजुर मलाई रुदै रुदै जान्छु मेलामा भन्ने सङ्ग बजाइदिउँ न।
0: हजुर, रुदै रुदै जान्छु मेलामा, निकै पुरानो मिठो भाका हो नि यो त होइन?
1: हजुर
0: हुन्छ, यो भाका तपाईँको निम्ति राख्छु। साथीहरू सम्झिनुहोस् न।
1: हजुर साथीहरू सम्झिनुहोस् फर्स्ट, म हजुरलाई अब बस्ने सङ्ग सुनेर मजाले इन्जोय गर्नु होला भन्न चाहे।
0: हस् थ्याङ्क यू सो मच।
1: त्यस्तै गरी बिहानी साथीहरूको तिलकारा भवन मगर बिन्दा तामलिङ सुनिता यात्रा लगायत अब धेरैजना साथीहरू हुन्छ जस चाहिँ मलाई युमिता तामाङ भनेर चिन्नुहुन्छ, सबैलाई
0: नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो युनिसाजी, धर्मदेवी मामलिङबाट फोन गर्नुभयो, उहाँसँग म सुटिसकेकी छु र अब मैले थप साथीहरूलाई फोन कल मार्फत जोड्न सक्दिन, किनकि समयले पनि त नेट काटिनै सकेको छ। यो बसाईमा धेरै साथीहरूले साथ दिनुभएको छ, फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सुनिरहनु भएको छ, कमेन्ट बक्सबाट धेरै साथीहरूका कमेन्टहरू प्राप्त छन्। बराहा पोखरी उमेश फेसबुक आइडी भएको साथीले, हाई सिस गुड इभिनिङ, नमस्ते, आई एम सहयात्री उमेश सञ्जान राई, खोटाङबाट हो, अब बस्ने भाका सबैलाई सुनाउँछु भन्ने धेरै साथीहरूको नाम लेखी बताउनु भएको छ। सरू छेत्रीले, हेलो नमस्ते रमाजी, सुन्दैछु ल, बुटवालबाट सरस्वता पोखरेल, सबैलाई सम्झेको छु भनेर लेख्नुहुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अब पनि चाहिँ मैले कार्यक्रमलाई त्यतिर भेट मार्न चाहन्छु, किनकि समयले पनि गेटो काटिनै सकेको छ, अन्तिममा साथीको रोजाइमा परेको भाका पनि त तपाईँलाई सुनाउनु छ। तसर्थ यतिन्जेलसम्म हामीलाई सुनेको साथी नै तपाईँ सम्पूर्ण लोकपारकी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद भन्न चाहन्छु। र यो कार्यक्रममा आजबाट सहकार्यमा जोडिनुहुने, यो कार्यक्रमलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरूलाई विशेष विशेष धन्यवाद अनि हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईमा जति पनि स्रष्टा सर्जकहरूका भाका राखी सम्पूर्ण स्रष्टा सर्जकहरूप्रति हार्दिक नमन टक्र्याउँदै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीले रोजाइमा पार्नुभएको यो निकै नै सुमधुर मिठो लोकप्रिय भाका रहेको छ। यो भाका तपाईँको निम्ति नै छोड्दै आजको कार्यक्रम लोक चौतारीको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सोनी बजारमा अभाव कायमै तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग, आवश्यकता भन्दा बढ़ी सिलिण्डर संचय नगर्न निगमको आग्रह, टिभीमा प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थी संघ सहित सातजना विरूद्ध मुद्दा दायर, विद्यालय शिक्षा विधेयक बारेको विवाद फेरि सतहमा, छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया,
1: सबै सरकारवालाहरूसँग संवाद गरिसकेपछि चयन कस्तो आउनु पर्ला, हामी समेत गरेर यसलाई परिमार्जन सहित जान सक्ने अवश्य सम्भावना छ र मन्त्रालय त्यसको अवसरको रूपमा हेर्नेछ।
0: मधेस बाहेकका अन्य क्षेत्रमा वर्षा, राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, वर्षाका कारण देशभरका 12 सड़क खण्ड प्रभावित, एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष, पछिल्ला 4 सूचना सेवामा युवाको रोजगारी 31% घट्यो, र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बने।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मुत्रा

0: गते भाद्र 27 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
1: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-625-94 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज पनि उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहज रूपमा पाउन सकेका छैनन्। नेपाल ओइल निगमका अनुसार काठमाडौँ उपत्यकामा ग्यासको बिक्री तथा वितरण मुख्य रूपमा बढ़ेको छ, तर देशका विभिन्न जिल्लामा भने डिपोमा लाइन लाग्ने, ग्यासको पालो कुर्नुपर्ने र पर्याप्त मात्रामा सिलिण्डर नपाउने समस्या अझै पूर्ण रूपमा घटेको छैन। नेपाल ओइल निगमका अनुसार पछिल्लो वितरण विवरणमा काठमाडौँ उपत्यकामा आज मात्रै 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर भरेर बिक्री गरेका छन्। निगमका अनुसार काठमाडौँ उपत्यकामा यो अहिलेसम्मकै उच्च दैनिक बिक्री हो। निगमले आपूर्ति वितरणमा सुधार हुँदै गएसँगै बजारमा देखिएको अभाव पनि क्रमशः कम हुँदै जाने बताएको छ। सरकार र नेपाल ओइल निगमले बजारमा ग्यासको आपूर्ति बढ़ेको बताइरहे पनि कतिपय क्षेत्रमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास अभावबारे सरकारी निकाय र व्यवसायीका भनाई केही फरक देखिएको छ। नेपाल ओइल निगमले पछिल्लो समय पर्याप्त मात्रामा ग्यास आयात तथा बजारमा पठाइएको बताउँदै आएको छ। अर्कोतर्फ व्यवसायी तथा वितरण पक्षले भने विगतमा आधा मात्र भएको सिलिण्डर बिक्री हुँदै आएको अवस्थामा पूर्ण क्षमताको 14.2 किलोको सिलिण्डर पूर्ण बिक्री शुरू भएपछि माग एकैपटक बढ़ेको बताएका छन्। यससँगै अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर सञ्चय गर्न खोज्दा पनि बजारको वितरण प्रणालीमा दबाव परेको निगमको तर्क छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव आवश्यकता भन्दा बढी सिलिण्डर सञ्चय गर्न खोज्दा पनि बजारको वितरण प्रणालीमा दबाव परेको निगमको तर्क छ। देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभावदेखि सांसदहरूले तत्काल
3: सभामा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले भदौको अन्तिम हप्तासम्ममा किसानको भुक्तानी चक्र 25 दिनमा झार्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुग्ध विकास संस्थान डीडीसीले अहिले देशभरका झण्डै 235 दुग्ध सहकारीलाई दूध खरिद बापत झण्डै 35 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी छ।
4: यो माइक पनि चल्छ यो
5: त्यसबाट दुइटैबाट हुन्छ।
4: तपाईँ मेरो अर्थ बुझ्नुहुन्छ?
5: बुझ्छु जस्तो लाग्यो, बुझ्छु मजाले, त्यस्तो गाह्रो नपर्ला। मेरो त एकाउन्ट हो यसरी माइक चेक गर्नु त त्यसमा कतिको साउन्ड आउँदो रहेछ।
4: हेलो माइक चेक, हेलो माइक चेक, हेलो हेलो। चैनपुर नगरीमा पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
6: चैनपुर नगरीमा पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
4: मैले भन्दा त अड्किँदो रहेछु भने
5: होइन, त्यही छ, मिलाउन मिलिहाल्छ। चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना। लाइन पनि आउँदै जाँदैछ। हेलो हेलो हेलो। चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
4: मलाई यो फोन आउँछ भन्ने थाहा थियो, म अझै 15 मिनट लाग्छ।
7: विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
8: अब एकचोटि हामी ट्राई गरौँ यसबाट होइन, अब त्यो भनेपछि यो भन्यो भनेपछि ट्राई गरौँ। तपाईँ यो भन्नुभयो होइन, मैले अब त्यसो भने एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
9: त्यति भने पछाडि यति मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन चैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
8: समय बिहानको 9 बजेदेखि अब के भन्ने त्यस
9: 9 बजेदेखि कति बजेसम्म हो यति नै भन्ने हुँदैन कि कसो
8: बेलुकासम्म 9 बजेदेखि त्यही एक दिवस हुन सकिन्छ। अब यो भनेपछि यो भन्नु पर्यो स्वास्थ्य सेवाहरू, बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा, वृहत रक्तदान अभियान।
9: त्यो एकजनाले भन्दाभयो
8: मिति त भन्नु परेन, यो भन्नै परेन सकेको, अनि आयोजक
9: हुन्छ फाइनल गरिदिउँ ल। अब एकैचोटि पारेर
8: कटिङ गर्न मिलेको छ लाइभ।
9: हेलो चैनपुर चैनपुर नगरी माने पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
8: एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।
9: यसलाई चाहिँ एकैचोटि मिति भनौँ कि यही मिति भन्दा ठिक हुन्छ कि यही मिति 2083 सालदेखि भनिदिउँ क्यारे है,
8: यही मिति भन्दा त्यो दिन पनि भन्न मिलो, आइतबार पनि भन्न मिलो।
9: यति नै भन्छ नि त मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क हो एकैचोटि मिति 2083 साल भाद्र 7 गते आइतबार चैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन चैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
8: समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान।
9: चैनपुर नगरपालिका जिल्ला अस्पताल संघ सभा ब्रह्मकुमारी समाजसेवा प्रभाग जिल्ला रेडक्रस सोसाइटी संघ सभा आयोजक र सहकार्य नै भने कि आयोजक मात्रै भन्नुभयो आयोजक एवं सहकार्य चैनपुर नगरपालिका जिल्ला अस्पताल संखुवा सभा ब्रह्मकुमारी समाजसेवा प्रभाग जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा
8: यति गर्दा कति पुगिसक्यो
9: तपाईँलाई काटकुट गरेर हेरौँ एक मिनट जति हुन्छ होला।
7: पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना। तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदैन,
9: कस्तो राम्रो सुनिने क्या तपाईँको त बोल्ड यो त एकदमै धेरै भइरहेको छ क्या।
7: तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ। मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसरमा खुल्ला वृहत रक्तदान एवं विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन हुने भएको हुँदा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। आउनुहोस् यस विशाल समय बिहानको 9 बजेदेखि आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्।
4: अनि अर्को के आउने त
7: आउनुहोस्
4: यस विशाल महाअभियानमा त
8: आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्।
7: उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान। आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्मकुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा।
4: यसमा पछाडि के भन्नु?
7: आउनुहोस्
4: लास्टमा छोड्दा के भन्नु?

0: रक्तदान जीवदान सबैभन्दा महान दान भन्नुपर्छ क्या
1: हुन्छ
0: छोडेर होइन
1: तपाईँले भनिदिनु
0: रक्तदान जीवनदान सबैभन्दा महान दान सक्यो है
2: रक्तदान जीवनदान सबैभन्दा महान दान रक्तदान जीवनदान सबैभन्दा महान दान
0: यसमा नि अब
1: हजुर
0: म्युजिक के लगाउनुहुन्छ
1: के रक्तदान सम्बन्धी युट्युबमा भेटिन्छ
2: तपाईँको एक बालगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ भाग्य बनाउँदछ मिति 2083 साल भाद्र 7 गते आइतबार सैनपुर नगर अस्पताल परिसर

0: त्यही गर्ने गरौँ रक्तदान भन्ने
1: यो अर्कै रहेछ, अर्कै हो,
0: यो पनि ठिक छ,
1: यो पनि ठिक रहेछ,
0: जस्तो गरे सुन त, यो पनि सुनेको हो.
1: तपाईँहरूकै कार्यक्रमको यो
0: स्वर पनि झन्डै पारी गरेको के राखेको सुन्नु हजुर सक्छौँ त ए हुन्छ सर खुचै आउनुहुन्न अरे हुन्छ यो थियो नि ठिक छ है
1: ठिकै छ पनि
0: धेरै सुरुमा चाहिँ कि लास्टमा चाहिँ रक्तदान गरी गरौँ भन्ने राख्छ नि कि
1: रक्तदान गरी गरौँ जीवनदान भनेर छ नि एउटा अगाडिको चाहिँ त्यो चाहिँ अन्तिममै अन्तिममा राख्दैन भन्छ त्यो
0: एकदमै जुन लास्टमा चाहिँ त्यो गरेर ठ्याक्कै इन्डिङ गरिदिनु न ल हुन्छ अनि मलाई केमा पठाइदिनुहुन्छ
1: वाट्सएप इमेल भए सजिलो अझ
0: बिक्री
1: वाट्सएपै गरिदिन्छु अन्ठानब्बे चार एक्काइस
0: जिरो छपन्न बाहन्न
1: जिरो छपन्न बाहन्न यति हुन्छ
0: रचना आचार्य है
1: हुन्छ
0: म तपाईँलाई तपाईँको फोन नम्बर
1: अन्ठानब्बे चार चौरासी
0: चौरासी नि
1: पाँच आठ अन्ठाउन्न
0: पाँच
1: आठ
0: आठ
1: नौ सय सडचालिस
0: नौ चार सात
1: हजुर
0: यो रेडी सङ्घको छ रेडी खानबाट पनि पठाइदिनु है
1: ए हुन्छ
0: मिल्छ नि होइन
1: मिल्छ
0: के नाम
1: मेरो रमा राई

0: Ay, cámara, ¿eh?
1: Ay, sí.
0: A ver, ¿qué es? ¿Qué es? ¿Qué es? ¿Qué es? ¿Qué es? ¿Qué es?

0: यसले एआई को विस्तारसँगै श्रम बजारमा पुस्तागत अन्तर समेत बढ़दै गएको संकेत गरेको छ। बीओके को प्रतिवेदनले भने एआई प्रविधिको विस्तारलाई मात्र रोजगारी घट्नुको कारण मान्न नहुने स्पष्ट पारेको छ। एआईलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रोजगारीमा पर्ने प्रभाव निर्धारण गर्ने प्रतिवेदनको निष्कर्ष छ।
1: नेपाल दर्पणमा अब खेल खबर। भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बनेका छन्। 28 वर्षको ब्याटर पन्तले घरेलु टोली श्रीलंकासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन्। उनी टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाड़ी पनि बनेका छन्। पन्तले टेस्ट क्रिकेटमा 99 पारीमा 4,918 बलको सामना गर्दै 100 छक्का प्रहार गर्दै इतिहास रचेका हुन्। यसअघि यो कृतिमान इंग्ल्याण्डका बेन स्टोक्सको नाम थियो। उनले 151 पारीमा 9,042 बलको सामना गर्दै टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गरेका थिए। टेस्ट क्रिकेटमा 100 छक्का पूरा गर्ने अरू दुईजना खेलाड़ी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्यूजील्याण्डका ब्रेन्डन म्याकलम रहेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ। स्टोक्सले 220 पारीमा 138 छक्का प्रहार गरेका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै। तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग। आवश्यकता भन्दा बढ़ी सिलिण्डर संचय नगर्न निगमको आग्रह।
1: टीभीमा प्रश्नपत्र बाहिरेको प्रकरणबारे शिक्षक र विद्यार्थी सहित 7 विरूद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयकबारे विवाद फेरि सतहमा। छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया।
0: मधेस बाहेक अन्य क्षेत्रमा वर्षा। राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। देशभरका 12 सड़क खण्ड प्रभावित।
1: एआई को तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष। पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31% घट्यो।
0: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईसँगै।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रू 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि लक्ष्य संख्या 2 बजेट रू 4,20,000 प्रस्तावको कुल लागतको बढ़ीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको वेबसाइट www.pmamp.sanghwasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852098079 संखुवा सभा 029420049 9852773376 भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
2: छिटो निस्कन भनेको ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्। साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
3: अहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुन्छ पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, पुरानो मनोकामना सुन्छ पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गर गहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
4: साथै 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
5: मनोकामना सुनचाँदी पसल,
6: चैनपुर 6 त्रि चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98-62-13-67-44 9015-38-77-75।
3: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826233964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
7: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
7: औ लु, समस्याको समाधान भनेकै म हो।
9: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
8: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: अब त्यहीबाट जाने
7: लाखै सल्लाह दिएको के पाक बोले मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ पोन्टिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
10: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852514994 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
11: लै लै मायालै काटीमा खुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
12: नमस्कार, म लोक गायक तमलिकान्त भेटवाल। तपाईँ अहिले सुन्नुहुन्छ।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 9957208 9241-92-4699-9241-92-96-86-98-7678। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: लु, समस्याको समाधान भनेकै म
4: हो। कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ, त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीँबाट जाने
2: लाखे सलमै देखेर के पाक्क बोले मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51094-9912-3772 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
1: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
0: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
1: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछु तेरो काकी।
2: ल ल आमा, म तँ गए छु आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स फ्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
4: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 9861443460।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
6: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह देखेर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटी फोन्टिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852151094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: लै लै मायालाई काटीमा कुटी खसीको मासु सकी सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
10: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्नुहुन्छ।

0: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो हौ गुटुङटुङ,
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु समस्याको समाधान भनेकै म हो,
3: गरौ जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जानु
1: लाखेगर के पाक्क बोले कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5551 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
6: ए लु जचाउन जानुपर्छ काका।
5: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
4: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाड जोड्नी नक्का नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
8: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
4: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
8: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029 5701 292, फोन नम्बर 98 4345 0019।
9: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जानु
2: लाखेर के पाक्क बोले। कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
5: गुड प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थिस् एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
5: चैनपुर नगरीमा नै पहिलो पटक खुल्ला रूपमा हुन गइरहेको वृहत रक्तदान महाअभियान साथै विशेषज्ञ सहितको निशुल्क एक दिवसीय स्वास्थ्य शिविर बस्ने सूचना।
8: एक थोपा रगत अनन्त आशीर्वाद, तपाईँको एक थोपा रगतले कसैको जीवन बचाउँदछ, आशा जगाउँदछ, भाग्य बनाउँदछ।

सैनपुर नगर निवासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। समय बिहानको 9 बजेदेखि आउनुहोस्, यस विशाल महाअभियानमा सहभागी बन्नुहोस्। उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, जनरल सर्जन सेवा, रेडियोलोजिस्ट सेवा, आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा र वृहत रक्तदान महाअभियान। आयोजक एवं सहकार्य सैनपुर नगरपालिका, जिल्ला अस्पताल संखुवा सभा, ब्रह्म कुमारी समाज सेवा प्रभाग, जिल्ला रेडक्रस सोसाइटी संखुवा सभा। रक्तदान जीवनदान सबैभन्दा महा

0: Me na vida.
1: Pani, jivan ko aadhar ho. Tara swachha pani, swasth jivan ko aadhar. Himalayas Altar, Langtang Himalko swachha prakritik pani, aba tapai ko haatma. अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्तर ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयस स्प्रिङ वाटर प्रणाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतीय सेना प्रमुख धीरज सेठले प्रधानमन्त्री वीरेन्द्र शाहसँग भेट गर्नुभएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजदूतलाई सँगै राखेर भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा द्विपक्षीय आपस हित र सम्बन्धका विषयमा छलफल भएको छ। भारतीय सेना प्रमुख सेठ चार दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नु भएको हो। भ्रमणको दोस्रो दिन उहाँले हिजो राष्ट्रपति भवन स्थित निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्राप्त गर्नुभएको थियो। उहाँले हिजै प्रधान सेनापति अशोक राज सिग्देलसँग पनि जंगी अड्डामा भेट्नुभयो। सेठ भोलि स्वदेश फर्कने कार्यक्रम छ।
3: सुनसरीको दिवानगंज र सिराहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ। सरकारले छुट्टा छुट्टै समिति गठन गरेर घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो। दुवै समितिले आज गृहमन्त्री शुभम गुरूङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफेले जानकारी दिनुभयो। उहाँका अनुसार दुईवटा समितिबाट छानबिन प्रतिवेदन आएको र त्यसमा भएको निष्कर्ष र सिफारिश अध्ययनको क्रममा रहेको छ। कप्तानगंज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो। सिराहाको गोल बजारमा भएको घटनाबारे गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेर सिफारी समितिको प्रतिवेदन बुझाएको हो। विमानगंज गाउँपालिका 3 स्थित कप्तानगंजमा हिन्दू र मुस्लिम समुदायको बीचमा साउन 10 गते भएको झडपमा 3 जनाको मृत्यु भएको थियो। सुनसरीमा गोली लागेर कप्तानगंजका 30 वर्षीय ओम प्रकाश मेहता, 20 वर्षीय जयप्रकाश मेहता र 22 वर्षीय रविन्द्र मेहताको ज्यान गएको थियो। सिराहाको गोल बजारमा साउन 14 गते भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा 18 वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
2: प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि संसदमा आउने नीति तोकेको भोलिपल्ट प्रतिनिधि सभामा महिला सांसदहरूले हंगामा गरेका छन्। उपसभामुख रूबी कुमारी ठाकुरले सदनको कार्यवाही अघि बढ़ाउँदा महिला सांसदले हो हल्ला गरेका हुन्। सत्तारूढ़ रासोपाकी सांसद ज्वाला संग्रौलाले तत्कालीन सरकारको पालामा गुण्डा राज भएको टिप्पणी गरेपछि कंग्रेस एमालेका महिला सांसदले नियम आपत्ति गर्न खोजेका थिए। उपसभामुख ठाकुरले नियम आपत्ति

0: मिल्छ बस्नुहोस् भन्दै आग्रह गरेपछि दर्जनौ महिला उठेर हात हल्लाउँदै हल्ला गरे। त्यसपछि संगौलाले आफ्नो अभिव्यक्ति सच्याउनुको सट्टा झन प्रमाण दिन तयार रहेको बताउनुभयो।
1: मैले अघि बोलेको एउटा शब्द गुण्डाराजप्रति उहाँको आपत्ति भएछ। मलाई के लाग्यो भने यो छलफलमा भाग लिनेमा 21 को 9 भन्छ कि बोल्न पाउने अधिकारले सदनको कार्यमा बाधा पर्ने मनसाले दुरूपयोग गरेको जस्तो मात्रै लाग्यो। यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रश्नसँग भन्न चाहन्छु। तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख हुँदै। यदि त्यो कुरा पनि मान्य हुन्छ भने हामीले बोलेका हरेक कुरामा
0: संगरौलाको अभिव्यक्तिपछि विपक्षी सांसद झनै चिडिए। त्यसपछि नेकपा एमालेकी सांसद साजिता खातुन सिद्दिकीले प्रतिकार नै गर्नुभयो।
2: आज गुण्डाराजका कुरा गर्दा गुण्डाराज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो। किनभने सरकार तपाईँको छ, तपाईँको सरकार छ,

0: हुनुभएको थियो।
1: हामीले अल्छी भएर गर्न नचाहेर नभएको विषय होइन। यो अलिकति गम्भीर विषय पनि छ र म सम्मानित सजनलाई के विषयमा अलिकति घुत्लिन अनुरोध गर्छु भने हामी भन्दा अत्यन्त सम्पन्न पश्चिम देशका मान्यज्यू आफै जुन देशमा लामो समय अनुभव गर्नुभयो त्यो देशको पनि उहाँहरूले अध्ययन गर्नुभएको हुन्छ। यसरी अवैधानिक अथवा कतिपय अवस्थामा आफ्नै खर्चमा विदेश गएका आफ्नो नागरिकहरूलाई राज्यले यसरी करदाताको पैसा प्रयोग गरेर उद्धार गर्ने गरेको देख्दैन।
0: अवैधानिक तरिकाबाट विदेश गएर मृत्यु भएकाहरूको शव ल्याउने प्रक्रिया सजिलो नभएको जवाब सुनेपछि हाँसिकाले प्रति प्रश्न गर्न खोज्नु भएको थियो। सभामुखले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप स्पष्टीकरण शोध नपाइने बताएर मन्त्रीले आसन ग्रहण गर्न आग्रह गरेपछि आशिका रिसाएर खिन्न भएको थियो।
2: मान्य सदस्यहरू, मान्य मन्त्रीले सभाको आकस्मिक सुन्ने र विशेष समयमा उठेका प्रश्नहरूको जवाब दिनुभएकोले यसमा स्पष्टीकरणको व्यवस्था नरहेको ब्यौरा जानकारी गराउँछु। मान्य मन्त्री आसन ग्रहण गर्नु।
0: संसदबाट निस्केपछि आशिकाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शव ल्याउन सरकारले छुट्याएको 15 करोड़को हिसाब माग्नु भएको छ। मन्त्रीले सो रकम खर्च गर्न पनि कानून नभएको भन्दै कार्यविधि बनाउने क्रममा रहेको जानकारी दिनुभएको थियो। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर साईले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले सरकारलाई निरोसँग तुलना गर्नुभएको छ। देशभर फैलिएको प्राकृतिक विपदबाट भएको क्षतिको विवरण सुनाउँदै उहाँले सरकारको खोजी गर्नुभएको छ। गृहमन्त्रीको भोट फिर्ता गर्ने अभिव्यक्ति र प्रधानमन्त्री कार्यालयमै लुकेर बसेको भन्दै व्यङ्ग्य गर्नुभएको छ।
3: विपद आउँछ, नागरिकले ज्यान गुमाउँछ, घर बोक्छन्, बस्ती डुब्छन्, तर सरकार रोम जलिरहेको छ, बाँसुरी बजाइरहेको छ भन्ने अवस्थामा छ। सम्माननीय सभामुख महोदय, सरकार कहाँ छ यतिखेर कि गोर्खामा धमाधम भोट फिर्ता गर्दैछ? सम्माननीय सभामुख महोदय, व्यवस्थापनका नाममा सुकुम्बासी बस्तीमाथि राज्यको चरम लापरवाही र संवेदनहीनताका कारण निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्ने, लखेटिएका सुकुम्बासी कहाँ छन्, अवस्था कस्तो छ, सरकारले हेर्न भ्याएको छ कि सचिवालयको पल्टनभित्र व्यस्तताको बहानामा लाइक र कमेन्टको घण्टी बजाउनमै मस्त छ।
0: रासपा सांसद रचना खतिवड़ा खत्रीले भने आगामी बहुदौ 23 गते जेलजेल आन्दोलनको 1 वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ।
2: जहिले पनि सत्ता र शक्तिमा पुग्नु मात्रै राजनैतिक सफलता ठान्ने नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डमा पछिल्लो समय निकै छटपटी देखिन थालेको छ। भदौ 23 र 24 गतेको जेएनयू विद्रोहले पुरानो सत्ता भत्काएर नयाँ सरकार भनेसँगै प्रचण्ड युद्धकालीन शैलीमा फर्किएर धाक धम्किएर चेतावनी दिँदै आउनु भएको छ। कहिले एकै दिनमा सत्ता पल्टाउने त कहिले सरकार विरूद्ध कड़ा विद्रोह गर्ने चेतावनी दिने उहाँको दैनिकी जस्तै बने 10 वर्ष युद्ध लडेका प्रचण्डमा युद्धको धङधङी अझै नहटेको भन्दै उहाँको आलोचना हुने आएको छ। आज मात्रै प्रचण्डले सड़क संघर्षका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ। पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएकाले सड़कबाटै प्रतिवाद गर्नुपर्ने समय आएको जिकिर गर्नुभएको हो।
4: र अधिकारमाथि पनि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइरहेको छ र हाम्रा मजदुर किसान र गरिब जनतामाथि राज्यकै तर्फबाट हमला भइरहेको छ। त्यसको सामना गर्ने मुख्य जिम्मेवारी पनि अहिले इतिहासले हाम्रै हातमा दिएको छ।
2: केही दिन अघि मात्रै कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू हुँ भन्दै दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै प्रचण्डले संविधान विरूद्ध नबोल्न सचेत गराउनु भएको छ। यदि बोले आफै सकिने टिप्पणी गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेशमा हालै सत्ता साझेदारी गर्नुभएका प्रचण्डले प्रवृत्ति नसचिए उहाँसँग पनि पार्टी एकता नहुने बताउनु भएको छ। यसअघि देउवा र ओलीसँग पालै पालो मिलेर पटक पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्ड अहिले सत्ता खुस्किएपछि रिसाउनु भएको हो।

0: नेकपा एमालेले किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। यसअघि साउन 27 गते थपलिया विरूद्ध एमालेका 16 प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए, तर पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढ़ाउने सहमति जुटाइएको हो। एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागबण्डमा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो।
1: नेपाल परिवेशमा नयाँ सरकार बने पनि रोकिएन विदेश जानेको लड्को, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मार्जलका सिटी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरूभन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपी भिसी प्रडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।
4: आई रहा।

0: ढुक्क होइन, ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: वैदेशिक रोजगारीमा जान साउनमा मात्रै 70,000 भन्दा बढ़ीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले आज तथ्याङ्क सार्वजनिक गर्दै साउन महिनामा मात्रै वैदेशिक रोजगारीका लागि 70,441 जनाले श्रम स्वीकृति लिएको जनाएको हो, जसमा 60,472 पुरूष र 9,969 महिला रहेका छन्। एक महिनाको अवधिमा 42,693 जनाले श्रम स्वीकृति लिएका छन् भने 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। एक महिनामा मेन पावर मार्फत 29,447 जनाले श्रम स्वीकृति लिएका छन् भने 12,442 जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्। त्यस्तै जीटूजी मार्फत 712 जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। साउनमा सबैभन्दा बढ़ी संयुक्त अरब इमिरेट्स यूएई गएका छन्। यूएईका लागि 18,784 जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा छ। त्यस्तै मलेसियाका लागि 12,498, कतारका लागि 10,360 र साउदी अरब जान 8,613 जनाले श्रम स्वीकृति लिएका हुन्। गत असारमा 69,362 जनाले श्रम स्वीकृति लिएका थिए। गत आर्थिक वर्ष 2082-83मा 7,92,187 जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।
0: अविरल वर्षासँगैको बाढ़ी पहिरो र लेतो तथा सड़क भाँसिएका कारण देशका विभिन्न स्थानका सड़क खण्ड प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाका 12 सड़क खण्डमा आवागमन प्रभावित भएको छ। काभ्रे सिन्धुली जोड्ने खुरकोट नेपाल थोक कटुञ्जे बेसी बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै राति 6 बजेदेखि बिहान 4 बजेसम्म शहरी साधारण आवागमन बन्द गरिएको छ। नेपाल प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार सो समयमा सवारी साधन सञ्चालन गर्न पाइने छैन। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्गमा यिनको पहिरोबाट ढुङ्गा माटो सहितको लेदो खसेर सड़क अवरूद्ध भएको छ। सोही गाउँपालिकाको लिपिङमा सड़क भाँसिएपछि अरणीको राजमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याप्रुबेसी सड़क खण्ड त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीका अनुसार लमजुङको मर्संगी गाउँपालिका 4 राम बजार स्थित बेसीसर मुनाङ सड़क खण्डमा अविरल वर्षाका कारण सड़क माथिबाट खसेको पहिरोले सड़क अवरूद्ध भएको छ। मुस्ताङको भारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 स्थित समर खोला र घाकर खोलामा लेदो सहितको बाढ़ी आएपछि जमसम कोरोला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। साथै सड़कको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवाजात नगर्न प्राधिकरणले आम नागरिकमा अनुरोध गरेको छ।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त सहकारी र मोटरबाज पीड़ितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा रहेका वित्तीय पीड़ितहरूलाई भेट्न पुग्नुभएकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले पीड़ितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानको उपाय खोज्नु पीड़ितहरूका समस्या समाधानका लागि विगतको अघिल्लो सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिनुभयो। भेटका क्रममा आन्दोलनरत पीड़ितहरूले आफ्ना समस्या र पीड़ा सुनाएका थिए।
0: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले सरकारसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदीको नेतृत्वमा 4 सदस्यीय टोली गठन गरेको भोलिपल्ट प्रसाईले 9 सदस्यीय टोली बनाउनु भएको हो। भक्तपुर स्थित निवासमा बसेको बैठकले विष्णु बोहरा छेत्रीको नेतृत्वमा वार्ता समिति गठन गरेको छ।
3: पत्रकार किशोर श्रेष्ठ आफूले पक्राउ रोक्न माग गर्दै उच्च अदालत पाटन पुग्नु भएको छ। आफूमाथि धरपकड नगर्न नगराउन र संचार उपकरण बरामद नगराउने आदेशको माग सहित श्रेष्ठले आज उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिनुभएको हो। उपसभामुख रुबी ठाकुरले हिजो ललितपुर प्रहरीमा जाहेरी दिएपछि सोही आधारमा पक्राउ पर्न सक्ने भन्दै श्रेष्ठ अदालतको ढोका ढकढकाउन पुग्नु भएको हो। यता ललितपुर जिल्ला अदालतले पक्राउ अनुमति दिने या नदिने निर्णय दिन कागजात माग गरेको छ। पत्रकार श्रेष्ठ हिजो सर्वोच्चको आदेशमा रिहा हुनुभएको थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो।
0: नेपाली भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम दाह संस्कार गरिएको छ। 93 वर्षको उमेरमा हिजो बिहान बुढा नीलकण्ठ स्थित निजी निवासमा निधन भएका श्रेष्ठको आज काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। श्रेष्ठको विदायका क्रममा निकालिएको शोभायात्रामा गृहमन्त्री सुदन गुरूङ, ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, कंग्रेस सभापति गगन थापा, काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता थियो।
3: नदीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत कीर्तिमानी पर्वतारोही निर्मल पुर्सा निम्साईको सम्मान र स्मृतिमा उनको जन्मथलमा शालिक बनाउने भएको छ। गाउँ कार्यपालिकाको आज बसेको बैठकले गत साउन 14 गते पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिउँ पहिरोमा पुरिएर ज्यान गुमाएका 10 सदस्यीय पर्वतारोही टोलीको नेतृत्व गरेका पुर्जाको शालिक बनाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भारत कुमार पुण्डे बताउनुभयो। अन्नपूर्णका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको नामबाट नामकरण गरिएको नार्सियाङबाट अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गलाई निम्स्ताई मौरिस हर्जोग नामकरण गर्न हर्जोगका परिवारसँग परामर्श लिएर निर्णय गर्ने अध्यक्ष पुण्डे बताउनुभयो।
0: स्वतन्त्र चालक फाउण्डेशन नेपालको आह्वानमा राइड शेयरिङका समस्या विरूद्ध चालकले आज पनि प्रदर्शन गरेका छन्। राइडर र चालकहरूको उचित हकित संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै उनीहरूले शान्तिपूर्ण आन्दोलन र विरोधका कार्यक्रम गरेका हुन्। डिजिटल राइड शेयरिङ सम्बन्धी नीतिगत सुधार गर्न, चालक तथा राइडरको उचित पारिश्रमिक सुनिश्चित गर्न र श्रम शोषण बन्द गराउन दबाव दिने उद्देश्यले उनीहरूले आन्दोलन गरेको लामो समय भइसकेको छ। तर सरकारले हालसम्म उनीहरूको माग सम्बोधनका लागि कुनै पहल गरेको छैन। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: सुहाउन संचार नेटवर्क सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
2: हेटौडामा विद्यालयबाट घर फर्किँदै गरेका चार विद्यार्थीलाई खोलाले बगाएको छ। हेटौडाको महानगरपालिका 19 स्थित वासुदेव खोलाले बगाउँदा एक विद्यार्थी पनि मृत भेटिएको स्थानीयले बताएका छन्। निर्मय माध्यमिक विद्यालय हेटौडा 19 अध्ययनरत उनीहरू आज पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो। उनीहरू सबै कक्षा 5 भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ। घटनापछि उनीहरूको खोजी कार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
1: आज बिहान भएको जीव दुर्घटनामा मकवानपुरको भीमफेदी गाउँपालिका 6 जोरी खेतमा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मी बौडु रहेकी छन्। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो। काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको स्कर्पियो जीप बिहान करिब 7 बजे जोरी खेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो।
2: सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देवालाई पदमुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेशसभाका सचिव देव बहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधान अनुसार लगातार 10 भन्दा बढ़ी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण पदमुक्त गरिएको जानकारी दिनुभएको छ। आजै सभामुख भीम बहादुर भण्डारीले देवालाई पदमुक्त गर्ने सम्बन्धी निर्णय गरेको बताउनुभयो।
1: ब्याङ्कबाट फोन गरेको भन्दै केवाईसी अपडेटका नाममा ठगी गर्ने 4 जना पक्राउ परेका छन्। पक्राउ परेमा 12 देउताल गाउँपालिका 4 का 22 वर्षीय अभय तिवारी, नवलप्रासी बर्दगार सुस्ता पश्चिमका 22 वर्षीय जय कुमार केवट, रामग्राम गाउँपालिका 17 का 22 वर्षीय विद्यासागर केवट र पर्सा का 27 वर्षीय कुबेर थापा रहेका छन्।
2: नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले प्रस्तावित सवारी तथा यातायात ऐन 2083 का प्रावधान यातायात श्रमिक स्वरोजगार व्यवसायी तथा आम उपभोक्ताको हितमा हुने गरी संशोधन गर्न सरकारसँग माग गरेको छ। संगठनले संशोधन प्रस्तावसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो।
1: साताको दोस्रो शेयर कारोबार दिन निफ्टी परिसूचक आज 2 अंकले घटेको छ। त्यसैगरी परिसूचक 19.34 अंकले घटेर 2622 को बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीको शेयर 5.07 अर्ब रूपियाँमा कारोबार भयो। 13 मध्ये एउटा उपसमूहको शेयर मूल्य बढेको छ भने 12 उपसमूहको शेयर मूल्य घटेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेन संकटमा जानी जानी तनाव बढ़ाउने बाटो रोजेको बेलायतमाथि आरोप लगाएको छ। रूसभित्रका सैन्य तथा औद्योगिक लक्ष्यमा भएका आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले यस्तो आरोप लगाएको हो। बेलायत सम्बन्धी रूसी दूतावासले विज्ञप्ति मार्फत बेलायतले रक्तपातपूर्ण अपराध र आतंकवादी आक्रमणको सहयोगी तथा सह अपराधीका रूपमा काम गरिरहेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। दूतावासले बेलायतका कदमले परिणाम अपरिहार्य रूपमा आउने र त्यसको जवाफ बेलायतले दिनुपर्ने चेतावनी दिएको छ। द्वन्दमा बेलायतको संलग्नता जति गहिरिँदै जान्छ उसले चुकाउनु पर्ने मूल्य पनि त्यति नै बढ़दै जाने रूसी पक्षको भनाई छ। रूसको आरोपको जवाफमा बेलायतकी रक्षा मन्त्रालय एमओडीका प्रवक्ताले बेलायत युक्रेनसँग काँधमा काँध मिलाएर उभिरहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अवैध आक्रमण विरूद्ध आत्मरक्षा गर्न युक्रेनले आवश्यक उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बेलायतले बताएको छ। सन् 2022 को फेब्रुअरीमा रूसले युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरू गरेता बेलायत किएवको प्रमुख समर्थक मध्ये एक बनेको छ। बेलायतले युक्रेनलाई हालसम्म करिब 25 अर्ब पाउण्ड अर्थात 33 अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा शानदार जित निकालेको छ। आज भएको खेलमा नेपालले भारतको कर्नाटक राज्य स्तरीय टोली विरूद्ध 116 रनको जित निकालेको हो। नेपाली दिएको 189 रनको लक्ष्य पछाएको कर्नाटकको टोली 28 ओभरमा 72 रनमा अल आउट भयो। कर्नाटकका लागि शरद श्रीनिवासले सर्वाधिक 32 रन बनाए। अन्य ब्याटरहरूले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। नेपालका करण केसी, ललित राजवंशी, शेर मल्ल र बसीर अहमदले दुई दुई विकेट लिँदा सन्दीप लामिछानेले एक एक विकेट लिए। टसितिर पहिले ब्याटिङ रोजेको नेपालले 45 ओभरमा सबै विकेट गुमाएर 188 रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले 49, ईशान पाण्डेले 34, देव खनालले र सन्दीप जोराले 77 रन जोडे। कर्नाटकका लागि कृति एमले 8 सर्वाधिक 5 विकेट दिए। एससीसी प्रिमियर कप खेल्न मलेसिया जानु अघि नेपालले भारतमा अभ्यास गरिएको प्रिमियर कप अगस्त 30 हुँदैछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: प्रधानमन्त्रीसँग भारतीय सेना अध्यक्षको भेट, भोलि स्वदेश फर्कने। सुनसरी र सिराहा घटना छानबिन समितिले बुझाए गृहमन्त्रीलाई प्रतिवेदन।
1: होली र देउबासँग प्रचण्ड आक्रोशित, बागमती प्रदेशको संसदीय दलको नेतामा थपलियालाई कायम राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने एमालेको निर्णय।
2: खेतोदामा विद्यालयबाट घर फर्किँदै गरेका 4 विद्यार्थीलाई खोलाले बगायो, एक मृत भेटिए, अन्यको खोजी कार्य जारी।
1: युक्रेन संकटमा बेलायतले तनाव बढ़ाउने बाटो रोजेको रूसको आरोप, मूल्य चुकाउनु पर्ने चेतावनी। युक्रेनसँग काँधमा काँध मिलाएर उभिने बेलायतको जवाब।
2: र पहिलो अभ्यास खेलमा नेपाल विजयी, भारतको कर्नाटक 116 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: अरू
1: 97.6 MHz
0: हरपल
1: हर तपाईँ सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
4: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु समस्याको समाधान भनेकै म हो,
5: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: अब त्यहीबाट जाने
3: लाखै सल्लै देखेर के पाक त बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51094, 98126-77-42 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: कहाँमा हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
8: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
7: ए बेहुलीले लगाएको गरगहनाको बारे कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
8: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। 2 नम्बरी सुनलाई रिफाइन गरी 1 नम्बरी गरिन्छ।
10: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
9: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
11: लै लै माया लै काटीमा खुटी खसीको मासु साथी ऐ सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
12: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: एक थोपा रगत अनन्त आशीर्वाद तपाईको एक थोपा रगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ
1: स्वास्थ्य शिविर बस्ने सूचना
0: एक थोपा रगत अनन्त आशीर्वाद तपाईको एक थोपा रगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ भाग्य बनाउँदछ
1: मिति 2083 साल भाद्र 7 गते आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस् हार्दिक अनुरोध गर्दछौ समय बिहानको 9 बजेदेखि आउनुहोस् यस विशाल महाअभियानमा सहभागी बन्नुहोस् उपलब्ध सेवाहरू बाल रोग विशेषज्ञ सेवा स्त्री रोग विशेषज्ञ सेवा जनरल फिजिसियन सेवा जनरल सर्जन सेवा रेडियोलोजिस्ट सेवा आँखाको मोतियाबिन्दु स्क्रिनिङ सेवा वृहत रक्तदान महा
2: आयोजक एवं सहकार्य
1: उपलब्ध सेवाहरू भागी बन्नुहोस्
2: हार्दिक अनुरोध गर्दछौ समय सैनपुर नगरपालिका एवं आयोजक एवं सहकार्य सैनपुर नगर आयोजक
1: समय बिहानको 9 बजेदेखि
2: हार्दिक अनुरोध गर्दछौ समय आयोजक एवं सहकार्य सैनपुर नगरपालिका
1: समय बिहानको समय बिहानको 9 बजेदेखि दान महाअभियान
2: आयोजक एवं सहकार्य सैनपुर नगरपालिका जिल्ला शेर्को सोसाइटी संकुवा सभा
0: रक्तदान जीवनदान सबैभन्दा महान दान रक्तदान जीवनदान

0: कैन्दो नगरीमा नै पहिलो पटक खुल्ला
1: एक थोपा रगत अनन्त आशीर्वाद तपाईको एक थोपा रगतले कसैको जीवन बचाउँदछ आशा जगाउँदछ भाग्य बनाउँदछ एक थोपा रगत अनन्त आशीर्वाद

मायाले रामको नि मायाले आए छोप्यो संसार मायाले

0: त्यो पनि मुर्छ हतार छ त्यही अब अब यति भए हामी फर्ममा आइयो फेरि होइन अब फेरि यस्तै जसले गाउनु पर्यो के है
1: सरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल भदौ 3 गते बुधबार श्रावण शुक्ल सप्तमी 19 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: ग्यास आयातमा तथ्याङ्कमा कृत्रिमान, बजारमा अभाव, कंग्रेसको महाधिवेशन गर्न विभिन्न समितिहरू गठन, सिरहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष, नेपालीले पनि चाँडै क्यूआरबाट भारतमा भुक्तानी गर्न सक्ने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको फस्टाउने पुष्प व्यवसाय शीर्षकको शुभ समाचार।
0: बर्दिवास 5 स्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरमा भदौ 1 गते परेको सोमबार पनि दर्शनार्थीको थेगी नसक्नु भीड़ लाग्यो। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुको भीड़सँगै मन्दिर परिसरमा फूल तथा पूजा सामग्रीको कारोबार समेत बढ़ेको छ। श्रद्धालुले चढ़ाउने फूलमाला, बेलपत्र, धतुरो लगायतका पूजा सामग्रीको माग बढ़ेपछि टुटेश्वर धाममा यस वर्ष 1 करोड़ रूपियाँ भन्दा बढ़ीको पुष्प कारोबार भएको जनाइएको छ। टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम यादवका अनुसार यस वर्ष मन्दिर परिसरमा फूल व्यवसायका लागि 200 भन्दा बढ़ी व्यवसायीले नाम दर्ता गराएका छन्। साउने सोमबारका दिन विशेष गरी फूलमालाको माग उच्च हुने गरेको व्यवसायी बताउँछन्। व्यवसायीका अनुसार एउटा माला सामान्यत 50 देखि 60 रूपियाँमा बिक्री हुन्छ। सोमबारको भीड़ हरेक व्यवसायीले 1000 देखि 2000 माला बिक्री गर्ने गरेका छन्। फूलमालासँगै बेलपत्र, धतुरोका दाना तथा अन्य पूजा सामग्री बिक्रीबाट समेत व्यवसायको आमदानी बढ़ने गरेको छ। अन्तिम सोमबार भएकाले भदौ 1 गते टुटेश्वरनाथ मन्दिरमा करिब 1.5 लाख दर्शनार्थी पुगेको बताइएको छ। दर्शनार्थी बढ़ेसँगै पुष्प तथा पूजा सामग्रीको कारोबार पनि बढ़ेको व्यवसायीहरूको भनाई छ। गौशाला 9 भरतपुरका युवा व्यवसायी रास बिहारी भण्डारीले अघिल्लो सोमबार करिब 2500 माला बिक्री गरेको बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सिराहामा 14 साउनमा भएको तनावका क्रममा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि भएको छ। सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीको गोली नै उनलाई लागेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो। सुनसरीमा 2 समुदाय बीचको झडप मधेसभर फैलिँदा सिराहामा भएको तनावमा यादवको ज्यान गएको थियो, तर नेपाली सेना प्रहरी र सशस्त्रले गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीकै गोली लागेको पुष्टि भएको बताएका छन्। पोस्टमार्टममा संलग्न चिकित्सकको राय पनि पिस्तोलबाट चलेको गोलीले ज्यान गएको भन्ने छ। उनले भने छानबिन समितिमा ब्यालिस्टिक जाँचका विज्ञ पनि हुनुहुन्थ्यो, अन्यत्रबाट गोली चलेको देखिएन। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउण्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलायो भन्ने विषय पेचिलो बनेको थियो। सिराहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाही सिफारिश कान्तिपुरले खबर छापेको छ।
0: नेपाली कंग्रेसले देशको संवैधानिक व्यवस्था, पार्टीको विधान र सर्वोच्च अदालतको आदेशलाई पूर्ण रूपमा पालना गर्दै आगामी असोज 16-19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने औपचारिक घोषणा गरेको छ। सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विभिन्न कार्यक्रम तथा केन्द्रीय कार्य समितिका निर्णयहरू सार्वजनिक गर्दै कंग्रेसले महाधिवेशनको प्राविधिक तथा राजनैतिक प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको जानकारी दिएको हो। 15 केन्द्रीय महाधिवेशनका लागि देशका विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति गगन कुमार थापाले तोकिएको समयमै महाधिवेशन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। असोज 17-देखि कंग्रेसको 15 महाधिवेशन शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो। यससँगै क्रियाशील सदस्यता विवाद समाधान भएको दावी उपशीर्षकमा खबर छ। विगतका महाधिवेशनहरूमा सबैभन्दा धेरै विवाद र समय खेर जाने क्रियाशील सदस्यताको विषय यसपटक पूर्ण रूपमा समाधान भइसकेको दावी कंग्रेसले गरेको छ। यसैबीच आर्थिक क्षेत्रतर्फ निजी क्षेत्रमाथि भइरहेको गैर कानूनी खानतलासी, अनावश्यक धरपकड़ र उद्योगी व्यवसायहरूलाई आतंकित पार्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरिएको छ। निजी क्षेत्रलाई अपराधीकरण गर्ने कानूनी प्रावधान सच्याउन, पूर्वानुमान योग्य कर नीति ल्याउन र बैंकिङ प्रणालीमा रहेको निष्क्रिय पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न जोड़ दिएको छ। यसका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न संवैधानिक प्रक्रिया मिचेर पत्रकार पक्राउ गर्ने कार्य रोक्न, भूमिहीन तथा सुकुम्बासी समस्याको दीर्घकालीन र न्यायचित समाधान खोज्न सरकारको ध्यान आकृष्ट गराइएको छ। बैठकले नेभी संघ, तरूण दल, महिला संघ र दलित संघ लगायत भातृ संस्थाहरूका संशोधित विधान समेत अनुमोदन गरेको छ। निजी क्षेत्रलाई आतंकित नपार्न सरकारसँग माग उपशीर्षकमा यो खबर हो। असोज 17-देखि कंग्रेसको 15 महाधिवेशन शीर्षकको खबरसँगै छापिएका यी अन्य खबरहरू हुन् हिमालय टाइम्समा छापिएका खबर हुने।
2: कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका 21 वर्षीय दोर्जी गुरूङलाई नागरिकता बनाउन सदरमुकाम आइपुग्न 3 दिन लाग्यो। चौथो दिन नागरिकता बनाएर घर पुग्दा एक साता भइसकेको थियो। डोल्पो बुद्धको जिल्ला सदरमुकाम दुनैसम्म यातायातका साधन चल्ने, सड़क पहुँच छैनन्। त्यहाँका बासिन्दा जोखिमपूर्ण भूगोलको गोरेटो हुँदै प्रशासनिक लगायतका काम लिन सदरमुकाम पुग्छन्। भौगोलिक विकटताका कारण साँघुरो गोरेटो बाटोमा ज्यान जोखिममा राखेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता छ। दोर्जेले भने घरबाट सदरमुकाम पुग्ने 3 दिन पूरा लाग्छ। मोटर गुड्ने सड़क नहुँदा साँगुरो गोरेटोमा मानिस र खचखटबाट खाद्यान्न लगायत ढुवानी गर्नुपर्छ। दोर्जेका लागि सदरमुकाम मात्रै टाढा होइन, गाउँदेखि पालिका केन्द्र सम्म पुग्न पनि 1 दिन लाग्छ। डोपो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा दोर्से गुरूङका अनुसार पालिका केन्द्र धोदेखि सदरमुकाम दुनै पुग्न 3 दिनदेखि 5 दिनसम्म हिँड्नुपर्ने बाध्यता छ। डोल्पालाई सदरमुकाम दुनै र राष्ट्रिय सड़क सञ्जालसँग जोड़िन अझै केही वर्ष लाग्नेछ। सदरमुकाम दुनैदेखि लासी क्याबसम्म भेरी करिडोर अन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ। सड़क पहुँच बाहिर कर्णालीका पालिका शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको हो।
0: एक एक सिलिण्डर खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ताले ठूलो शास्ति खेपिरहेका छन्। चुलै बल्न छाडेपछि दिनभर लाइन बस्दा पनि ग्यास नपाएको केही उपभोक्ताको गुनासो छ। अर्कोतिर विगतको भन्दा धेरै ग्यास आयात भइरहेको सरकारी तथ्याङ्कले देखाउँछ, तर आयातको तथ्याङ्क र सरकारी दावी उपभोक्ताको वास्तविक अवस्थासँग मेल खाँदैन। सरकार आपूर्ति बढ़ेको भन्छ, तर जनता झरीमा लाइन बस्दा पनि ग्यास पाइरहेका छैनन्। ग्यासको गणित आखिर कहाँ बिग्रियो त? अघिल्लो महिना मात्रै 75,335 मेट्रिक टन ग्यास आयात भएको देखिन्छ। नेपाल आयल निगमका अनुसार साउनमा आयात भएका ग्यासले 14.2 किलोग्रामका 40 लाख सिलिण्डर भर्न पुग्छ, जुन यसअघि हरेक महिना हुने आयातको सबैभन्दा धेरै हो। नेपालमा अहिले करिब 1,75,00,000 ग्यास सिलिण्डरहरू प्रयोगमा रहेको ग्यास उद्योग महासंघले जनाएको छ। नेपालमा भएका सबै सिलिण्डर एकैपटक भर्न करिब 25 करोड़ किलोग्राम ग्यास चाहिन्छ। अहिले उद्योग र विक्रेता कहाँ ग्यासको भण्डारण नै नरहेको महासंघको भनाइ छ। उपभोक्ताले चाहिने भन्दा बढ़ी ग्यास सिलिण्डर संचित गरेका कारण समस्या आएको हुन सक्ने महासंघको भनाइ छ। यसमा सरकारको दाबी पनि मिल्छ। समस्या कहाँ छ? विगत भन्दा बढ़ी आयात हुँदाहुँदै पनि बजारमा ग्यास अभाव हुनुका केही निश्चित कारण छन्। निगम र ग्यास विक्रेताका अनुसार अभाव हुने डरले केहीले धेरै सिलिण्डर भरेर राखेका छन्। ठूला उपभोक्ता र घरहरूले धेरै सिलिण्डर भण्डारण गर्दा एउटा मात्र सिलिण्डर भएका र चुलो नै निभेका सर्वसाधारणले ग्यास पाउन नसकेको उनीहरूको भनाइ छ। सामान्य अवस्थामा 33% ग्यास उपभोक्ता कहाँ, 33% डिपो र ढुवानीका क्रममा रहेको पाइन्छ। अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह, खाली सिलिण्डर बोकेर नेभिसनको प्रदर्शन, मन्त्रीले अभाव छैन भन्नुभयो, उपभोक्ताले अझै ग्यास पाएका छैनन्, सांसद आचार्यको भनाई, जलविद्युतको प्रचुर सम्भावना भएको देशमा ग्यास अभाव हुनु विडम्बनापूर्ण, सांसद न्यौपानेको भनाई,